0: पहिलो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीन भित्र संसदबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाण्डुमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाले आगामी भदौ तीन भित्र विश्वासको मत लिने निर्णय गरेको हो।
2: नेपाली कंग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले अल्पमतमा रहेको प्रदेश सरकारको विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ। नेपाली कंग्रेस संसदीय दलले साउन 27 गते दिनको 2 बजे दलको बैठक बोलाएको हो। बैठकमा मुख्यमन्त्रीले राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विषयमा टुंगो लाग्ने नेपाली कंग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह विष्टले जानकारी दिनुभयो।
1: पश्चिम सुर्खेतको चौकुनी गाउँपालिकामा कुल घरधुरी मध्ये 90% भूमिहीन सुकुम्बासी रहेका छन्। पालिकामा 4721 घरधुरी छन्। त्यसमध्ये 90% घरधुरी भूमिहीन सुकुम्बासी रहेको गाउँपालिकाले जनाएको छ। भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिएको भूमिको मालिक बनाउन जग्गाको नाप नक्सा सर्जमिन लगायतका सम्पूर्ण काम सकिएको तर पछिल्लो पटक गठित राष्ट्रिय भूमि आयोगबाट प्रमाणीकरण नहुँदा ती लाल पूर्जा वितरण गर्न नसकिएको गाउँपालिकाको भनाई छ।
2: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासका डिपो तथा विक्रेतालाई आएको र बिक्री गरेको सबै विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले सोमबार उपत्यकाका विभिन्न ठाउँमा ग्यास डिपो र विक्रेताको पसल तथा गोदाम अनुगमन गर्दा अधिकांशमा खरीद र बिक्रीको यथार्थ विवरण आउन नसकेकाले यस्तो निर्देशन दिएको हो।
1: नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जल विद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान संघको भेटमा प्राधिकरणमा कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाले पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिएका हुन्।
2: कानूनी तथा नीतिगत सुधारसँगै रूपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापना गर्ने क्रम बढ़ेको छ। निर्यात सम्बन्धी प्रावधान सहज बनाउनुका साथै औद्योगिक प्लटको भाड़ा दर घटाइएपछि उद्योगीको आकर्षण बढ़ेको हो।
1: अर्थतन्त्र र रोजगारीका साथै राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अटोमोबाइल व्यवसाय प्रवर्धनका लागि मंगलबारदेखि काठमाण्डुमा गाड़ीहरूको मेला अर्थात मोबिलिटी एक्सपो शुरू हुँदैछ। नाइमा मोबिलिटी एक्सपो लगत्तै भदौमा नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गर्दैछ। उल्लेखित दुईवटा एक्सपोले सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 9.02 अंक 0.34% घटेर 2641.06 अंकमा बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। भारतमा पनि डेटा सेन्टर विरूद्ध प्रदर्शन भएको छ। महाराष्ट्रको थाडी र आन्ध्र प्रदेशको विशाखापट्टनममा स्थानीय बासिन्दा र वातावरण संरक्षण अभियन्ताले ब्यानर र पम्पलेट सहित विरोध गरेका हुन्। भारतीय संचार माध्यमका अनुसार त्यहाँ विशेष गरी गुगल र अमेजनका डेटा सेन्टर परियोजना विरूद्ध स्थानीयले असन्तुष्टि पोखेका छन्। गत महिना अमेरिकामा पनि डेटा सेन्टरको विरोधमा प्रदर्शन भएको थियो। अमेजनले डेटा सेन्टर बनाउने तयारी गरेको क्षेत्र वरिपरि 5 विद्यालय, 3 अस्पताल र 8 हाउसिङ कम्प्लेक्समा हजारौं परिवार बसिरहेको र त्यस्तो समुदायको माझमा डेटा सेन्टर संचालन गर्नु उचित नहुने स्थानीयवासी साधना प्रधानले द हिन्दू संघको कुराकानीमा बताएकी छन्। महाराष्ट्र, आन्ध्र प्रदेश जस्ता राज्य सरकारले डेटा सेन्टरका लागि सस्तो जमीन, बिजुलीमा अनुदान र अनुमति एवं स्वीकृतिका लागि एक द्वार प्रणाली जस्ता संस्था र प्रोत्साहन दिइरहेकाले भारतमा विदेशी टेक जायन्टहरू लगानी गर्न उत्सुक देखिएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ। सन्दीप सन् 2022 पछि पुनः राष्ट्रिय टोलीका कप्तान बनेका हुन्। उनले 2022 अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए। केन्या भ्रमणमा केन्यासँग 5 T20 अन्तर्राष्ट्रिय नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लीग खेल्न वेस्ट इण्डिज लागेका थिए। तर केन्याबाट वेस्ट इण्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले 2020 र एक दिवसीयमा नेपालको कप्तानी गर्दै आएका थिए।
1: अब विचार तथा दृष्टिकोण। संविधान संशोधनको औचित्य र एजेण्डा शीर्षकमा प्रकाश ज्वालाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संविधान संशोधन गरेर अझै समय सापेक्ष र समृद्ध बनाउने हो भने राष्ट्रिय सहमतिका साथ अघि बढ़नुपर्छ। त्यसका लागि सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेर कुन कुन विषयमा संशोधन गर्ने भन्नेबारे सहमति जुटाउनुपर्छ। संविधान संशोधन अहिलेको आवश्यकता हो भने सबै दलहरूबीच सहमति भएमा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधानविदहरू र राजनीतिक दलका प्रतिनिधि राखेर उच्च स्तरीय शक्तिशाली संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्छ। संविधानको प्रस्तावना संविधानमा नै असंशोधनीय भनी किटान गरिएका आधारभूत विषय र धाराको संशोधन सम्बन्धी व्यवस्थापन बाहेकका एजेण्डाहरूमा व्यापक बहस गरेर राष्ट्रिय सहमति सहित संविधान संशोधन गर्नुपर्छ।
2: शासन शैलीमा निर्भर लोकतन्त्रको जीवन शीर्षकमा काशीराज दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेन्जी विद्रोह आन्दोलनको परिणाम, अत्याधिक जनमत प्राप्त सरकारले, विश्व स्थिति, नेपालको भू राजनीति, जनताको आकांक्षा, स्रोत साधनको अवस्था, समाजको चरित्र ख्याल गर्नुपर्छ। साथै सरकारको दायित्व र जिम्मेवारी बोध गरी असल शासनका निम्ति सोही अनुरूपको शासकीय सुधार र परिपक्व व्यवहारबाट सबैको मन जित्ने किसिमबाट शासन र प्रशासन सञ्चालन गर्नुपर्छ। लोकतन्त्रको प्रतिफल सामान्यिक रूपमा वितरण हुने सुनिश्चित गर्नुपर्छ। यसो गर्न सकेमा नै मुलुकमा स्थायित्व प्राप्त हुन सक्छ, अन्यथा मुलुक सधैँ प्रयोगशाला बन्ने खतरा रहन्छ। लोकतान्त्रिक आचरण र संस्कारका आधारमा शासन र प्रशासन सञ्चालन गर्ने शासकीय संस्कृतिको विकासबाटै मुलुकमा स्थायित्व र समृद्धि सहज हुन सक्छ।
1: त्यस्तै प्रभावकारी विपद व्यवस्थापन शीर्षकमा सुनिता नेपालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालको आफ्नै भौगोलिक अवस्थिले हुन सक्ने विभिन्न प्रकारका विपद, गैर प्राकृतिक विपदका रूपमा बढ़दो सड़क दुर्घटना तथा आगलागी लगायतका घटनाको व्यवस्थापन हाम्रो जस्तो देशका लागि सहज विषय अवश्य होइन। तथापि बहुपक्षीय, बहुक्षेत्रीय सहयोग, समन्वय र सहकार्यबाट उपलब्ध स्रोत साधनको महत्तम उपयोग गरी अगाडि बढ़नु आजको आवश्यक हो। जिल्ला स्तरमा विपद व्यवस्थापन जिल्ला प्रशासन र जिल्ला सुरक्षा समितिको जिम्मेवारी नभए नागरिक, स्थानीय सरकार र संघ प्रदेश सरकार, निजी क्षेत्र र नागरिक समाज सबैको साझा दायित्व हो भन्ने बुझेर पूर्व तयारी, कानूनी स्पष्टता र समन्वयात्मक रूपमा सहकार्य गरी विपद प्रति कार्यलाई प्रभावकारी बनाउन सकिन्छ।
3: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली
5: मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564-90-959, 98550-60-359 र 98550-67-359।
7: सूचना यस भरतपुर महानगरपालिकाबाट
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
8: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: तीस नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको चतुर्दशी तिथि। सत्रौं वर्ष प्रवेशको अवसरमा डडेलधुराको रेडियो अमरगढ़ीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन। बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
1: आयोग र समितिप्रति सरकारकै व्यवस्था कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरी स्वामित्व हस्तान्तरण रोकियो।
0: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति। 16000 मेगावाट विद्युतको पीपीए खुलाउने पानको माग। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
1: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु। इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी। युक्रेनको ड्रोन आक्रमणमा रूसमा 13 जनाले ज्यान गुमाए।
0: र एसएससी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने 20औं एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा। गण्डकीमा वितरण खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा बहुराष्ट्रिय कम्पनी मार्फत नेपालमा 200 अर्ब लगानी थप हुने बारेको प्रसंग।
1: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुउद्देश्यीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह समेत गर्नुभएको छ। छलफलमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा कमाएको नाफाको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले उद्यमीले नाफाको सुरक्षा हेरेरै लगानी गर्ने भएकाले त्यसमा सुरक्षा गर्नु सरकारको जिम्मेवारी हुने समेत धारणा राख्नु भएको थियो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको नियमन स्थिति भएको र कर प्रणाली पूर्वानुमय छ भन्ने विश्वास

0: दृष्टिले नभई साझेदारीको दृष्टिले हेर्ने सन्देश दिएको समेत उल्लेख गर्नुभएको थियो। अब सरकारको प्राथमिकता केवल कर संकलन बढ़ाउनु मात्र नभई उत्पादन लगानी नाफा र पुनः लगानीको चक्रलाई तीव्र बनाउनु रहेको समेत उहाँले धारणा राख्नु भएको छ।
1: यसैबीच सरकारले कूटनीतिक भेटघाट र छलफललाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनीतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी मुलुकका राजदूतहरूसँग हिजो छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिएका छन्। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको नीतिबारे कुनै प्रतिबद्धता जनाउनु भएको छैन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूले बताए। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूतसँग छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनीतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गरेको छ। गत चैत 13 गते प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गत 25 चैत 2082 र गत 12 जेठमा काठमाण्डौ स्थित राजदूतहरूसँग संयुक्त रूपमा भेटघाट गर्नुभएको थियो। भेटपछि भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गर्नुभएको छ। भारत नेपाल बीचको सुदृढ बहुआयामिक साझेदारीलाई थप प्रगाढ़ बनाउने विषयमा गहन र फलदायी विचार विमर्श भयो उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा राजदूत श्रीवास्तवले शाहलाई शुभकामना दिँदै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ। चिनिया राजदूत माओमिङले पनि द्विपक्षीय सम्बन्ध र व्यावहारिक सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जानकारी दिनुभएको छ।
0: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ीको आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालका लागि गन्तव्य भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको संख्या उच्च रहेको बताउनुभयो। उत्पादनतर्फ 5,000, कृषि तथा पशुपालनतर्फ 2,000, सेवा र वनतर्फ 1,100 जनाको आवेदन परेको छ। दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट अफ बेस्ट सेलेक्शन सिस्टममा उत्तीर्ण संख्या केही घटबट हुन सक्ने सो शाखाले जनाएको छ। सो शाखाका अनुसार उत्पादनतर्फ 5,000का लागि 52,121 जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ 2,000का लागि आवेदन माग गरेकोमा 22,051 जनाले आवेदन दिएका छन्। त्यस्तै सेवा र वनतर्फ 1,100 जनाको माग भएकोमा 1,100 जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको हो।
1: नेपालमा सर्पको टोकाई अर्थात सर्पदंशका घटना हुने र मृत्यु बढ़नुमा समयमा नै बिरामीलाई अस्पताल पुर्याउन नसक्ने अवस्था रहेको भन्दै सरोकारवालाहरूले झारफुकमा नलागी तत्काल उपचार केन्द्रमा पठाउन अनुरोध गरेका छन्। विशेष गरी तराई र ग्रामीण क्षेत्रमा हरेक वर्ष हजारौं मानिस प्रभावित हुने गरेका छन्। विभिन्न अध्ययनहरूका अनुसार नेपालमा वार्षिक 20,000 देखि 37,000 सम्म सर्पदंशका घटना हुने गरेका छन् र करिब 1,000 देखि 3,000 भन्दा बढ़ी मानिसको ज्यान दिने गरेको अनुमान गरिएको छ। विज्ञहरूका अनुसार वास्तविक तथ्याङ्क अझै बढ़ी हुन सक्छ किनकि धेरै घटनाहरू अस्पतालसम्म नै पुग्दैनन्। एउटा अध्ययनले करिब 80% बिरामी अस्पताल पुग्नु अघि नै मृत्यु हुने गरेको देखाएको छ। सीआईएमसँग कुराकानी गर्दै सर्प विज्ञ कमल देवकोटाले भन्नुभयो,
2: विश्वमा अहिले 4,000 प्रजातिभन्दा बढ़ी पुगिसकेका छन्। 42,000 प्रजातिका सर्पहरू भेटिन्छन्। त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो र हाम्रो देशको केसमा नि मैले भने 85 वटा सर्पहरू प्रजातिका सर्पहरू पुगिसकेछन्। जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए। ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करत नै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अविषालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने हेराउने अथवा

0: भेच्ने, जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ, तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन, त्यसैले निको भएको देखिनियो। वुमन करेट भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाई हुन्छ। यो भनेको सर्पले टोक्न त टोक्यो, यो दुईटा दाँतले चाहिँ डस्यो, तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन, त्यसलाई हामी सुक्खा टोकाई अथवा ड्राई बाइट भन्छौ। यो ड्राई बाइट भएको अवस्थामा पनि एन्टीभेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि धामी झाकिरहेको छ भने निको भएको जस्तो देखिनु भयो, होइन गोमनले नै टोकेर ल्याएको, होइन करतले नै टोकेर ल्याएको, निको गरियो भनेका केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ, जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहे धामी झाँक्री कहाँ जाउन्, जुनसुकै फुकाउने ठाउँमा जाउँ, कोही न कोही मरेको भेटिन्छ, त्यो भनेको शरीरभित्र विष गएकै अवस्था हो। विष गएकै अवस्था छ भने आजसम्म एन्टीभेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने।
1: विज्ञहरू भन्छन् सर्पदंशपछि गरिने गलत अभ्यासहरू जस्तै घाउ चुस्ने, बाँध्ने वा झारफुक गर्ने जीवनका लागि झन खतरनाक हुन सक्छ। यसको सट्टा बिरामीलाई शान्त राख्दै सकेसम्म चाँडो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु नै सही उपाय हो। यसैबीच डेढ़ महिनाको अवधिमा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए। 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ। इन्सेफ्लाइटिसबाट बच्नको लागि के गर्ने? सीआईएन को प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन
2: लामखुट्टी नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पनि पहिलो कुरा, दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ, किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो, तर अरू अहिले त लाउन पाएको छैन, किन भन्दा 2005 नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गरे कि त्योभन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लागेको छैन होला, लाग्यो भने फाटाफाटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो, यसको लागि चाहिँ सम्बन्धित निकायहरूले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा परदेशको सिप स्वदेशमा समृद्धिको अभियान।
3: पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो, अनि के भन्दा अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवा बेद पलम 3-4 वर्षभित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु नै चाखिहाल्यो हामीले।
1: आयोग र समितिप्रति सरकारकै व्यवस्था, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो, एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो, मानवता नै सबै धर्मको मूल मर्म हो, आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ, अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौ, सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण,
8: मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको कान्तिपुरको पहिलो पृष्ठमा आयोग र समिति प्रति सरकारकै व्यवस्था, प्रतिवेदन बुझ्दैनन्, बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोगको समिति गठन भए तर प्रतिवेदन बुझ्नै नबुझ्ने र बुझे पनि फन्क्याउने प्रविधि नै दोहोरियो भनेर समाचारमा लेखिएको छ। त्यस्तै दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा एनपीटीसीलाई 100 मेगावट बिजुली बिक्रीको अनुमति शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमै अर्को खबर प्रकाशित छ। आजदेखि नाइमा मोबिलिटी एक्सपो शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै 7 खुल्यो ताक्लाकोट व्यापार शीर्षकको अर्को खबर छ भने कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री, भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै आजको नागरिकको पहिलो पृष्ठमा रंगशालामा पनि राजनीतिक 12 काम नहुँदा चरण क्षेत्र शीर्षकमा खबर छ। गौतम बुद्ध रंगशाला पत्र परेको खबर पनि छ भने कोशी पुरानी बाटोतर्फ जोखिममा 5 शीर्षकमा खबर छ। सप्तकोशीको पश्चिम बंगालले निरन्तर पश्चिमतर्फ कटान गरी पुरानो बाटो फर्किन खोज्दा सुनसरी बराह क्षेत्र नगरपालिका 6 र 9 नम्बर वडाकै उदयपुरको बेलका नगरपालिका 1, 2 र 3 वडा उच्च जोखिममा रहेका छन्। त्यस्तै जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा पनि खबर प्रकाशित छ।
15: गोर्खापत्र दैनिकमा किसानका डिजिटल सल्लाहकार एप शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एक प्रभावकारी विकल्पका रूपमा देखिएको हो। नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरदोरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसँग प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन।
1: अर्को खबर प्रतिनिधि सभा बैठक बाढ़ी पहिरो ग्यास र मलबारे ध्यानकर्षण शीर्षकमा खबर छापिएको छ भने चितवनमा क्लस्टर प्रणालीबाट ग्यास वितरण गरिएको खबर छापिएको छ। चितवनमा खाना पकाउने एलपी ग्यासको वितरणलाई सहज बनाउन क्लस्टर प्रणाली लागू गरिएको हो। ग्यासको माग र आपूर्तिबीच असन्तुलन देखिएपछि जिल्लालाई पूर्व पश्चिम र मध्य भाग गरी तीन क्लस्टरमा विभाजन गरेर आलो पालो ग्यास वितरण थालिएको छ र खबरमा उल्लेख गरिएको छ। अर्को खबर भरिए सेजका प्लट शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको छ भने विदेशबाट फर्किएर गाउँमै कप उद्योग शीर्षकमा घोराईबाट लेखिएको खबर छ। तीन वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका नौ अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। कम क्षमताका आयोजनाको पीपीए गर्ने तयारी शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा पर्खाईमा रहेका 16,000 मेगावाटको पीपीए खुला गर्ने पानको माग शीर्षकमा खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रतिनिधि मण्डलसँग हिजो भएको भेटमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो। मनसूनले लगभग सकियो धान रोपाई उत्पादन बढ़ने अनुमान शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा 70 मिटर ब्याजी फूलकुमारीको आतंक 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार शीर्षकमा खबर छापिएको छ। सौरभ यादवले 70बाट लेख्नु भएको खबर पनि छ। घर जग्गा नै फूलकुमारीले हडपेपछि दिरीलाल शाहले आत्महत्याको बाटो रोजे परिवार आफन्तको शरणमा शीर्षकमा खबर छ। अधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। दोहोरो सुविधा रोक्न सरकारदेखि अख्तियारसम्मका निर्णय र सर्वोच्चका फैसला भएका थिएनन् कार्यान्वयन। भित्री पन्नामा कांग्रेस बैठक, जनताका समस्या र मागमा केन्द्रित, ग्यास बिजुलीमा भ्याट, मल र महँगीमा सरकार चुकेको आरोप लगाइएको छ। राष्ट्रिय भेलाको तयारीमा इतर पक्ष छ भने तत्कालीन अर्थमन्त्री कार्कीसँग 15 लाख धरोटी माग गरिएको छ। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा शिल्पा कर्णले लेख्नु भएको छ। पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग धरोटी माग गरिएको हो। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप बढ़ेको बारेमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ।
14: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा शक्तिशाली भूकम्प गएपछि कम्तीमा 111 जनाको मृत्यु भएको छ। ठूलो जनधनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। स्थानीय समय अनुसार हिजो बिहान 7:34 7.4 म्याग्नेच्युडको भूकम्प गएको थियो। कोलम्बियाको पश्चिम क्षेत्रमा पर्ने चोकु प्रान्तमा केन्द्रबिन्दु रहेको भूकम्प करिब 107 किलोमिटर गहिराईमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। इरानले हर्मुज जलमार्गमा समुद्री जहाजसँग शुल्क लिने जनाएको छ। विदेश मन्त्रालयका अनुसार समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य विषय भएको भन्दै शुल्क लिने तयारी गरेको जनाइएको हो। इरान र ओमन जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउने बारे वार्ता भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एसियामा चर्किएको द्वन्द्वका बीच इरान कुनै पनि हालतमा झुक्न तयार नभएको समेत प्रतिक्रिया दिइएको छ। यता गत साता रूसले गरेको आक्रमणको जवाबमा युक्रेनले ड्रोन आक्रमण गर्दा 13 जनाको मृत्यु भएको छ भने 48 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेल प्रशोधन केन्द्रलाई ड्रोनले निशाना बनाएर आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्।
1: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछाने 4 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुनः कप्तान बन्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। क्यानले हिजो सन्दीपको कप्तानीमा 14 सदस्यीय एक दिवसीय टोलीको घोषणा गरेको छ। नेदरल्याण्डसमा भएको विश्वकप लीग दुईमा खराब प्रदर्शन गरेपछि रोहित कुमार पौडेलले कप्तानी गुमाउनु परेको हो। सन्दीपले अन्तिम पटक 30 अगस्त 2022 नेपालका लागि कप्तानी गर्नुभएको थियो। 2079 कार्तिकमा रोहित नेपालको कप्तान बन्नुभएको थियो। त्यति बेला पनि रोहितले सन्दीपकै स्थान लिनुभएको थियो। सन्दीपको कप्तानीमा नेपालले 30 अगस्तमा मलेसियामा आयोजना हुने एसीसी प्रिमियर लीगमा प्रतिस्पर्धा गर्नेछ। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने विश्व एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा गरिएको छ। टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाड़ीबाट अन्तिम 12 सदस्यीय नाम सार्वजनिक गर्नुभएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी लगायतका खेलाड़ीहरू छन् र गण्डकी प्रदेश खेलकुद परिषदले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार 30 गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।
14: स्याउका लागि मौसम सँगै लगाव र लगानीको महत्व रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा पाइयो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
14: साझा खबरमा अब स्याउ खेतीका लागि प्रयोग र सफलताको कुरा। चिसो हावा पानीमा मात्रै हुने स्याउ खेती दाङमा पनि हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराई 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन समेत थालेका छन्।
17: स्याउ खेतीका लागि चिसो हावा पानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन,
18: 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ। अलिअलि फलाको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्न पनि बेच्यौँ। 12-15 हजार जति कलम काटेर हामी यहाँ गरेको छौँ। आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छ।
17: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन,
19: 2 वर्ष फल खाएर खाइसक्यौँ हामीले, अब यो 3 वर्षमा हिँडेरा।
17: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
19: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम, नर्सरीको काम गरे। मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि हुने जस्तो सबै देखे। मैले देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
17: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरूङ,
18: यो ठाउँमा त यतातिर डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ। पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो। पलम 3-4 वर्षभित्रमा यहाँ थोरथोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो हामीले।
17: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
18: र यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
17: यहाँ उत्पादन भएका बिरूवा जिल्लाका विभिन्न स्थानका साथै बाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन, बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने,
1: आयोग र समिति प्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो,
14: एनपीटीसीलाई 100 मेगावट बिजुली बिक्रीको अनुमति, 16000 मेगावट विद्युतको पीपीए खुलाउन इपानको माग, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने,
1: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु, इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी, युक्रेनको ड्रोन आक्रमणका कारण रूसमा 13 जनाले ज्यान गुमाए,
14: र एसएससी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्नी, विश्व एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा, गण्डकीमा वितरण र खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
1: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यक्त गर्न खोजिएको छ अहिलेको अभाव र नहंगी, जहाँ नियन्त्रणको लागि सरकारले कदम चाल्न नसकेको भनेर आलोचना पनि भइरहेको छ, र अहिलेको सरकार आफ्नै तरिकाले रामराज्य जसरी चलिराखेको पनि कतिपयले सामाजिक सञ्जालदेखि सार्वजनिक सभा समारोहमा भन्ने गरेका छन्। यहाँ एउटा बाटो सड़क देखाइएको छ, सड़कमा एकजना व्यक्ति खाली सिलिण्डर जुर माथि उठाएर त्यहाँ केही खुशी भइराखेको अथवा दौड्दै गरेको जस्तो पनि देखिन्छ, र हेर्दाखेरि यो खाली हो कि भरियो ठ्याक्कै यो थाहा हुँदैन, तर ती व्यक्ति खुशी छन्। र प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति माथिपट्टि नजिकै रहेको घरको बादलीबाट केही भन्दैछन्, तल यस्तो लेखिएको छ, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ त।
14: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी भयो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 9845082997, 9855109997।
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गर्

0: जुन दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
3: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौँ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौँ। 98451 75223 र 98056 75223 नम्बरमा भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चरौंडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज सेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निर्गन्ती धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

राजमिति 2083 साल साउन महिनाको आज 26 गते, तदनुसार इसी सन् 2026 अगस्त 11 तारिक, सकसम्बस 1948, नेपाल सम्बत 1146, दिल्लागा रोद्र नामक सम्बस्तर, दक्षिणायन वर्षा ऋतु। आज मंगलबार रहेको छ श्रावण कृष्ण पक्ष, तिथि रहेको छ आज चतुर्दशी, तिथि रहेको छ नक्षत्रमा रहेको छ पुनर्वसु नक्षत्र, योगमा रहेको छ सिद्धि योग, करणमा रहेको छ शकुनी करण रहेको छ, चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ आज कर्कट राशिमा, आनन्दादि योगमा आज स्थिर योग रहेको छ। आज बिहान सूर्योदय 5:33 भयो भने सदा सूर्यास्त 6:44 हुनेछ। आजको दिनमान घडी 13:11 रहनेछ। आज घण्टा कर्ण चतुर्दशी भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। गथा मुग चहे पूजा भनेर पनि पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय जानकारी गराउँछु म तपाईँलाई। त्योभन्दा पहिला आजको समय, यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ, कति बजी र कति मिनटसम्म रहन्छ त भन्ने विषयमा चर्चा पनि गर्नेछौ। आजको कालबेलाको समय रहेको छ दिउँसोको 1:48, 2 सेकेन्डदेखि दिउँसोको 3:27, 11 सेकेन्डसम्म आज कालबेला रहेको छ। शुभ बेला रहेको छ आजको लागि दिउँसोको 3:27, 12 सेकेन्डदेखि शुरू भएको शुभ बेला 5:06, 20 सेकेन्डसम्म शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहेको छ बिहानको 10:29, 44 सेकेन्डदेखि विशेष गरी दिउँसोको 12:08, 35 सेकेन्डसम्म विशेष गरी 53 सेकेन्डसम्म लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् भन्ने विषयमा विशेष जानकारी गराउनेछु। सूर्य आज कर्कट राशिमा, चन्द्रमा पनि कर्कट राशिमा, मंगल मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र कन्या राशिमा, शनि विशेष गरी मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। पुनर्वसु नक्षत्रको चौथो चरण नाम आउँछ हीबाट, हिरालाल अथवा हिम अथवा हिमेश नाम आउँछ। आज दिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ अथवा कमजोर विकल्प अङ्गनाले अवसर गुम्न सक्छ। सानो कमजोरले बाधा पुर्याउनेछन्। तत्कालको फाइदा हेर्दा पछिल्लाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो। पछिको लागि जो गर्नुपर्ने समय रहेको छ। पेसा व्यवसायमा आंशिक लाभ उठाउन सफल भइनेछ। फाइदाका लागि केही काम दोहोर्याउनु पर्ने खालको योग मै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुँदै जानेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। आमदामी प्रशस्तै मात्रामा बढ्नेछ। कर्मको उचित प्रतिफल पाइन्छ। कृषिमा सामान्य र व्यापार व्यवसायमा राम्रो फाइदा उठाउन सकिन्छ। प्रशस्त धन आर्जन गर्ने मौका समेत मिल्ने खालको योग मै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बोलीको लय नमिल्दा सहयोगीहरूले केही गुनासो गर्न सक्छन्। तैपनि शुभचिन्तकको साथ र सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिन्छ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु परे पनि मेहनतले सम्मान स्थान दिलाउनेछन्। आलोचकले समेत प्रशंसा गर्दै जानेछन्। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको योग मै राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन समय फुर्सदिलो रहनेछ। रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइन्छ। काममा साथ दिनेहरू बढ्दै जाँदैछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिन्छ। इच्छा शक्ति बढ्नुका साथै कीर्तिमणि कामको यस लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ। पारिवारिक जन्मको बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग मै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामना पूर्ण हुँदै जाने खालको योग देखिया छ। खर्चिलो काम गर्नुपर्दा अर्थ अभाव पनि देखा पर्न सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। आमदानी भए पनि खर्च बन्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइन्छ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन व्यापार साझेदारी र सटापट्टामा लाभ मिल्दैछ। मेहनतले आयस्रोत बढाउन सकिन्छ। व्यापारमा अड्केको रकम उठ्दै जाँदैछन्। पछिको लागि लगानी बढाउन सकिन्छ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम गर्नुभन्दा अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। सरसापटमा केही रकम बाहिरिन सक्ने भएकाले राशि कन्याले आजको दिन विशेष सावधान रहेर खर्चिलो खर्च गर्दा विशेष शुभ रहनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमै परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। कीर्तिमानी काम गर्न पनि सफलता मिल्ने खालको यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ, तर अरूका लागि गरिएको कामले आफूलाई समेत फाइदा हुनेछ। समस्या पर्दा सहयोगीहरू फेला पर्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन अवसरका लागि दौडधुप गर्नु पर्ला। तत्काल लाभ नभए पनि पछिको लागि काम गर्ने समय रहेको छ। कामको चाप बढ्दै जाँदैछन्, तर स्वास्थ्य कमजोर रहनेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पछिको लागि अवसर खोजी गर्ने समय रहेको छ। पेसा व्यापार व्यवसायमा विशेष लाभ लिने समय रहेको छ। व्यापार बढ्दै जानेछन् भने आमदानी पनि प्रशस्तै मात्रामा बढ्नेछ। विभिन्न भौतिक साधन जुट्दै जानेछन्। कामले यात्राका अवसर दिन सक्छ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँग भेटघाटले दिन रमाइलो रहनेछ। आतिथ्य पूर्ण सम्मान समेत पाइने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्रोत सदन जुट्नाले मिहिनेतीका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने, नयाँ काम प्रारम्भ हुनेछ। विश्वका काम बन्नाले काममा उत्साह जाग्नेछ। मेहनतको प्रतिस्पर्धाले दौड़ समेत जित हासिल हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम दोहोर्नु पर्ला। संघर्षले कर्मयोग अघि बढाउनेछन्। काममा धेरै समय जुट्न नसकेला। योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, तर सानो प्रयत्नले फाइदा बढ्दै जाँदैछन्। व्यापारमा लाभ हुनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पछिका लागि काम गर्ने समय पनि राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सर्वविश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलको विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन भने गर्नुहोला। प्रत्यक्ष रूपमा मसँग तपाईँले भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा आएर तपाईँले भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय पनि रहेको छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरुबा।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: गोर्खा धार्जेबाट।
0: गोर्खा धार्जेबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको भन्नुहोस्।
1: सीमा गुरुङ।
0: सीमा गुरुङ बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? गोर्खा धार्जेबाट।
1: ए मेरो छोराबाट।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067 साल असोज 3 गते।
0: असोजको 3 गते के बार पर्छ?
1: आइतबार।
0: जन्म समय भन्नुहोस् त।
1: बिहान 7:30 बजे।
0: बिहानको 7:30 हो?
1: हजुर।
0: जन्म कुन जिल्ला भएको? गोर्खामै हो?
1: गोर्खामै।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आचार्यमा श्रीमती रामानुजाय नमः। 2067 साल भाद्र शुक्ल पक्षको आइतबार द्वादशी तिथिमा जन्म, मकर राशि, श्रवणको दोस्रो चरण, नाम आउँदो रहेछ तपाईँको खुबाट नाम आएको छ, छोराको खुम बहादुर नाम आउँछ, देवगण परेको छ है। घातक तिथिहरू चौथी, नवमी, चतुर्दशी भन्ने तिथि घातक छ। मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। अत्यन्तै राम्रो कुण्डली छ छोराको, एकदमै राम्रो कुण्डली छ। अलिकति छिटो रिसाउने, अलिकति टाउकोमा समस्या आउने ग्रह चाहिँ छ बाबुको, अरू त्यस्तो नराम्रो ग्रह दशाहरू परेन। पढाइमा एकदमै राम्रो हुनुपर्ने, तर अहिले पढाइ राम्रो देखिएन। अहिले उसलाई राहु र अर्को उल्का भन्ने ग्रह चलेको छ। अब पढाइमा दिमाग राम्रो, पढ्यो भने दिमागमा रहने, छिट्टै याद हुने ग्रह हो। अब पढ्दै नपढ्नेलाई त कहाँबाट आउँछ र, हो कि होइन? पढ्न कतिको अल्छी गर्छ बाबुले? पढाइमा कतिको अल्छी गर्छ कि पढ्दै कतिको पढ्छ भनेर सोधेको। अब अहिले राहु चलिया छ, यस्तै पारा हो भने त पढाइ छोड्छ यसले फेरि है। त्यो भएर
1: पढाइ
0: विवाह पनि राम्रो छ, ठिक छ, एकदमै राम्रो ग्रह छ। विवाह गर्ने त बेला भएको छैन नि त अहिले,
1: अहिले
0: त पढाइ हेर्ने हो, पढाइ र स्वास्थ्य हेर्ने, यी दुईटा कुरा कमजोर छ। पढाइमा अलिक धेरै ख्याल गर्नु पर्यो। तपाईँले साथीको संगत गर्न दिनु भएन, नराम्रो नराम्रो साथीको संगत यसरी अलिकति कन्ट्रोलमा राख्नु पर्यो छोरालाई।
1: अहिले विदेशको लागि कस्तो छ? विदेशको लागि,
0: विदेशको लागि पनि राम्रो छ। अरू के भन्नुहोस्?
1: सरकारी जागिर,
0: सरकारी जागिर पनि ठिक छ, राम्रो छ, सबै थोक राम्रो छ। अहिले मेन कुरा भनेको विदेश जाने, सरकारी जागिर, विवाह, जुन नचाहिने कुरा तपाईँले सोध्नुभयो, चाहिने कुरा सोध्नु भएन के, कुरा बुझ्नु। अहिले विदेश पठाउने बेला भएको छैन, बिहा गर्ने बेला पनि भएको छैन, हो कि होइन? अनि अब अहिले त के हेर्ने भन्दा अहिले पढाइको लागि हेर्ने हो। अहिले पढाइ राम्रो भयो भने त भविष्य राम्रो भइहाल्छ नि फेरि, होइन? पढाइमा चाहिँ अलिक ध्यान दिनु पर्यो छोराले, अलिक तपाईँले सम्झाइ बुझाइ गर्नु पर्यो, पढाइमा अलिक कोसिस गर्नु पर्यो। ट्युसनहरू हाल्ने, कोचिङ हाल्नुपर्ने हो कि ट्युसन हाल्नुपर्ने हो कि, उसलाई साथीहरूसँग, साथीको सङ्गतबाट कन्ट्रोलमा गर्नु पर्यो, कहाँ जान्छस्, के गर्छस्, कतिखेर आउँछस् भनेर सोध्नु पर्यो, होइन?
1: हो
0: त्यो कुराहरूमा ख्याल गर्नु। अहिले यो समय एकदम खतरा छ बाबुको लागि चाहिँ, अब अलिक पछि भविष्य राम्रो छ नराम्रो छैन, अब पढाइमा ख्याल गर्नुभयो भने राम्रो हुन्छ। कतिमा पढ्दैछ अहिले छोरा? ठिक छ, राम्रो छ। कति क्लासमा पढ्दैछ तपाईँको छोरा अहिले?
1: 11
0: 11 पढ्दैछ। एसएससीमा के ल्यायो त? ए प्लस ल्यायो कि फोजी पे ल्यायो कि बी प्लस ल्यायो कि ए ल्यायो कि के ल्यायो त थाहा छ? बी प्लस ल्यायो
1: हजुर।
0: अब ए प्लस त ल्याउनु पर्ने हो नि त तपाईँको छोराले, राम्रो थियो त। अब पढाइमा त्यही बेलामा ध्यान भएन, अहिले पनि ध्यान छैन, अब एघारमा विषय लाग्न सक्छ, फेरि ख्याल गर्नु पर्यो है। हुन्छ, अरू केही छ?
1: मेरो दिदीको लागि है।
0: अब एक पटकमा एकजनाको मात्रै हेर्न मिल्छ, तपाईँको दिदीको हेर्न मिल्दैन अहिले, छोराको हेर्नु भयो नि हजुर। छोराको बारेमा केही कुरा सोध्न छ भने सोध्नुहोस्, नभए फोन काट्नु, अनि फोन काटेर फेरि फोन गर्नुभयो भने लाग्यो भने दिदीको बारे पनि हेर्न मिल्छ फेरि है। हुन्छ, फोन गर्नुभयो, धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, गोर्खाबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क तपाईँले पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। बाबु नानीहरूको, साना साना बाबु नानीहरूको ग्रह दशा हेराउँदाखेरि चाहिँ विदेश कस्तो हुन्छ, बिहा कस्तो हुन्छ, जागिर हुन्छ हुन नसोध्नु क्या तपाईँहरूले, त्यो आवश्यक छैन अहिले। पहिला पढ्न दिनुहोस्, उमेर पुग्न दिनुहोस्, नागरिकता बनाउनुहोस्, अनि पो जागिर खाने, विदेश गर्ने, विदेश जाने, विवाह गर्ने त 22-25 वर्षपछि विवाह गर्ने कुरा आएर अहिले सोधेर टाइम पास नगर्नु। अहिले स्वास्थ्य कस्तो छ, आनी बानी कस्तो छ, कुलतमा लागेको छ लागेको छैन, साथीको सङ्गत कस्तो छ, पढाइमा कस्तो छ, पढाइमा कसरी राम्रो गराउन सकिन्छ भन्नेतर्फ हामी जानुपर्छ भन्ने जस्तो लाग्छ मलाई। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते।
2: हजुर, नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, म रुन्टीगढी जलङबाट।
0: रुन्टीगढी गाउँपालिकाबाट। शुभ नाम तपाईँको के नाम भन्नुभयो?
2: सीता
0: घरती मगर हो। सीताजी, कसको विषयमा हेर्न चाहनुहुन्छ त? ल भन्नुहोस् त, उहाँको जन्ममिति कति हो?
2: 2067 साल।
0: कति साल?
2: 2057 साल।
0: हजुर हजुर हजुर।
2: 11 महिना 18 गते बुधबार।
0: म त 67 साल भन्नुहुन्छ, अनि 12-15 वर्ष केटासँग बिहा गर्नुभएपछि क्या भनेको के? हजुर हजुर। अनि समय भन्नुहोस् त?
2: बिहान 4 बजे।
0: उजालो भएको 18 गते होइन त?
2: हजुर हजुर।
0: अनि जन्म रोल्पा जिल्लामै भएको हो?
2: हजुर हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आएर वहा 2057 फागुन शुक्ल पक्षको बिहिबार षष्ठी तिथिमा जन्म, मेष राशि। बाबुको नाम लेखनाथ नाम आउँछ, भरणीको तेस्रो चरण लेखनाथ। के नाम राख्नु भएको थियो?
2: राजकुमार।
0: राजकुमार त तपाईँले बुवाउने होला नि त होइन? श्रीमानलाई के भनेर बोलाउनुहुन्छ तपाईँले? कान्छा भनेर। अनि घरको कान्छा छोरा हो?
2: एक्लै छोरा।
0: एक्लै छोरा, अनि किन कान्छा भन्नुभएको त?
2: बोलाउने
0: केही नै होइन। ए, माया गरेर कान्छा भन्नुभएको हो? माया गरेर जे पनि भन्न पाइयो नि फेरि होइन? मध्यनाडी नरगण परेको छ तपाईँको कान्छाको है, घातकमा परेको छ। तिथिहरू प्रतिपदा षष्ठी एकादशी घातक, आइतबार घातक, नम्बरमा एक नम्बर राशिमा मेष राशि घातक छ। मन अलि चञ्चल गञ्चल छ कान्छाको होइन? यसो लपसप पारेर बिहा गर्नु भएको रहेछ तपाईँलाई है, फकाउनु भएछ, फकाउन सिपालु हुनुहुन्छ कान्छा? हजुर हजुर। कसले हो नि सुरुमा प्रपोज गरेको, तपाईँले कि तपाईँको कान्छाले हो? कान्छाले हो। अनि माङ्गलिक पर्नु भएको छ तपाईँको श्रीमानजी, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन, शाकाहारी भोजन गर्नुपर्छ, अलि जिद्दी खालकी हुनुहुन्छ है तपाईँ, क्या तपाईँ फेरि मैले उहाँ भने होइन। तपाईँको श्रीमान त एकैछिनमा झनक्क रिसाउने, फेरि एकदम खुसी भइहाल्ने एकैछिनमा, क्या साना कुराले रिसाउने, साना कुराले खुसी हुने बानी छ क्या। तपाईँ अब एकदम एकरो हुनुहुन्छ तपाईँ, तपाईँलाई फगाउन धेरै गाह्रो भएछ कान्छालाई हेर्नु हो कि होइन? अब मङ्गलबारको दिन लक्ष्मी प्याज माछा मासु नखानु भन्नु उहाँलाई राम्रो हुन्छ मङ्गलबारको दिन नाग दोष परेको छ भदौको एक गते नाग पूजा गर्नु भन्नु नाग पञ्चमी परेको छ विदेश असाध्यै राम्रो सरकारी जागिर भए जस्तो छ कुण्डली भने जस्तो छ नराम्रो छैन अलिकति नागले गर्दा रोकावटहरू आउँछ काममा कार्यमा असफल गराउँछ यसको लागि चाहिँ विशेष ख्याल गरौँ अहिले सङ्कट छ उहाँको लागि चाहिँ नै अब आउने फागुन पुरा भएर चैत महिना लागेपछि ग्रह अलिकति राम्रा हुन्छन् तर मनमा पीर चिन्ता होइन अलि स्वास्थ्यमा समस्या आउने दशाहरू पर्छ अलिकति ख्याल गर्नु यो माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग माङ्गल्यको रत्न कवच धारण गराउनुहोस् कान्छालाई है त्यसले उन्नति राम्रो हुन्छ प्रगति राम्रो हुन्छ के गर्नुहुन्छ अहिले तपाईँको श्रीमानले
2: अहिले त घरमै बसोबास भनौँ विदेश जाने भन्नुहुन्थ्यो खै भयो भागै छैन अनि
0: विदेश त राम्रो छ हुन्छ विदेश नहुने होइन तर नागले रोकेको छ त्यही रत्न कवच लाउनुपर्छ माङ्गल्यक प्लस नाग दोषको रत्न कवच पाउँछ हामीसँग त्यो लगाइदिनु तपाईँले 10 बजेपछि फोन गरेर अर्डर गर्नुभयो भने म अर्डर लेखिदिन्छु बनाएर म तपाईँलाई होलेरी पठाइदिन्छु तपाईँ लाउनु लगाइदिनु श्रीमानलाई त्यसपछि विदेश गए विदेश राम्रो हुन्छ यहाँ पनि राम्रो हुन्छ समस्या आउँदैन बाधा रोकावट आउँदैन ग्रह दशा ठिक छ श्रीमानसँग धेरै झगडा नगर्नु उहाँको दुई विवाह हुने ग्रह परेछ उहाँको अन्तर्जातीय विवाह त होइन नि तपाईँहरूको मगर त एउटै हो नि होइन अन्तर्जातीय विवाह हुने ग्रह पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउने ग्रह छ तपाईँहरूले छिटो रिसाउनुहुन्छ रिसलाई एकदम कन्ट्रोल गर्नु नरिसाउनु श्रीमानसँग कहिले पनि अरू त्यस्ता नराम्रो छैन ठिकै छ ग्रहहरू राम्रै छ समस्या केही छ त्यो त सङ्कट छ नि त अनि नाग दोष परेको छ त्यही भएर त्यसको चाहिँ नाग दोषको र माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग त्यो चाहिँ अर्डर गर्नु पर्यो 10 बजेपछि फोन गरेर त्यो लगाइदिएपछि सन्चो हुन्छ विदेश राम्रो सरकारी जागिर राम्रो हरेक कुरामा राम्रो भइहाल्छ उहाँको लागि समस्या आउँदैन पढाइ चाहिँ बिचमा छोड्नु भएछ पढाइ त्यति राम्रो देखिएन यहाँबाट हेर्दा है कतिमा पढ्नु कति पढ्दै पढ्दै छोड्नुभयो तपाईँको श्रीमानले क्या हजुर हजुर तपाईँको पछि लागेपछि पढाइ छोड्नु भएछ क्या हो होइन तपाईँले कति पढ्नु भएको छ त
2: मैले
0: हजुर आठ पास गर्नुभयो अलि पढ्नु पर्थ्यो नि किन अल्छी लाग्यो पढ्नलाई तपाईँहरूलाई यसो लपसप गरेपछि पढ्न मन लाग्दैन क्या त्यही लपतिरै ध्यान जान्छ अनि पछि फेरि अनि बुढेसकालमा बेकारमा लप गरेछु मैले पढाए भए जागिर पाउँथे भन्ने हुन्छ क्या फेरि हो कि लप गरेर बिहा गर्नु ठिक हो कि बेठिक हो भन्नुहोस् त
2: एउटा कुरा
0: ठिक हो होइन बेठिक कुरा के लाग्यो तपाईँलाई ठिक कुरा के लाग्यो थाहा छ उहाँको आनी कस्तो छ बानी कस्तो छ होइन तपाईँको आनी बानी कस्तो छ त्यो कुरा पनि थाहा हुन्छ तपाईँले लभ गरेर बिहा गर्नु ठिकै हो हुन्छ नि तर पढाइ छोड्नु हुँदैन थियो गल्ती गर्नुभयो क्या है अब केही केही गर्नु पर्यो केही इलाम नगरेको भने त फेरि जीवको पार्जन हुँदैन छोराछोरी जन्मिन्छन् अनि उनीहरूलाई लालन पोषण गर्नु पर्यो अनि तपाईँलाई पनि कपडा किन्नु पर्यो होइन अनि केही कुरा चाहियो भने फेरि मम्मी बाबासँग पैसा माग्न पनि अब त लाज हुन्छ फेरि हो कि नि भन्नुहोस् त सीमालाई साथ सपोर्ट गर्नुहोस् जागिर सागिर खुवाउनु लगाउनुहोस् अथवा विदेशतिर जानलाई मन भएन भने त्यहीँ केही पशुपालनहरू कृषिहरू केही गर्ने आफूले जानेको कुराहरू गर्ने घर त्यत्तिकै बसेर हुँदैन दुई चारा खसी बोका पाल्ने बेच्ने पैसा कमाउने त्यो काम चाहिँ गर्नु पर्यो आफ्नोलाई आफै खर्च निकाल्नु पर्यो नि त नानी हो कि होइन त्यो गर्नु अरू जस्तो नराम्रो छैन ग्रह ठिक छ रत्न कवच लाउनु पर्छ उहाँले लगाएपछि उहाँलाई धेरै राम्रो हुन्छ त्यसैलाई 10 बजेपछि फोन गर्नुहोस् है त हजुर यही नम्बरमा है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है उहाँले फोन गर्नुभएको थियो, रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिकाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ, आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। पढाइ एकदम तीव्रताका साथ अगाडि बढ्नुहोला नानी बाबुहरूले, बाबुहरूले, भाइहरूले, पढाइ एकदम पढ्नुपर्छ। पढेपछि धेरै कुरा राम्रो हुन्छ, नपढ्ने हो भने आफू कमजोर हुन्छ क्या हरेक कुरामा। पढाइ आजभोलि के हुन्छ भन्दा पढाइ सोधिहालिदिन्छ, कति पढाएको छ त्यही हिसाबले जागिर पाइन्छ क्या, होइन। अब पढ्नै भनेको त शिक्षाको लागि, आफू समृद्धि हुनको लागि, जागिर खानको लागि, होइन, अब शिक्षित हुनको लागि पनि पढ्नु पर्यो नि त, होइन। अलिकति ख्याल गर्नुहोला, विदेशहरू जाँदै हुनुहुन्छ भने एकपटक राम्रो ज्योतिषको सल्लाह लिनुहोस्। केही कुराहरू सानो कमी कमजोरी छन् भने त्यसलाई पूर्ति गरेर जानुहोस्, राम्रो गराएर जानुहोस्। किनकि उहाँ गएपछि बिरामी हुनुभयो, फर्केर आउनु पर्यो भने यत्रो दुःख गरेर विदेश गएको हुन्छ, फर्केर आउनुपर्ने हुन्छ फेरि, अनि गएको पैसा पनि तिर्नु पर्यो, ऋण लागेको हुन्छ, जान पनि पैसा लाग्छ, होइन। राम्रो देश जाने भने त 8-10 लाख रुपियाँ लाग्छ, होइन। अब नर्मल दुबई, मलेसिया, कतार जाने भने 2-3 लाख रुपियाँ त लागिहाल्छ, होइन। त्यो एकदम ख्याल गर्नु होला तपाईँहरूले विदेश जानुभन्दा पहिला, है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कामरोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। हजुर हजुर, कामरोको बोल्दै हुनुहुन्छ।
3: म सिन्धुलीबाट विनोद तामाङ, हजुर।
0: विनोद तामाङ सिन्धुली जिल्लाबाट,
3: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ विनोदजीले?
3: म मेरो चिल मटेरियलको बारेमा गुरु।
0: कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ तपाईँको गाउँघरतिर?
3: ए, हाम्रो गाउँहरूतिर त म मात्रै गुरु सुनिन्छ।
0: तपाईँ मात्रै सुन्नुहुन्छ, अरूले सुन्नुहुन्न?
3: हजुर हजुर।
0: अरूलाई पनि सुन्न भन्नु पर्यो, थाहा छैन होला नि त उहाँहरूलाई।
3: ए, छाटिने गुरु हजुर।
0: ल, तपाईँले भन्नुहोस् है, यदि 7 बजेदेखि 8 बजेसम्म गुरुको कार्यक्रम आउँछ, फोन गर्यो भने ग्रह दशा भाग्य हेर्न पाइन्छ, पैसा लाग्दैन भन्नुहोस् है।
3: ए हजुर हजुर।
0: हुन्छ, भन्नुहोस् त, तपाईँको श्रीमतीजीको जन्ममिति कति हो उहाँको?
3: 2062 साल 62। असार महिनाको 8 गते।
0: कति? असार महिनाको 8 गते भन्नुभएको
3: हो? हजुर हजुर। अनि मङ्गलबार?
0: असार महिनाको, असार महिनाको 8 गते मङ्गलबार पर्दैन त बाबु?
3: ए गुरु, अनि त्यहाँ के गर्नु पर्छ होला गुरु?
0: तपाईँलाई थाहा छैन के बार पर्छ?
3: ल, थाहा छ त गुरु। अनि मङ्गलबार भन्नु,
0: मङ्गलबार पर्दैन। 2062 साल हो कि 63 साल हो?
3: 62 साल हो गुरु।
0: कि 63 साल हो?
3: हजुर।
0: कि 61 साल हो कि?
3: होइन गुरु, 62 साल भन्थ्यो।
0: 62 साल असारको 8 गते होइन?
3: हजुर हजुर।
0: के बार पर्छ भन्नुभएको? मङ्गलबार होइन?
3: हजुर।
0: हो नि, 61 सालको हो, 62 सालको होइन।
3: ए ल ल गुरु, अनि मेरो बारेमा हेरिदिनु गुरु न भाइ।
0: तपाईँको बारेमा हेरेको होइन, अस्ति फोन गर्नु भएको थियो होइन तपाईँले? तपाईँले अस्ति पनि फोन गर्नु भएको थियो कि थिएन?
3: अनि मेरो कान्छा भाग्य बारेमा हेरेको गुरु अति नै मैले त।
0: ए ल, तपाईँको भन्नुहोस् त त्यसो भाइ, तपाईँको जन्ममिति भन्नुहोस् कति हो?
3: 2053 साल
0: 2053
3: साउन महिना 18 गते।
0: साउनको महिनाको 18 गते के बार पर्छ?
3: 18 गते होइन, 28 गते हो।
0: हजुर, 28 गते।
3: हजुर हजुर, 28 गते सोमबार।
0: 28 गते सोमबार, ठिक छ। समय भन्नुहोस् त अब।
3: दिउँसो 2:30 बजेतिर गुरु।
0: दिउँसोको 2:30 बजेतिर हो?
3: हजुर हजुर।
0: जन्म कुन जिल्ला भएको तपाईँको, कहाँ भएको जन्म?
3: मेरो सिङ्गिनी जिल्ला नै हो गुरु।
0: ल, सुन्नुहोस् है, ध्यान दिएर।
3: हुन्छ।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2053 श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा जन्म, सोमबारको दिन पर्या रहेछ है?
3: हजुर।
0: अनि त्यसपछि कर्कट राशि पर्दो रहेछ, 30 को प्रथम चरण नाम आउँदो रहेछ, हुबाट हुम बहादुर नाम आउँदो रहेछ। मध्यनाले देवगण परेको छ, घातकमा परेको छ तिथिहरू, द्वितीय सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ। माङ्गलिक पढ्नु भएको छ तपाईँ, माङ्गलिकको शान्ति गर्नुपर्छ। तपाईँले 8 माङ्गलिक पढ्नु भएको छ, मङ्गलबारको दिन लसुन प्याज माछा मासु नखानु, तपाईँको लागि राम्रो हुन्छ, विदेश यात्रा राम्रो छ, सरकारी क्षेत्र पनि राम्रो छ, सन्तानमा अलिकति बाधाहरू छ, ठिक छ त बाबु? गर्दा छ, राम्रो छ त, लभ गरेर बिहा गर्नु भएको हो? लभ गरेर बिहा गर्नु भएको, तपाईँको र तपाईँको श्रीमती त्यो ग्रह मिल्दैन, विचार मिल्दैन, होइन?
3: हजुर हजुर, चर्चाको लागि छोरा
0: छोरी सन्तानहरू राम्रो छ, छोरा पनि छ, छोरी पनि छ, छोरो अलिक फाप्दैन तपाईँलाई, तर तपाईँको अब श्रीमतीको नामबाट फापे भने कुरा अलग हो, तपाईँकोबाट छोरा भन्दा छोरी धेरै हुने ग्रह छ क्या, बुझ्नु अब त्यसमा ख्याल गर्नु है, अब तपाईँको ग्रहले फाप्दैन छोरा, छोरा नफाप्ने ग्रह छ, पछि गएर बाबु छोरा ग्रह नमिल्न सक्छ, अलिक ख्याल गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ ग्रहहरू, मङ्गलबारको दिन लक्ष्मी पूजा माछा मासु नखानु तपाईँको लागि राम्रो हुन्छ, फाइदा गराउँछ, ग्रह कुण्डली भाग्य राम्रो हुन्छ है, अहिले ग्रह तपाईँलाई सङ्कटा भन्ने ग्रह चलेको छ, यो बेलामा चोटपटक लाग्न सक्छ, सवारी साधन चलाउँदा हिँड्दा डुल्दा अलिक विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन बाबुको ग्रहहरू ठिकै छ है,
3: गुरु अनि गुरु अनि मेरो नामबाट चाहिँ के फाल्छ गुरु, हामीलाई बाख्राहरू गाई गोरुहरू
0: बाख्रा फाप्छ गाई पनि असाध्यै फाप्छ तपाईँको लागि है,
3: अनि बाख्रा कुन रङ फाप्छ गुरु, मलाई
0: कालो कलरको नल्याउनु, अरू ल्याउनु न,
3: हजुर
0: कालो चाहिँ नल्याउनुहोस्, कालो
3: हजुर,
0: अरू फाप्छ, सेतो फाप्छ, रातो रातो खालको फाप्छ, सेतो र रातो अथवा सेतो र कालो मिसिएको पनि हुन्छ,
3: हजुर
0: गाई पाल्नुहोस्, भैँसी पनि पाल्नुहोस् है, राम्रो छ तपाईँको, नराम्रो छैन, मङ्गलबारको दिन चाहिँ माछा मासु लसुन प्याज मुसुरुको दाल भान्टाको तरकारीहरू नखानु, चोखो शुद्ध भोजन गर्नु तपाईँले राम्रो हुन्छ है, उहाँले फोन गर्नुभएको थियो हामीलाई, सिन्धुरीबाट फोन गर्नुभएको थियो, फोन राखिसक्नुभयो उहाँले, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुराट गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ, समस्याको समाधान म तपाईँलाई गराउँदैछु, कार्यक्रममा फोन गरेर पनि तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते,
4: राधे राधे गुरु,
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ,
4: म रोल्पाको त्रिवेणी छबाट जुद्धा जुद्धा केसी हो गुरुजी,
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ,
4: म मेरो मामाको छोराको नातिको बारेमा हेर्न चाहन्छु गुरुजी,
0: मामाको छोराको बारेमा,
4: हजुर
0: जन्ममिति भन्नुहोस् त कति हो,
4: 2067
0: 64 भन्नुभएको हो,
4: हजुर हजुर
0: पाउनुहोस् है एकछिन, तपाईँले 66 भनेको सुने मैले, 64 साल अनि
4: असोज महिनाको 17 गते
0: के बार पर्छ,
4: बिहिबार,
0: समय भन्नुहोस्,
4: 3:30
0: दिउँसो कि राति,
4: दिउँसो गुरुजी,
0: दिउँसो, जन्म कुन जिल्ला भएको हो,
4: सल्यानको फर्सीबासमा,
0: ल सुन्नुहोस् है ध्यान दिएर,
4: हजुर हजुर,
0: 2064 असोज कृष्ण पक्षको नवमी तिथि बिहिबारको दिन जन्म मिथुन राशि, नाम आउँछ कोमल, नाम आउँछ कोबाट नाम आएको छ कोमल भन्ने नाम आउँछ, आज दिनाले देवगुण परेको छ बाबुको, घातकमा परेको छ तिथि द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बर 4 राशिमा धनु राशि घातक, यो बाबुको विवाह त्यति राम्रो देखिँदैन, छिटो रिसाउने एकरो घमण्डी स्वभावको देखिन्छ, यहाँबाट हेर्दा अलि पेटमा समस्या, पानी धेरै पिउनुपर्छ बाबुले, राम्रो हुन्छ, विदेश यात्रा राम्रो छ, महालक्ष्मी योगमा जन्म भएको देखिन्छ बाबु कुण्डलीबाट हेर्दाखेरि चाहिँ, अहिले उल्का भन्ने ग्रह, अर्को शनि भन्ने ग्रह चलेको छ, त्यति ग्रह राम्रो छैन बाबु अहिले, अलिकति विशेष ख्याल गर्नु पर्यो, खानपिनमा, साथीको सङ्गतमा, पढाइमा अलिकति ख्याल गर्नुपर्छ है। अलिक छिटो रिसाउने, अलिक एकरो, अलिक कुरा नबुझ्ने, कुरा आफूले भनेको कुरा ठिक, अरूले भनेको कुरा बेठिक भन्छ क्या यसले, हो कि होइन? पढाइमा मन जाँदैन, साथीको सङ्गत पनि त्यति राम्रो हुँदैन, त्यस्तो भयो भने त राम्रो हुँदैन नि त फेरि।
4: हजुर हजुर,
0: त्यो भएर यही कुरामा ध्यान गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ ग्रहहरू। अहिले उल्काएर शनिको शान्ति, ग्रहको शान्तिहरू गर्नुपर्छ। विवाहभन्दा पहिला एउटा आँखसँग विवाह गराउनु पर्छ यो बाबुको। आँखसँग विवाह गरायो भने एकदमै राम्रो मालामाल हुने ग्रह पर्छ, विवाह दाम्पत्य गराए। अरू त्यस्तो नराम्रो छैन बाबु, ठिक छ ग्रह, राम्रै छ है।
4: हजुर हजुर,
0: अरू केही छ समस्या, जिज्ञासा केही छ?
4: अरू यो अझै बिमारी धेरै हुन्छ त्यसो भएको हुनाले
0: पानी धेरै खानुपर्छ, अघि भने त मैले स्वास्थ्यमा समस्या आउँछ, पानी धेरै खानुपर्छ भनेर।
4: हजुर, पानी धेरै खानु पर्यो,
0: बिहान उठ्ने मन तातो पानी पिउनु पर्यो, दुई गिलास तिन गिलास बिस्तारै बिस्तारै खाने, दुई तिन गिलास एकैचोटि खाने होइन।
4: हजुर,
0: बिहान खाना खानुभन्दा अगाडि तिन चार गिलास पानी खानु पर्यो मन तातो है। अनि खाना खाइसकेपछि एक डेढ घन्टा पछि दुई गिलास पानी खानु पर्यो होइन। बेलुका पनि खाना खानुभन्दा अगाडि पानी पिउनु पर्यो दुई गिलास तिन गिलास है। हो यस्तै सागसब्जीहरू धेरै खानु पर्यो, रोग लाग्दै लाग्दैन नि, राम्रो भइहाल्छ नि त्यसपछि त फेरि। ठिक छ, ग्रह ठिक छ, राम्रो छ, चिन्ता गर्नु पर्दैन, ठिकै छ है।
4: हजुर, अनि यो आमा बुवाको सम्बन्ध अनि विदेशको यात्रा कस्तो हुन्छ?
0: माता पितासँगको सम्बन्धहरू पनि राम्रै छ, नराम्रो छैन?
4: हजुर
0: है, माता पितासँगको सम्बन्ध राम्रै हुन्छ, ग्रह अलिकति बिग्रिया छ कि केटाको। एउटा रत्न कवच पाउँछ हामीसँग है।
4: हजुर,
0: म तपाईँलाई पठाइ पनि दिउँला, दस बजेपछि फोन गर्नु एक फेर, मलाई नाम टिपाउनु, अर्डर गर्नु, रत्न कवच लगाइदिनुहोस् एक फेर, राम्रो हुन्छ बाबुलाई, स्वास्थ्य पनि राम्रो, विवाह बारी राम्रो, अनि वैदेशिक यात्रा पढाइहरू सबै थोक राम्रो हुन्छ। मलाई त्यति राम्रो ग्रह परेको देखिन्न क्या बाबुको, त्यही भएर भनेको मैले है।
4: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है।
4: हजुर हजुर,
0: उहाँले फोन गर्नुभएको थियो, हामीलाई रोल्पाबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो भाइको विषय भनौँ न, मामाको छोरा भनेपछि भाइ नै पर्नुहुन्छ होइन, उहाँको विषयमा हेर्नु भएको थियो उहाँले चाहिँ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806525223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ, उहाँको फोन काटिएको छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ, तपाईँलाई थाहा छँदैछ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9875082997, 9855109097।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9855506359 र 9855607359।
0: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना
5: बारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359

0: प्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
1: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छाकामना गाउँपालिकाको इच्छाकामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। यही असारको पहिलो सप्ताह असार 7 गते मध्य दिउँसो ए मलाई पनि ए नधकिन्नुस् न यता यता यस्तै सुनिँदै थियो। चितवनको भरतपुर 10 रहेको गेस्ट हाउस चौरमा त्यहाँ एक हुल मान्छे त भन्दा म के कम भन्दै हानालुज गरिरहेका थिए। उनीहरूको हानालुज आधा लिटरको बोतल लिन थियो। त्यो बोतलमा थियो गंगा दुग्ध सहकारीबाट उत्पादित पेय पदार्थ मोही।

जहाँ नेपालको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समुद्घाटन समारोह हुन गइरहेको थियो। त्यसैलाई नै लक्षित गर्दै सहकारीले पेय पदार्थ अर्थात मोही त्यहाँ पुर्यायो। गर्मीको राप अनि मोही त्यसैले त्यहाँ मोहीका लागि तछाड मछाड गरिरहेका थिए। कार्यक्रममा सहभागी कार्यकर्ता सहित महाधिवेशन हेर्न पुगेका जो कोहीले मोही खाइरहेको दृश्यले सामाजिक सञ्जालमा पनि ठाउँ पायो। यसपटक

0: समाचारका अनलाइन पोर्टलदेखि छापा सबै माध्यममा पर्यो मोही। समुद्घाटन समारोहमा सहकारीको मोही सर्वसाधारणको हातमा मात्रै थिएन, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता सँगै कार्यक्रममा अतिथिलाई स्टेजमा नै मोही खाने व्यवस्था समेत मिलाइएको थियो। स्टेजमा नै रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्टेजमा मोही पिउँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल नै भयो। त्यस अधिवेशनमा सहभागी केहीलाई हामीले मोही बारे केही कुराहरू सोध्यौं पनि। पर्वतबाट महाधिवेशनमा सहभागी हुन आउनुभएका गुरूदत्त सुवेदीले पनि मोही पिउनु भयो। उहाँले यसको स्वाद र व्यवस्था प्रति राम्रो प्रतिक्रिया व्यक्त गर्नुभयो।
1: उद्घाटन समारोहमा
2: मोही एकदम राम्रो छ, मिठो छ, स्वास्थ्यको लागि पनि धेरै

0: हामी त गाउँ ठाउँको मान्छे भएको बारेमा एकदम परिचित पनि छौँ। मोही एकदम राम्रो छ।
1: हजुरले खानुभयो? यहीँ खानुभएको कि उता खानु पनि खाइरहन्थ्यो हामी।

0: त्यसो त अधिवेशनमा भेटिनु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समितिका उम्मेद्वार अनिता श्रेष्ठले पनि चितवनको मोहीले मन जितेको बताउनुभयो। चितवनको गर्मी भगाउने पेय पदार्थ मोही खाएको अनुभव सुनाउनुहुँदै कोक फेन्टा जस्ता पेय पदार्थ भन्दा मोही उत्कृष्ट पेय पदार्थ भएको उहाँ बताउनुहुन्छ।
1: अनिता श्रेष्ठ
2: पनि हो,
1: चितवनमा आएर गर्मीका बिच मही पाउँदा कस्तो अनुभूति भयो?
2: एकदम ठिक, एकदम राम्रो लाग्यो, एकदम रिफ्रेसिङ थियो है।
1: हजुर,
2: त्यो गर्मी भगाउने थियो। धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा भेटिनु भएको सर्लाहीको युवा नेता सोनु चौधरी सानोमा खाएको मोहीको याद चितवनको मोहीले मेटाएको बताउनुहुन्छ। उहाँले सर्लाहीका डेरी पसलमा मोही राख्न लगाउने बताउनुहुँदै गर्मीको बेलामा शरीरको लागि उत्कृष्ट पेय पदार्थ मोही भएको बताउनुभयो। सोनुसँगै भेटिएका सुधीर सिंहले पनि चितवनमा मोही पिउन पाउँदा साह्रै आनन्द लागेको सुनाउनुहुन्छ। उहाँले कोल्ड ड्रिंक्स होइन मोही पिउन समेत सुझाउनुहुन्छ।
3: सोनु चौधरी हो, सर्लाही जिल्ला।
1: अनि मही खानुभयो चितवनमा?
3: तिन चारचोटि।
1: कसालको मही?
3: धेरै मिठो लाग्यो।
1: सर्लाहीमा त
3: यो गर्मीको बेलामा शरीरको लागि सबभन्दा राम्रो त्यो मही नै हो
1: है।
3: हामीहरू गाउँघरको पहिले मही खान्थे, त्यस्तै मही यो चितवनको मही लाग्यो।
1: गाउँघरको महीको याद लागेपछि
3: सानोमा खाएको थिए, अहिले त अब खाँदैन।
1: हजुर,
3: त्यस्तै मही अहिले पनि यहाँ छ, चितवनमा पाइरहेछ। धेरै खुसी लाग्यो।
1: हजुर, त्यहाँको नेता पनि हुनुहुन्छ?
3: हजुर, ल्याएर त एउटा डेरी बसाएर बरु होस् कि यसको कुनै व्यवस्थापन गरेर होस् कि या डिलर खोलेर होस् कि चलायो भने हामीहरूले धेरै सहज हुन्छ।

0: कस्तो बना यहाँले पनि खानुभयो
1: हजुर
2: कोल्ड ड्रिङ्क्स त अरू
0: है
1: कोल्ड ड्रिङ्क्स
2: यो जस्तै मै नै राम्रो हो
0: है
2: अब कोल्ड ड्रिङ्क्समा अलि अल्कोहलको मात्रा हुन्छ त्यही भएर मान्छे केमिकल बढी हुन्छ शुद्ध हो मै शुद्ध हो।

यस्तै गरी विगतमा घर गाउँमा मोही खाएर हुर्किएकाहरूका लागि कहिले गाउँ घर पुगेला र मोही टन्न पिउला जस्तै हुने गर्छ। चितवनमा आजकल मोहीलाई खाजाको बेला पनि पिउने दिइएको छ।

0: यही असार 6 गते पश्चिम चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोह थियो। त्यहाँ पनि गंगा सहकारीकै उत्पादन मोही खाने व्यवस्था मिलाइएको थियो। गत वर्षदेखि विश्वविद्यालय परिसरमा हुने कार्यक्रममा मोही वितरण गर्ने गरेको छ। कृषि विश्वविद्यालयले कृषिलाई नै प्रमोट गर्ने र प्रमोट पुग्ने यस्ता कदम बारे सुनौन त विश्वविद्यालयकै परीक्षा नियन्त्रक कार्यालयका सह प्रशासक सहदेव चौधरीका केही भनाई।
1: यो मोहीको विषयमा हाम्रो यो गर्मी समयमा दीक्षान्त समारोह जस्तो अघि भन्नुभयो नि यो 7-6 गते अब गर्मीमा पानी पनि हामी व्यवस्था गरेका थियौँ होइन। पानी र गर्मीमा मोही भयो भने अब अलि शीतल पनि हुन्छ र यहाँको उत्पादन पनि हो होइन। त्यस कारणले हामीले चाहिँ यही सहकारी एउटा संस्था छ गंगा सहकारी संस्था मोहीको त्यहाँबाट चाहिँ यो मगाएर चाहिँ सबैले चाहिँ खुवाएको त्यही भनेको
2: यो विगतका वर्षहरूमा पनि
1: यो योभन्दा अघिल्लो पल्ट भनौँ न योभन्दा पछिल्लो पल्टको जुन छ त्यो पटक चाहिँ हामी गरेको हो अनि त्योभन्दा अगाडि चाहिँ गरेको थिएनौँ। प्राय जसो हामी यो वर्ष चाहिँ गर्मी यो सिजन लागेदेखि यो वर्ष चाहिँ हामी प्राय चाहिँ
2: महिलालाई
1: प्राथमिकता चाहिँ दिएको र हाम्रो चितवनको यहीँको आफ्नो उत्पादन होइन
2: कृषिसँग
1: सम्बन्धित र यो कृषि विश्वविद्यालय पनि हो त्यस कारणले कृषिसँग सम्बन्धित जुन थियो उत्पादन त्यसलाई हामीले चाहिँ बढी चाहिँ प्राथमिकता दिएको प्रतिक्रिया राम्रो पाएको मोही खुवाउँदाखेरि।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन सत्रमा यसरी मोहीले गासेको साहिनोले त्यसपछि वरपरका पसलहरूमा मोहीको बिक्री नै बढेको व्यापारीहरूले बताएका छन्। हुन पनि मोहीको तिर्सना नमेटिने नै हुन्छ। हिजो जस्तो मोहीका लागि गाउँघर नै पुग्नु पर्ने घरमा गाई भैँसी नै पाल्नु पर्ने अवस्था हिजो आज भने छैन। आजकल मोही डेरी पसल सँगै किराना पसलहरूमा पनि सजिलो उपलब्ध हुने गरेको छ। विक्रम सम्वत 2049 सालमा स्थापना भएको यस सहकारीले किसानको दूध संकलन सँगै गंगा ब्रान्डको दूध र दुग्धजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ।

0: किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षा सहित उद्योगका रूपमा सञ्चालित यस सहकारीको आफ्नै नमूना पशुपालन फार्म पनि रहेको छ। सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा नै दैनिक दूध उत्पादन र संकलन गर्दै आएको छ। चितवन, नवलपरासी, रूपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौँका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री हुने गरेको छ। चितवनमा पहिलो पटक व्यावसायिक रूपमा बोतल बन्द मोही बिक्री गर्ने श्रेय भने भरतपुर महानगरपालिका 22 रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थालाई जान्छ। यस सहकारीले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पहिलो पटक मोही उत्पादन गरी बजारमा ल्याएको हो। भरतपुर महानगरपालिका 22 रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा आफूहरूले विगत 2 मोही उत्पादन गर्दै आएको बताउनुहुन्छ। सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै पनि उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउनुभयो।
1: त्योभन्दा अगाडि हामीले मोही हामीले त्यो 80 त्यो चाहिँ हामीले चाहिँ मोहीलाई चाहिँ बोतलमा चाहिँ प्याकिङ त्यो बोतलमा लिएर लाएर लैयो है। त्योभन्दा अगाडि हामीले प्लास्टिकमा अनि त्यो पानीको बोतल हुन्थ्यो नि युजहरूको है त्यसमा हामीले बेच्थ्यौँ, अलिअलि बेच्थ्यौँ है। लकडाउनमा हामीले दुधलाई दुधबाट कच्चा पदार्थ त्यो छुर्पीको निम्ति बनाइन्थ्यो क्या हजुर, बनाउँदालाई त्यो पुरै चाहिँ दुधको क्रिम काटेर अनि त्यहाँबाट त्यसलाई चाहिँ छुर्पी बनाइन्थ्यो है।
2: छुर्पी
1: छुर्पीको लागि कच्चा माल बनाइन्थ्यो है। त्यो पनिर जस्तै हुन्थ्यो क्या त्यो अब चाहिँ दुध फटाएपछि आउँथ्यो नि है त्यो, अनि त्यसबाट त्यो निक्लिएको क्रिम चाहिँ हामीले चाहिँ नौनी चाहिँ पेल्थ्यौँ है मार्थ्यौँ। त्यो नौमी मारेर निक्लिएको मोही चाहिँ हामीले चाहिँ यहाँका किसानहरू लगायत अरूलाई बेच्थ्यौँ सुरुमा है है। त्यो चाहिँ लकडाउनको बेलामा है।

0: हजुर तपाईँलाई यो सोच बोतलमै राखेर प्याकिङ गर्नै गरेर बेच्ने सोच चाहिँ कसरी आयो सुरुवातमा?
1: सुरुवातमा यो कसरी हाम्रो लकडाउनमा हामी त्यो गरेपछि मूल चाहिँ अब त्यो मूल जहाँ पाए चाहिँ फ्याँक्दाखेरि पनि अलिकति एकदम प्रशोषण बिग्रिने गनाउने होइन, फ्याँक्ने ठाउँ नभएपछि हामीले यो मूल खान हुन्छ भनेर हामीले त्यो मूल त्यो फ्रीमा बाँड्यौँ है।
0: फ्रीमा
1: बाँड्दाखेरि कसैले 5 लिटर कसैले 10 लिटर कसैले चाहिँ मूल चाहिँ लानेको भिड भयो है। अनि त्यहाँबाट किसानहरूले हामीले चाहिँ मैले पाउनु पर्थ्यो, हामीले मैले पाएनौँ, जहिले एउटाले मात्रै 5-6 लिटर लाने भन्ने कुरा भयो है। अनि त्यहाँ पछि हामीले होइन त्यसो भने शिक्षा त नदिउँ भनेर अनि हामीले लिटरको 10 रुपियाँ बनाइदिउँ है। लिटरको 10 रुपियाँले मान्छेले मैले लए है। अनि त्यहाँ पछि हामीले होइन लिटर पैसा त आउने हो त्यहाँ थिएँ लकडाउनको बेलामा। अनि त्यहाँ पछि हामीले 20 रुपियाँ बनायो
0: हजुर, पछि
1: पछि फेरि 1 महिनापछि 20 रुपियाँ बनायो हामी थापै भयो क्या है। अनि किसान भन्दा नि बाहिर बाहिरकोले त्यो मै लान सुरु गरे है। अनि कसैले चाहिँ अब भाँडो लिएर आए लाने भनेपछि कसैले त्यहाँ पानीको बत्तल लिएर आए, लिएर गएपछि होइन यो बत्तलमै मै हालेर त बिक्री हुन्छ भन्ने कुरा गरेपछि हामीले बत्तलमा मै हालेर बेच्न यहाँ सुरु गरे है। अनि सुरु गरेपछि अनि त्यो बत्तलमा मै हालेपछि बिक्री भयो है। होइन यो मै त बिक्री हुन्छ,
0: कति रुपियाँ बनाउनु भयो बत्तलको?
1: बत्तलको हामीले चाहिँ 1 लिटरलाई 200 रुपियाँ बनायौँ है है त्यसलाई त्यहाँ। अनि त्यहाँबाट अब यो मुईलाई लेबु गरेर बेतन

0: के सहकारी दिवसमा हामीले चाहिँ 6000 बोतल त्यो 500 एमएलको है
1: हजुर आधा लिटरको
0: आधा लिटरको 6000 बोतल हामीले बनायौँ है उत्पादन गरेर हामीले त्यहाँ चाहिँ 6000 कतिपय चाहिँ अब सङ्घ संस्थालाई ल मलाई 2000 मलाई 1000 तपाईँलाई पैसा दिन्छु भने है आधा लिटरलाई 20 रुपियाँ बेच्यौँ 20 रुपियाँ बेचेपछि अनि हामीले त्यो बेला बत्तल आधा लिटरको बत्तल किनेर देउलो बत्तललाई मात्रै त्यहाँ पर्छुन चाल भनेर बेच्यौँ है अनि त्यसले गर्दाखेरि अब मै बनाउनु गङ्गानगरले मै बनायो भनेर भनिसकेपछि काठमाडौँ काभ्रे अनि तपाईँको एउटा के अरे रौतहटको वर्षाको चाहिँ जिल्ला तराईका जिल्लाहरू चितवनका विभिन्न सहकारीहरू हेर्न आए है
1: ए
0: मूल बनाउनु कसरी मूल बनाउनु के गर्नु कसो गर्छ भने गङ्गानगर मूल बनाएर भन्ने कुरा भयो है अनि यो मूल चाहिँ लेबुल्ला चाहिँ अनि हामीले गरौँ त्यो मूललाई चाहिँ सुगर बनाएर काटेर गङ्गा बनाएर हामीले चाहिँ अनि त्यहाँ त होइन अब बाहिर बाहिरका जिल्लाहरूले हामीले त गङ्गानगरको मै खान पाए यहाँ पठाउन सक्नुहुन्छ भने चाहिँ हामीले मै पठाउन सक्दैनौँ है मै भनेको चाहिँ एकदमै चाहिँ त्यसलाई चाहिँ सुरक्षित बनाएर मै जस्तो हुनु पर्यो है मै अब मूल भनेको तपाईँको हाम्रो घर गाउँमा अब तपाईँले अब त अनुभव गर्नै गर्नु होला हाम्रा बा आमा हजुरआमाहरू होइन है अब हामीले मूल चाहिँ एउटाको घरमा चाहिँ मूल पार्यो भने हामी चाहिँ बाल्टी लिएर भाँडो लिएर कोइलिन जान्थ्यौँ है दिउँसो पन्चो गर्थ्यौँ अब मूलले पैसा है दुधको 55 रुपियाँ पर्दैन मूलको 50 रुपियाँ
2: विगतमा दैनिक 500 लिटर उत्पादन गर्ने गरेको बताउँदै उहाँले माग बढ़ी हुने समयमा दैनिक 1000 लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिनुभयो मेला महोत्सव वैवाहिक समारोह धार्मिक कार्यक्रम राजनीतिक कार्यक्रमहरूमा मोहीको माग अधिक हुने गरेको छ भरतपुरको अन्नपूर्ण गंगानगर गौरीगंज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन्।

कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्य सँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। गर्मी मौसम अनि धेरैलाई मन पनि पर्छ। आउनुहोस् अब एकैछिन मोही संस्कृतिका बारेमा चर्चा गरौ। दहीबाट मथेर नौनी निकालिसकेपछि बाँकी रहने पातलो पदार्थलाई मोही भनिन्छ। यसको ऐतिहासिकता बारे पनि एकैछिन भन्छौ। एकछिन सुन्नु है त। आयुर्वेदमा यसलाई तक्रम भनिन्छ। चरक संहितामा पनि तक्रमको वर्णन छ। हजारौं वर्षदेखि नेपाली र भारतीय उपमहाद्वीपमा दैनिक पेयको रूपमा प्रयोग हुँदै आएको पेय पदार्थ हो मोही। कृषि सभ्यताको उपज पहिले गाउँमा हरेक घरमा गाई भैँसी हुन्थे। दही जमाएर मथेर नौनी निकाल्ने र त्यही नौनीबाट घिउ बनाउने चलन थियो। नौनी निकालिसकेपछि बाँकी मोही फालिन्थेन। त्यो खानेकुरा र पेय दुवै बन्थ्यो। शून्य फोहोर जीरो वेस्टको सबैभन्दा पुरानो उदाहरण हो मोही। धार्मिक र सांस्कृतिक महत्व। मोहीको आफ्नै धार्मिक र सांस्कृतिक महत्व समेत रहेको छ। नेवार समुदायमा समय बजीमा मोही अनिवार्य हुन्छ। पहाड़मा खेतालालाई दिउँसोको छाकमा मोही र भात खान दिइन्थ्यो। मकैको भातसँग मोही पाए त अमृत जस्तै मान्ने गरिन्थ्यो। हुन पनि यो अमृत समान पेय पदार्थ हो। यो स्वास्थ्यको लागि पनि अत्यन्त फाइदा दिने, शीतलता प्रदान गर्ने पेय पदार्थ हो। खासमा मोहीलाई पोषणको पावर हाउस मानिन्छ। प्रोबायोटिन पेटका लागि राम्रो ब्याक्टेरिया हुन्छ। यसको सेवनले पाचन शक्ति बढाउँछ। गर्मीमा शरीरको तापक्रम घटाउँछ। डिहाइड्रेसनबाट बचाउँछ। क्याल्सियम हड्डी बलियो बनाउँछ। पेटको रोगमा झाडापखाला अपचमा समेत डाक्टरले पनि मोही सिफारिस गर्छन्। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईँले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छाकामनामा रहेको इच्छाकामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँ प्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईँको प्रत्येक पल शुभ रहोस्।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Hi, I live on the Nuncha Radio Silent 89.8 MHz.
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइराख्ने,
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रजी टोल, भरतपुर 3 बेलसुक।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू,
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल, मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यागभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359।
2: सूचना एक भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना पर्खा 11 बजे स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
9: पहिलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM।
10: खरो विषयमा चरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ किशोर फाइबरनेट।
11: त्यसै गरी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसँग पनि प्रधानमन्त्री शाहको प्रत्यक्ष रूपमा शिष्टाचार भेटवार्ता भएको विषय आएको छ। सरकार र राष्ट्रपति तिक्तता बढेकै बेला रवि बालिन बीच पनि भेटघाट भएको छ। बालिन र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको विषय पनि यतिखेर आएको छ। आज श्रोता नेपाली बसमा हामी आज चर्चा गर्न चाहन्छौ। सरकार अब छिमेकीसँग राम्रो सम्बन्ध बनाउन चाहन्छ, सुमधुर सम्बन्ध बनाउन चाहन्छ। सदियौंदेखि चलेर आएको छिमेकीलाई बदल्न सकिँदैन। छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने, छिमेकी राम्रो परेन भने, छिमेकी रिसालु पर्यो भने, छिमेकी चाहिँ अप्ठ्यारो परिस्थिति पार्ने पर्यो भने त्यसले कहीँ पनि हामीलाई पुर्याउँदैन, फाइदा गर्दैन। त्यसैले गर्दाखेरि छिमेकीसँगको सम्बन्ध र सुमधुरता चाहिँ एकदमै राम्रो राख्नुपर्छ, मधुरता एकदम राम्रो राख्नुपर्छ। र अहिलेको सरकारले र प्रधानमन्त्रीले ढिलै भए पनि उनको बुद्धि फिरेको छ, छिमेकीसँगको सम्बन्धलाई उनले अब राम्रो बनाउने ढंगले अगाडि बढेका छन्। आज स्रोत आयोग र समितिप्रति सरकारको व्यवस्था चाहिँ यतिखेर प्रतिवेदन बुझ्दैनन्, बुझे पनि कार्यान्वयन हुँदैन। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 वटा आयोग समिति गठन भए तर प्रतिवेदन बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति पनि अहिलेसम्म दोहोरिरहेको एउटा स्थिति छ। जेएनजी घटना छानबिन आयोगको प्रतिवेदनको कुरा गरौं, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस खण्डको विषयमा कुराकानी गरौं, जेएनजी घटनाकै विषयमा सुरक्षाकर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदनको विषयलाई जोडौं, गणेशजीका आत्मदाह प्रकरणबारे छानबिन समितिको प्रतिवेदनको कुरा गरौं, सम्पत्ति छानबिन आयोगको प्रतिवेदनको विषय छ, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदनको विषय छ, कक्षा 12 जामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन गरौं, सिरा र सत्तरी घटना सम्बन्धी छानबिन आयोगको प्रतिवेदनको कुरा गरौं, सहकारी सम्बन्धी छानबिन आयोगको प्रतिवेदनको कुरा गरौं। अहिलेसम्म यसको बारेमा केही पनि प्रगति हुन सकिरहेको छैन। विगतमा कार्यान्वयन नभएका प्रतिवेदन धेरै छन्। मल्लिक आयोगको प्रतिवेदन हुँदै रायमाझी आयोगको प्रतिवेदन, भैरव लम्साल सम्पत्ति छानबिन, लाल आयोगको प्रतिवेदन, 3800 किलो सुन तस्करी प्रकरण, 61 किलो सुन तस्करी सम्बन्धी प्रतिवेदनदेखि लिएर सरकारी सार्वजनिक झगडा सम्बन्धी प्रतिवेदनहरू अहिलेसम्म कार्यान्वयन हुन सकिरहेका छैनन्। सचिवको दरबन्दी घटाउने सम्बन्धी प्रतिवेदन, उच्च स्तरीय तलब सुविधा आयोगको प्रतिवेदनदेखि लिएर समाज कल्याण परिषदको अनियमितता सम्बन्धीको प्रतिवेदन हुँदै प्रधानमन्त्री कार्यालयको सुदृढीकरण प्रतिवेदन, संस्थान सुधार सुझाव सम्बन्धी प्रतिवेदनहरू अहिलेसम्म पनि कार्यान्वयन हुन सकिरहेका छैनन्। त्यसैले सरकारले प्रतिवेदनलाई कार्यान्वयन गर्नेतर्फ त्यति धेरै वास्ता गरेको छैन। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, दरबार हत्याकाण्ड छानबिनको घोषणा त भयो तर प्रहरी मार्फत अनुसन्धान अघि बढाउने कि समिति बनाउने भन्नेमै अन्यलता छाएको छ। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुङ्गोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ्न सकिरहेको छैन। दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन मिल्दैन। गृह मन्त्रालयले भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय कुरा सर्फेस लेभलमा मात्र भन्ने हो भनेर गृहमन्त्री सुदन गुरुङले दावी गरिरहेका छन्। गृहमन्त्रीले दरबार हत्याकाण्डको फाइल खोलेर साँच्चै दरबार हत्याकाण्डका आरोपीलाई दोषीलाई कानुनी कठघरामा उभ्याउन सक्छन् त? दरबार हत्याकाण्ड हुँदाका दोषी प्रमाणहरू के छन्? दरबार हत्याकाण्ड ताकाका मुचुलकाहरू के छन्? प्रहरीसँग के छ त्यसको प्रारम्भिक रिपोर्टहरू वा अन्य प्रारम्भिक रिपोर्टहरू के छन्? स्टन्ट मात्रै हो साँच्चै हत्यारा पत्ता लाग्छ? आज धेरै विषयहरू यतिखेर जोडिएका छन्। त्यसैले गर्दाखेरि दरबार हत्याकाण्डमा गृहमन्त्रीले देखाएको सक्रियता त ठिक छ, तर त्यसका दोषी प्रमाणका विषयहरूमा गृहमन्त्रीहरूसँग वा चाहिँ सरकारसँग वा चाहिँ प्रहरीसँग वा चाहिँ अन्य तत्कालीन बेलाका छानबिन आयोगसँग के छन् दोषी प्रमाणहरू, तथ्यहरू, तथ्याङ्कहरू, यसका विषयमा पनि छलफल र बहस जरुरी छ। त्यसैले गर्दाखेरि आज हामी नेपाली बहसमा यस विषयलाई पनि उठाउन चाहन्छौ। राजनीतिक दाउपेच, संघ प्रदेश स्वामित्व विवाद, व्यवस्थाले अलपत्र परेका छन् धेरै संरचनाहरू, ती संरचनाहरूलाई निर्माण गर्नका निम्ति अब सरकारले तदारुकता देखाउनु पर्छ, जनताको पक्षमा सरकारले काम गर्नुपर्छ। त्यसैले आजको नेपाली बहसमा हामी यी विषयमा पनि चर्चा गर्छौं। नेपाली बहसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

दाउते संघ प्रदेश स्वामित्व विवाद व्यवस्थाले अलपत्र परेका छन् धेरै संरचनाहरू। ती संरचनाहरूलाई निर्माण गर्नका निम्ति अब सरकारले तदारुकता देखाउनु पर्छ, जनताको पक्षमा सरकारले काम गर्नु।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल फाइनी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट यतिकै हाम्रो ब्रेकमा नेपाली कंग्रेसका नेता पूर्व मन्त्री एनपी साउद हुनुहुन्छ। एनपीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पूर्ण इजलासमा गइसकेपछि तपाईँहरू खुसी हुनुहुन्छ होइन? यतिखेर
5: हो हामीले नै चाहिँ माग गरेर हामीलाई न्याय प्राप्त भएन, त्यसकारण चाहिँ सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयलाई चाहिँ उल्टाइनुपर्छ र पुनरावलोकन गरिनुपर्छ भनेर माग गरेका थियौँ र सम्मानित सर्वोच्च अदालतले हाम्रो मागको सुनवाई गरेको छ।
4: भनेपछि यो कुन कुन तथ्य र तथ्याङ्कका आधारमा तपाईँहरूले पुनरावलोकनका लागि निवेदन दिनुभयो, यसमा चाहिँ के कैफियत त्यस्तो भेटियो? तत्कालीन बेला त निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई वैधानिकता दिइसकेको विषय हो नि त होइन?
5: मूलत चाहिँ नेपाली कंग्रेसभित्र विशेष अधिवेशनको विवाद भएको थियो। केही साथीहरूले विशेष अधिवेशन गर्नुपर्छ भनेर माग गर्नुभएको थियो र हामीहरूको बीचमा केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय समितिभित्र व्यापक छलफल भइसकेपछि अब यो समितिको नेपाली कंग्रेसको केन्द्रीय समितिको केन्द्रीय अधिवेशनको अवधि पूरा भइसकेको हुनाले अब विशेष अधिवेशन गर्नुभन्दा पनि हामीले नियमित अधिवेशन गर्नुपर्छ भनेर पुसको 27 हामीले नियमित अधिवेशन तोकेका थियौँ र नियमित अधिवेशन गर्दाखेरि नेपाली कंग्रेसमा सबभन्दा महत्वपूर्ण संरचना भनेको क्रियाशील सदस्यता हो र त्यो क्रियाशील सदस्यता हामीले चाहिँ समयभित्र दिइसक्ने र त्यसको लागि पार्टीभित्र एउटा चाहिँ समिति थियो, त्यो समितिको सभा संयोजकत्व तत्कालीन महामन्त्री गगन थापाजीले नै गरिराख्नु भएको थियो र उहाँले चाहिँ 80% काम भइसक्यो अब पूर्ण हुन्छ भनेर हामीलाई चाहिँ आश्वस्त तुल्याइराख्नु भएको थियो। हामी चाहिँ विशेष नियमित महाधिवेशन नै गर्नुपर्छ भनेर हामी चाहिँ लागिराखेका थियौँ। यो अवस्थामा एकाएक उहाँहरूले चाहिँ विशेष नियमित महाधिवेशन गर्न सकिन्न, अब नियमित महाधिवेशन गर्न तोकिएको समयमा नसकिने भएको हुनाले विशेष महाधिवेशन गर्नुपर्छ भनेर केन्द्रीय समितिलाई बाइपास गरेर केन्द्रीय समितिको बैठक नबोलाएर केन्द्रीय समितिबाट निर्णय नगरेर उहाँहरूले व्यक्तिगत रूपमा चाहिँ केन्द्रीय समिति विशेष अधिवेशन गर्छौँ भनेर उहाँहरूले चाहिँ भेला बोलाउनु भयो। त्यो भेला बोलाइसकेपछि उहाँहरूले त्यसलाई

0: त्यहाँ विशेष अधिवेशनको नाम दिनुभयो. विशेष अधिवेशनबाट उहाँहरू आफू अध्यक्ष उपाध्यक्ष हुनुभयो र निर्विरोध रूपमा त्यसमा कति सहभागिता थियो भन्ने कुरा पनि सुनिश्चित नहुने.
1: 54% सहभागिता थियो त्यसमा.
0: नेपाली कंग्रेसको अहिलेसम्मको परम्परा के छ भने भोटिङ हुने गर्छ. एक सय नेपाली कंग्रेसको विधान अनुसार 165 जनाको केन्द्रीय समिति रहन्छ. त्यहाँ भोटिङ पनि भएन र निर्विरोधै रूपमा उहाँहरूले चाहिँ एकल रूपमा एउटा कार्य समिति डिक्लेयर गर्नु. त्यो कार्य समिति केन्द्रीय समितिले बोलाएको अधिवेशनबाट छनौट भएको पनि होइन, विधि पनि पुगेको छैन, प्रक्रिया पनि पुगेको छैन. यतिन्जेलसम्म यस्तो किसिमको भेलाबाट वैधानिक प्रक्रिया र आधिकारिक संरचनाबाट नबोलाइएको यस्तो किसिमको चाहिँ भेलाबाट गरिएको निर्णय मान्य हुन सक्दैन भनेर हामी निर्वाचन आयोग गयौँ. निर्वाचन आयोगले हाम्रो कुरा सुन्दै सुनेन. निर्वाचन आयोग एक त पूर्ण पनि थिएन. पाँचजनाको निर्वाचन आयोग हुनुपर्ने, प्रमुख आयुक्त नै पद नै खाली थियो. त्यसमा कसैलाई चाहिँ निमित्त दिएर चाहिँ काम चलाइरहेको अवस्था थियो. त्यसमा पनि उहाँहरूको पनि फरक मतहरू रहेको छ. 3 जना सदस्यहरू मात्रै भएको निर्वाचन आयोग थियो र फरक मत त्यसमा पनि राखेर उहाँहरूले 5 जनाको निर्वाचन आयोगबाट गरिनुपर्ने निर्णय 2 जना आयुक्तहरूको निर्णयको आधारमा, मतको आधारमा उहाँहरूले चाहिँ निर्णय गरेर गगन थापाजीको अध्यक्ष सभापतित्वको केन्द्रीय समिति नै आधिकारिक हो भनेर उहाँहरूले त्यसलाई चाहिँ अध्यावधिक गर्नुभयो. त्यो अध्यावधिक गरिसकेपछि हामीले त त्यो कल्पनामा पनि सोचेका थिएनौँ. किनभने निर्वाचन आयोगले विगतमा गरेका कतिपय यस्तो किसिमको निर्णय थियो, ती निर्णयहरूलाई आधार बनाएर त्यसमा हाम्रै पार्टीभित्र पनि त्यो किसिमको नजिर थियो. बागेश्वरमा भेला गरेर शेरबहादुर देउपाजीको नेतृत्वमा विशेष अधिवेशन भएको थियो. त्यो विशेष अधिवेशन नै आधिकारिक हो भनेर हामी निर्वाचन आयोग गएका थियौँ. त्यो बेला गिरिजाप्रसाद कोइरालाको अध्यक्ष सभापतित्वको समितिले चाहिँ त्यसलाई आधिकारिक रूपमा निर्णय गरेको थिएन. त्यसमा चाहिँ अदालतले के निर्णय गरेको, निर्वाचन आयोगले के निर्णय गरेको थियो भने त्यो चाहिँ तपाईँहरूले आधिकारिक समितिबाट नगरेको हुनाले यो गिरिजाप्रसाद कोइरालाकै काङ्ग्रेस आधिकारिक काङ्ग्रेस हो भनेर चाहिँ निर्णय गराएको थियो. हामी त विगतका नजिरहरूलाई समेत आधार बनाएर हामीले के सोच्यौँ भनेपछि अब यसलाई निर्वाचन आयोगले मान्यता दिने कुराको कल्पनासम्म हामीले गरेका थिएनौँ. त्यसको दोस्रो तेस्रो दिन चुनाव छ. चुनाव आयोगमा शेरबहादुर देउपाको दस्तखत नै आधिकारिक भनेर केन्द्रीय समितिले निर्णय गरेर पठाएको अवस्था छ. यो समानुपातिक उम्मेदवारहरूको छिनोफानो भइसकेको छ र सबै समानुपातिक उम्मेदवारहरू शेरबहादुर देउपाकै दस्तखतबाट निर्वाचन आयोगमा त्यसको लिस्ट बुझाइएको छ. यस्तो अवस्थामा चाहिँ हामीलाई त चाहिँ चुनावको एक दिन पूर्व कुनै सम्हाल्न पनि सक्ने स्थिति नदेखाएर वज्र प्रहार गरे जस्तो गरेर हाम्रा विरुद्ध निर्वाचन आयोगको निर्णय आयो.
1: होइन, निर्वाचन आयोगको एउटा संवैधानिक अङ्ग हो, होइन, सर्वोच्च अदालत एउटा संवैधानिक सार्वभौम अङ्ग हो. उहाँहरूले गरेका निर्णयहरू, त्यहाँबाट आएका फैसलाहरूलाई तपाईँहरूले नमान्ने हो त्यसो भए? अदालतको निर्णय प्रति चित्त नबुझ्या हो कि निर्णय नै कानुन विपरीतको दाबी हो?
0: होइन, निर्णय कानुन विपरीत भएको हुनाले हामीले चाहिँ न्याय माग्नका लागि सर्वोच्च अदालत गयौँ. सर्वोच्च अदालत गइसकेपछि सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन लडिसकेको, निर्वाचन भइसकेको, त्यो निर्वाचनमा लडिसकेको हुनाले चाहिँ हामीले अहिले चाहिँ त्यो समितिको आधिकारिक विशेष अधिवेशनको आधिकारिकता जो निर्वाचन आयोगबाट दिइएको छ त्यसलाई अल्टर गर्न मिल्दैन, त्यसलाई अस्वीकार गर्न मिल्दैन भनेर उहाँहरूले
1: भन्नुभयो।
0: जबकि पार्टीको सभापति शेरबहादुर देउपा र पार्टीको कार्यवाहक सभापति पूर्णबहादुर खड्का स्पष्ट रूपमा निर्वाचनै त्यो कारणले लड्नुभएको छ, उहाँहरूले हामीले चाहिँ अदालत गएको हुनाले हामी निर्वाचन लड्दैनौ, नैतिकताका दृष्टिकोणले पनि चाहिँ निर्वाचन लड्ने कुरा अदालत गएको बेला यो गएको निर्वाचन पूर्णबहादुर खड्का कहाँ
1: लड्नु भएन, टिकट पाउनु पर्यो नि त लड्नलाई, त टिकट दिनु पर्यो नि त पार्टीले,
0: लड्दै लड्नु भएन त,
1: टिकटै पाइएन त, टिकट नपाएपछि कसरी लड्ने भन्नु त एमपी साहब, तपाईँ त लड्नु भएको नि त, तपाईँले त लिनुभयो नि टिकट होइन,
0: होइन हामीले त अब हामी त रुखको टिकट लिएर गयौँ, रुख हाम्रो पार्टी होइन,
1: पार्टीले टिकट त दियो,
0: नेपाली कंग्रेस हाम्रो पार्टी होइन, पार्टीको आन्तरिक विवाद हो, पार्टीको आन्तरिक झगडा हो, यो पार्टीको आन्तरिक झगडा हामीले बाहिर त्यसलाई चाहिँ कानुनको प्रक्रियाभन्दा बाहेक देखाउने कुरा भयो, निर्वाचन हाम्रो कारणले रोकिनु थियो, त्यसकारण यो त चाहिँ निर्वाचन लड्ने त हाम्रा लागि चाहिँ एउटा बाध्यात्मक परिस्थिति थियो, र जो मान्छे अदालत गए शेरबहादुर देउपा जो पार्टीको सभापति हुनुहुन्थ्यो, पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति हुनुहुन्थ्यो र उहाँहरूले निर्वाचन लड्नु भएन, उहाँहरूले निर्वाचन नलडेको हुनाले डिभिजन बेन्चले निर्वाचन लडिसकेको हुनाले भनेर जुन तर्क दिएको छ त्यो तर्क वास्तवमा कानुन सम्मत छ,
1: होइन उहाँहरूले त निर्वाचन लड्नु भयो, अरूले त निर्वाचन लड्नु भयो नि त, अरूले त टिकट लड जानुभयो, निर्वाचन लड्नु प्रक्रिया धेरै अगाडि
0: निर्वाचन अरूले लडे, अदालतमा जाने मान्छेले स्वीकार गरेछ, जसलाई एटर्नी दिएछ चाहिँ यो केन्द्रीय समितिले उनीहरूले चुनाव लड्छन्, यदि डिभिजन मञ्चको त्यो तर्कलाई आत्मसात गर्ने हो भने त कहीँनिर मान्छेको हत्या भयो, मान्छे मरिसक्यो, बिउताउन सकिन्न, अब सजाय गरेर के गर्ने भन्न पाइन्छ त, निर्वाचन अदालतले गरेको निर्णय वैध या अवैध के हो भन्ने कुरामा सर्वोच्च अदालतले को डिभिजन बेन्चले प्रवेश गर्नुपर्नेमा उहाँहरूले जुन बेला हामीले अदालतमा या निर्वाचन आयोगमा मुद्दा दिएका थियौं त्यो बेला घट्दै नघटेका घटनालाई आधार बनाएर उहाँहरूले चाहिँ निर्णय गर्नुभयो, त्यो निर्णय काल्पनिक भयो गलत भयो भनेर फेरि कानूनलाई नै टेकेर, हामी कानूनको दायराभन्दा बाहिर आएका छैन, हामीले कानूनलाई नै टेकेर हामीले थप प्रमाणहरू पनि दिएर नयाँ सिद्धान्तहरू पनि जो सर्वोच्च अदालतले कानूनका अन्तर्राष्ट्रिय राष्ट्रिय सिद्धान्त छन् ती सिद्धान्तहरू पनि प्रस्तुत गरेर पुराना नजिरहरू समेत उल्लेख गरेर हामीले पुनरावलोकनका लागि फेरि हामी सर्वोच्च अदालतमा चाहिँ गयौं, सम्मानित सर्वोच्च अदालतले वास्तवमा प्रधान न्यायाधीशज्यूकै समेत संलग्न भएको इजलासले दुईजना थप सर्वोच्च अदालतका न्यायाधीशहरू गरेर तीनजना सर्वोच्च अदालतका न्यायाधीशहरूको को इजलासले चाहिँ पुनरावलोकन गर्नुपर्छ, यसमा प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गरिएको या नगरिएको भन्ने प्रश्न पनि चाहिँ सन्निहित छ, पुराना नजिरहरूलाई आधार बनाउने कुरा पनि सन्निहित छ भनेर चाहिँ एउटा ऐतिहासिक फैसला उहाँहरूले गरेको छ, यो ऐतिहासिक फैसलालाई साथीहरूले हारजितको रूपमा लिनुभन्दा पनि हाम्रो आग्रह के छ भने 14 महाधिवेशनमा ती सबै साथीहरू जो विशेष अधिवेशनबाट नयाँ समिति बनायौं भन्छन् ती मान्छे पनि 14 अधिवेशनमा हामी साथै थियौं, त्यो समितिभित्र ती पनि महत्वपूर्ण दायित्वमा थिए, ती साथीहरू पनि संलग्न रहने गरेर हामी पनि संलग्न रहने गरेर एक डेढ महिनाभित्र निष्पक्ष नयाँ 15 महाधिवेशन गरौं, पार्टी पनि एक हुन्छ, पार्टी डिभाइडेड हुँदैन र सबै एकै ठाउँमा हुन्छौं, यसरी हामी 15 महाधिवेशन सम्पन्न गरौं भनिरहेका छौं,
1: प्रतिष्ठाको लडाई हो, कसले हार्यो कसले जित्यो भन्ने लडाई हो,
0: प्रतिष्ठा हिंसा होइन, न्यायको लडाइ हो, विधानको लडाइ हो।
1: तर विशेष महाधिवेशनका पनि केही तथ्यहरू प्रमाणहरू भोलि उहाँहरूले जे जे पेश गर्नु भएको छ त्यसमा पनि बहस होला, छलफल होला, त्यो अन्तिम निस्ता हो पुनरावलोकनका लागि। यसबाट आउने फैसला सर्वमान्य हुन्छ, सबैले स्वीकार्नुहुन्छ कि फेरि लडाइ हुन्छ त्यसो भए?
0: होइन, पुनरावलोकनको निर्णय सबैले स्वीकार गर्नुपर्छ। पुनरावलोकनको निर्णयमा जानुभन्दा पहिले हामीले स्पष्ट रूपमा राजनैतिक रूपमा के हेक्का राख्नुपर्छ भने नेपाली कंग्रेस एकजुट हुनु जरुरी छ। केही साथीहरूले जेडी आन्दोलनलाई व्यक्तिगत गरेर तत्कालीन नेतृत्व परिवर्तन गर्नुपर्छ र हाम्रो नेतृत्वमा चुनाव भयो भने नेपाली कंग्रेस बहुमत प्राप्त गर्न सक्दछ भन्ने मान्यता राख्नुभएको थियो। त्यसै मान्यतामा टेकेर उहाँहरूले विशेष अधिवेशनको माग गर्नुभएको थियो। विशेष अधिवेशनको प्रक्रिया दूषित भए पनि त्यसले विधानलाई प्रतिनिधित्व, विधानको आशय, विधानको अभ्यास र विधानको बन्दोबस्तलाई प्रतिनिधित्व नगर्न सकेको भए पनि एउटा राजनैतिक रूपमा हामीले मान्यौं कि उहाँहरूले चाहिँ आफ्नो नेतृत्वमा या परिवर्तित नेतृत्वमा बहुमत प्राप्त गर्न सकिन्छ भन्ने उहाँहरूले मान्यता राखेर त्यसको माग गर्नुभएको थियो भने पनि तपाईँले विशेष अधिवेशनपछि भएको फागुनको निर्वाचनलाई तपाईँले हेर्नुभयो भने 89 38 सिट मात्रै आयो।
1: ₹27,00,000
0: ₹16,00,000 मात्रै भयो। देशभरि नेपाली कंग्रेसको नेपाली कंग्रेसको सरकारहरू थिए, ती सरकारहरू पनि जिम्मेवारी लिने अवस्थामा छ भने यस्तो अवस्थामा हामीले विशेष अधिवेशनबाट गुणात्मक परिवर्तन गर्छौ भनेर जुन दावा गरिएको थियो त्यो राजनैतिक रूपमा त्यो शून्यतामा बदलियो।
1: अब निर्वाचन
0: हामी लगातार भन्दैथ्यौ कि चुनावको पूर्व सन्ध्यामा मिलेर अधिवेशन गर्दाखेरि पनि हामीले पार्टीको आन्तरिक चुनावमा हार्ने पक्षलाई मिलाउनका लागि 2-3 वर्ष चाहिन्छ, हिलिङ हुनुपर्छ। चुनावपछि पार्टीको आन्तरिक चुनावपछि त्यसको दोस्रो दिन तेस्रो दिन चुनाव राखियो भनेपछि जित्ने मान्छेले हार्ने मान्छेलाई समेट्न चाहिँ गाह्रो हुन्छ। त्यस कारण यो विशेष अधिवेशन चुनावभन्दा अगाडि गर्दाखेरि हाम्रा लागि यो सुसाइडल हुन्छ, यो आत्महत्या सदा हुन्छ। त्यस कारण हामीले या त चुनाव वैशाखमा हुन्छ भनेपछि ठिक छ गरौँ, 2-3 महिनासम्म भए पनि टाइम पाइन्छ, हामीले चाहे अधिवेशन हामीले माघ फागुनभित्र जहिले सम्भव हुन्छ त्यो गरौँ। यदि फागुनैभित्र यदि चुनाव हुने हो, यदि माघको पहिलो हप्ताभित्र नै नोमिनेसन हुने हो भने हामीसँग त टाइमै छैन, विशेष महाधिवेशन गर्ने, नियमित महाधिवेशन गर्ने टाइम छैन। अहिले एकताको संकल्प लिउँ, हामीले चाहे वैशाखमा महाधिवेशन गरौँला त भनिरहेका छौँ।
1: पूर्व पार्टी सभापति शेरबहादुर देउवा सधैँ फर्किँदै हुनुहुन्छ होइन?
0: हो, उहाँ चाहिँ 28 गते 12:20 फ्लाइटबाट स्वदेश फर्किँदै हुनुहुन्छ।
1: उहाँलाई स्वागतका लागि भव्य तयारी हुँदैछ।
0: उहाँ लामो समयदेखि स्वास्थ्य परीक्षण गरेर फर्किँदै हुनुहुन्छ। स्वाभाविक रूपमा चाहिँ पार्टीका साथीहरू शुभचिन्तकहरूले उहाँहरूलाई उहाँलाई चाहिँ स्वागत गर्ने नै भयो।
1: अब ती 29, 30 र 31 गतेको भेलालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ, यसको सन्देश के जाँदैछ? अब त्यो राष्ट्रिय भेला त नरोकिने नै हुन्छ होइन?
0: अब राष्ट्रिय भेला हुन्छ, उहाँले चाहिँ पार्टी एकता विधान पार्टी एकताको एक भएर जानुपर्छ भनेर उहाँले चाहिँ सम्बोधन गर्नुहुन्छ। पार्टी बलियो बनाउनुपर्छ, पार्टी बलियो बनाएपछि मात्रै प्रजातन्त्र बलियो हुन्छ, राष्ट्रिय सङ्कटको समाधान गर्नका लागि नेपाली कङ्ग्रेस सक्षम हुन्छ, हाम्रो राष्ट्रियताको प्रवर्धन हुन्छ भन्ने सन्देश उहाँले दिनुहोला भन्ने मैले विश्वास लिएको छु।
1: तर राष्ट्रिय भेलाको अबको औचित्य के हो?
0: राष्ट्रिय भेलाले अहिलेको अन्यलपूर्ण अवस्थामा चाहिँ एउटा स्पष्ट रूपमा नेपाली कंग्रेसको दृष्टिकोण दिन्छ। पार्टी एकताका बारेमा पनि अदालत निर्वाचन आयोगदेखि अदालतसम्म विवादहरू पुगेका छन्। त्यस कारण देशभरिका कांग्रेसका साथीहरू एक ठाउँमा जम्मा भएर समग्र काङ्ग्रेसले अहिलेको अवस्थामा हाम्रो दायित्व के हो भनेर एउटा सोचको स्पष्ट रूपमा त्यहाँ सम्प्रेषण हुन्छ। त्यसै गरेर अहिले संसदीय अभ्यास कमजोर भएको छ, सरकार का जिम्मेवार मान्छेहरू जो संसदबाटै निर्वाचित भएर सरकारमा पुगेका छन् उनीहरूले चाहिँ आफ्नो सोचलाई आफू जहाँबाट आएको त्यो ठाउँलाई संसदलाई नजरअन्दाज गरेर अगाडि बढ्ने किसिमको प्रवृत्ति बढेको छ, त्यसको बारेमा छलफल हुन्छ। नेपाली कङ्ग्रेसको संसदमा प्रभावकारिता संख्याका कारणले पनि घटेको छ, हाम्रो स्ट्रेन्थ घट सबभन्दा ठुलो पार्टीबाट लगभग हामी दोस्रो र तेस्रो पार्टी ठुलो मतान्तरका साथ तल आएका छौँ। त्यस कारण चाहिँ त्यो प्रभावकारिताका बारेमा पनि त्यहाँ चाहिँ चर्चा छलफल हुन्छ। राष्ट्र अहिले पनि दुई तिहाई को बहुमत ल्याएको सरकार राष्ट्रपतिको सरकार बनिसकेपछि पनि अहिले पनि स्थिरताको बाटोमा शान्तिको बाटोमा समृद्धिको बाटोमा लैजाने कुरा सुनिश्चित हुन सकेका छैन। अहिले पनि सरकार अहिले जान्छ कि भोलि जान्छ कि जनताबाट जान्छ कि संसदबाट आफ्नै अन्तर्विरोधले जान्छ कि भन्ने किसिमको अन्यल एकातिर कायम छ भने अर्कोतिर ठाउँ ठाउँमा साम्प्रदायिक दङ्गा भइरहेका छन्, क्राइमहरू बढिरहेका छन्, मान्छेहरू आत्महत्या गरिरहेका छन्, मान्छेमा एक किसिमको निराशा कुण्ठा छ। अहिले पनि राज्यले जुन किसिमले होप जेनेरेट गर्न सक्नु पर्थ्यो, आशा जेनेरेट गर्न सक्नु पर्थ्यो, त्यो आशा दिन सकिरहेका छैन, त्यो विश्वास दिन सकिरहेका छैन। यस्तो अवस्थामा राष्ट्रिय एकता नभइकन हामीले चाहिँ राष्ट्रिय चुनौतीको सामना गर्न सक्दैनौँ, राष्ट्रियतालाई बचाउन सक्दैनौँ, देशलाई बचाउन सक्दैनौँ भन्ने कुराको सन्देश दिनलाई चाहिँ हामीले यो भेलाको आयोजना गरे।
1: ज्यादा ज्यादा एन्ट्री साउजी तपाईँहरूलाई एउटा के आरोप छ भने नि सबै कार्यक्रममा सबै नेताले चाहिँ गगन थापालाई नै गाली गर्ने अनि गाली गरेर सहमतिको वातावरण बन्छ त भन्ने आरोप छ क्या?
0: होइन, हाम्रो अहिले तपाईँसँग मैले चाहिँ कुरा गर्दाखेरि मैले कुनै गाली गरेर गगनजीलाई हामीले कसैले पनि कुनै पनि कुरामा कसैलाई हामी गाली गलोज गर्न चाहन्नौ। सबै हामी एकै पार्टीका साथी हौ, एकै भएर जानुपर्छ। चौधौं अधिवेशनको शेरबहादुर देउपा नेतृत्वको केन्द्रीय समिति जुन छ एक दुई महिनाभित्र त्यसमा महामन्त्री उहाँहरू हुनुहुन्छ, कोही पदाधिकारी पनि सहमहामन्त्री उहाँहरू हुनुहुन्छ, एकै ठाउँमा बसेर हामीले चाहिँ अधिवेशन गर्ने हो भने निर्विरोध हामीले चाहिँ निर्विवाद रूपमा हामी चुनावमा प्रतिस्पर्धा गरौँला, तर प्रक्रियाका बारेमा निर्विवाद रूपमा हामीले महाधिवेशन गर्न सक्छौ। यसमा उहाँहरू पनि प्रतिस्पर्धा गर्नुहोस्, हामी पनि प्रतिस्पर्धा गर्छौं र हामीले समान अवसर प्रतिस्पर्धाको समान अवसर सुनिश्चित हुने गरेर हामी चाहिँ त्यो प्रतिस्पर्धामा जान्छौँ। त्यहाँ चाहिँ गगनजी चाहिँ
1: होइन,
0: गगनजी त छानबिन समितिको महामन्त्रीको हैसियतले तत्कालीन महामन्त्रीको हैसियतले छानबिन समितिको उहाँ संयोजकै हुनुहुन्छ। महेन्द्रजीको अध्यक्षतामा छानबिन समिति बनाएको छ। हाम्रो चाहिँ भीष्मजीदेखि लिएर चाहिँ थुप्रै साथीहरू अनुशासन समितिमा हुनुहुन्छ। त्यो केन्द्रीय समितिमा त उहाँहरू चाहिँ राम्रै जिम्मेवारीमा हुनुहुन्छ। उहाँहरूले महाधिवेशन सुनिश्चित हुने गरेर यदि एक महिनाभित्र नेतृत्वमा त त्यसपछि नियमित महाधिवेशनबाट प्रतिस्पर्धा गरेर आए भइहाल्यो नि, त्यहाँ त स्वच्छ प्रतिस्पर्धा गरौँ, खुला प्रतिस्पर्धा गरौँ, पार्टीलाई डिभिजनमा नलैजाउँ, पार्टीलाई एकजुट राखेर जाउँ भन्दाखेरि मलाई लाग्छ कि हामीले कसैलाई गाली पनि गरेको होइन, कसैको निरादर गरेको पनि होइन। हामी विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौँ देशभरिका नेपाली कङ्ग्रेसका साथीहरूलाई, प्रजातन्त्रवादी साथीहरूलाई, पार्टीलाई एकजुट राख्नका लागि हामीले गरिराखेको प्रयत्नलाई अन्यथा नलिएर यसमा चाहिँ चार तारे झण्डाको र रूप चुनाव चिन्ह जुन हाम्रो पार्टीको छ त्यसलाई एकै ठाउँमा रहने गरेर चाहिँ हामी गोलबन्द भएर हामी एकताका आधारमा र प्रभावकारिता अभिवृद्धि हुने किसिमले हामीले चाहिँ नयाँ
1: एनपी साउजी तपाईँहरूले त कारवाही गर्नु भएको छ नि त गगनजी र विष्णुजीलाई कारवाही सिधै कारवाही गरेको प्रक्रिया त अगाडि बढ्छ होइन
0: अदालतले 14 यो पुनरावलोकनबाट 14 महाधिवेशनलाई पुनर्स्थापित गर्ने हो भने अब हामीले त्यहाँ एकताको बाटोमा गएपछि त पुराना कुरा बिर्सिनु पर्यो नि. उहाँहरूले हामीलाई बाहिर राखेको 10 महिनासम्म चाहिँ हामी वास्तवमा कङ्ग्रेसको सदस्यता लिइसकेको मान्छे पुष महिनामै नवीकरण गरिसकेका मान्छेलाई अध्यावधिकको नाउँमा हामी व्यक्तिगत रूपमा चिन्छौँ पार्टीले चिन्दैन भन्ने जस्ता कुराहरू उहाँले गर्नुभएको छ नि त. अदालतले फैसलालाई उल्ट्यायो भने फेरि हामी एक हुन्छौँ.
1: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद एनपी साउजी नमस्कार.
0: धन्यवाद.
1: नेपाली कङ्ग्रेसका नेता एनपी साउदा श्रोता नेपाली बसमा छोटो पछि पुनः उपस्थित हुनेछौँ.

0: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो हो नेपाली रेडियो नेपाल।
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ, धन्यवाद।
4: भर्खरका इनर्जेटिक प्रधानमन्त्री, जनताले दुईटै नजिकको बहुमत दिएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनजीको 4 महिने कार्यकाल पुगिसकेका छ। हिजोको आफ्नो काम कारवाही, तत्कालीन अवस्थाको व्यवस्था र अहिलेका प्रधानमन्त्रीले चालेका कदमहरूलाई यसो हेर्दाखेरि, कम्पेयर गर्दाखेरि कतातर्फ गइरहेको छ देश, कति नम्बर दिनुहुन्छ अहिलेको प्रधानमन्त्रीज्यूलाई?
5: अहिले त यो सरकारको परीक्षा नै टुङ्गिसकेको छैन।
4: त्रैमासिक परीक्षा त भयो नि त पूर्व प्रधानमन्त्रीज्यू, त्रैमासिक सकियो नि त पहिलो सेसन होइन?
5: अब त्रैमासिककै कुराहरू गर्ने हो भने अहिलेसम्म यो सरकारले जुन नीति र कार्यक्रम ल्यायो त्यो नेपाली जनताको हितमा छैन। आम श्रमिक जनताहरू, किसान जनताहरू, निम्न वर्गीय र निम्न मध्यम वर्गीय जनताको हितमा छैन। माथिल्लामा एउटा शोषण, दमन, उत्पीडन गरिरहेका दलाल पुँजीवादी वर्गहरूको हितमा मात्रै उहाँहरूका नीति कार्यक्रमहरू आए। बजेट त्यस्तै छ, बजेटमा पनि आम जनताको हितका कुनै पनि कुराहरू छन् छैनन्? बरु एकपछि अर्का भारीहरू जनतामाथि चाहिँ थोपरिएको अवस्था छ, त्यसले गर्दा जनता रुष्ट छन्। यो छोटो अवधिमा उहाँहरूले सुकुमासी समस्या समाधान गर्ने भनेर जुन डोजर आतंक सृजना गर्नुभयो, त्यो डोजर आतंकले कतिपय मान्छेहरू खोलामा हाम फालेर मृत्युवरण गर्न बाध्य भए, अरू कतिपय मान्छेहरूले तथाकथित होल्डिङ सेन्टरमा नै आफ्ना ज्यानहरू गुमाउनु पर्ने स्थिति बन्यो। आखिरमा असफल भएर त्यो प्रक्रियालाई नै अहिले चाहिँ स्थगित गर्न बाध्य भएको छ सरकार। यो देशका श्रमिकहरूले लामो संघर्ष गरेर प्राप्त गरेको अत्यन्त महत्वपूर्ण अधिकार, ट्रेड युनियनको अधिकारलाई यो सरकारले ध्वस्त पारेको छ। यसले गर्दाखेरि श्रमिकहरू यो सरकारप्रति रुष्ट बन्न पुगेका छन्। युवा विद्यार्थीहरू जसले लामो संघर्ष गरेर स्वतन्त्र विद्यार्थी युनियनको हक प्राप्त गरेका थिए, त्यो हकलाई समेत यो सरकारले प्रतिबन्धित गर्न पुगेको छ। अब त्यसरी नै यो देशका पत्रकारहरू, जसलाई चाहिँ यो निजी क्षेत्रका पत्रकारहरूलाई सरकारले विज्ञापनसम्म मात्र पनि नदिने खालका नीतिहरू अप्नाउन पुग्यो। त्यसले गर्दा पत्रकार, खास गरिकन श्रमजीवी पत्रकारहरू जो लाखौंको संख्यामा रहेका छन्, उनीहरूको जीवन सबै राल तथा चिन्न पार्ने खालको नीति यो सरकारले लिएर आयो। अब राष्ट्रियताको कुराहरू गर्नु हो भने अब देशलाई कहिले पक्र स्टेट भन्छ यो सरकार, कहिले चाहिँ अब होइन नेपालले पो भारतका भूमिहरू चाहिँ बितेको छ भनेर औपचारिक रूपले संसदमा गएर अत्यन्त अशोभनीय कुराहरू गर्छ, जो राष्ट्रघाती कुराहरू हुन्, राष्ट्रहितका यी कुराहरू छैनन्। अनि अब संसदमा गएर बोल्न मात्र पनि यो देशको प्रधानमन्त्री सक्दैनन्, चाहँदैनन्। संसदको एउटा मान मर्यादालाई समेत उल्टने खालका कामहरू गर्छन्। अब राष्ट्रपति संस्थालाई पनि मान मर्यादा गरेको देख्दैन। कुनै प्रधानमन्त्रीले हप्तामा 2 चोटि राष्ट्रपतिसँग पुगेर देशको परिस्थितिको बारेमा, घटनाक्रमहरू बारेमा, अग्रगति, प्रगति, अधोगति आदिको बारेमा सूचना दिनुपर्ने, विचार विमर्श गर्नुपर्ने त्यो प्रक्रिया पनि ध्वस्त प्राय देखिएको छ। अब देशको कार्यपालिकासँग त्यस्तो सम्बन्ध छ भने न्यायपालिकासँगको सम्बन्ध पनि अब यो सरकारले चाहिँ एउटा अस्तव्यस्त बनाउन खोजेको अवस्था देखिन्छ। यो त्रैमासिक जुन मूल्याङ्कन हो, यो मूल्याङ्कनमा मैले त यो सरकारलाई पास मान्दिनँ, यो सरकार फेल भइसक्यो।
4: ए भनेपछि अहिले त सरकारले के दावा गर्दैछ भने हामी सुशासनतर्फ हिजोका 30-35 वर्षदेखि जेलिएका जति पनि यी जङ्गाहरू छन् यिनीहरूलाई चाहिँ किनारा लाउने तर्फ, यिनीहरूलाई चाहिँ सफा गर्नेतर्फ चाहिँ अगाडि बढ्याएको छौ भन्दै गर्दा गृहमन्त्रीले त यो के अरे दरबार हत्याकाण्डकै छानबिनको घोषणा गरिदिनु भएको छ होइन, प्रहरीले गर्ने कि अब यो समिति बनाउने भन्नेमा अन्यलता छ। यो दरबार हत्याकाण्डको छानबिनका निम्ति गृहमन्त्रीले साँच्चै सबूत तथ्य प्रमाण तत्कालीन बेलाका के कस्ता छन्, वा चाहिँ यो खालि स्टन्ट मात्रै हो, यसलाई कसरी हेर्नु भएको छ?
5: यो सत्तामा पुगेर विभिन्न कारणले कुर्सीमा पुगेर स्टन्ट हान्दैमा यो देशमा केही हुनेवाला छैन। यो देशमा धेरै प्रकारका हत्याकाण्डहरू भएका छन्, दरबार हत्याकाण्ड भएको छ, तपाईँ मदन भण्डारी जीवराज आशिषको हत्या भएको छ, पञ्चायत कालमा त्यसैभरि ठुल्ठुल हत्याकाण्डहरू भएका छन्, सुखानी हत्याकाण्ड, त्यसै गरी अरू थुप्रै थुप्रै छिर्सानी हत्याकाण्ड, यस्ता थुप्रो हत्याकाण्डहरू देशमा भएका छन्। यी कहिले कुनै कुराको छानबिन भएको छैन र यो सरकारका यसो प्वाँख हेर्दाखेरि यी प्वाँख आफै झर्न थालेका छन्। सरकारले के को यो पूर्तिफाती गरिरहेको म त्यो बुझ्न सकिरहेको छैन। त्यसो हुनाले हाम्रो जस्तो एउटा विविधतै विविधताले भरिएको देश जहाँ चाहिँ विविधताभित्रको एकतालाई निर्माण गरेर जानुपर्ने आवश्यकता छ, यो देशको एउटा राष्ट्रियतालाई हामीले जोगाएर संरक्षित गरेर जानुपर्ने आवश्यकता छ, त्यस्तो देशमा यस प्रकारका बोली वचनहरू गरेर यो देशको न राष्ट्रियता सुदृढ हुन सक्छ, न जनता बीचको सद्भाव कायम गर्न सकिन्छ, एकता कायम गर्न सकिन्छ, न देशलाई सामाजिक आर्थिक रूपान्तरणको दिशातर्फ लान सकिन्छ, न राष्ट्रिय संस्कृति अब अहिले व्यापक रूपले एउटा वैदेशिक सांस्कृतिक अतिक्रमणहरू देश व्यापी रूपमा भइरहेको छ, त्यसबाट जोगाउने कुराहरू पनि छैन, अनि अनेक प्रकारका उत्पत्यायी कुराहरू गरेर देश कसरी अगाडि बढ्न सक्छ र
4: तर यो हत्याकाण्ड छानबिन गर्ने कुरा दरबारको विषयमा चाहिँ तथ्य प्रमाण र दोषीका आधारमा अलिकति कन्फ्युजन जस्तै छ भन्न बुझ्नु भएको प्रभुरामजी, समस्या छ
5: होइन? ती तथ्याङ्क उहिले नै कति ध्वस्त बनाइसकेका छन्, अनि अब ती बाँकी रहेका कुराहरूलाई पनि त्यो स्टन्टको आधारमा गर्न सकिन्न। खोइ त खोइ आयो त्यसको चाहिँ जाँच समिति खोइ बनेको छ त्यस कारणले यो सबै स्टन्टबाजी मात्रै हो, यस्ता कुराहरूले केही पनि हुँदैन। यो सरकारले आफ्नो विश्वसनीयता आफै गुमाउन थालिसक्यो, जुन जनताले अब हिजोका पार्टीहरूले गर्न सकेनन्, नेतृत्वले गर्न सकेन भनेर यो राष्ट्रपाललाई चाहिँ भोट दिएका थिए, ती भोट दिने जनताहरू देशव्यापी रूपमा अहिले निराश भइरहेका छन्। आमा निधारमा थाप्लो थाप्लोमा चाहिँ हात राखेर चाहिँ सोच्न बाध्य भइरहेका छन्। खास गरी ती भूमिहीन किसानहरू, गरिब किसानहरू हेर्न, जसले घन्टीमा भोट हाले, हिजोका पार्टीहरू उनीहरूको पनि समस्या समाधान नगरेकै हो, हिजोका पार्टीले ठुल्ठुला कामहरू गरे,
4: 35 वर्षको
5: मात्रै होइन, यहाँ त 100 वर्षको इतिहासको कुरा छ, के को 35 वर्ष, त्यो पहिला कुरा हो, त्यो 35, 37, 38 इत्यादि भन्ने, त्यो 30 वर्षको पञ्चायत काल खोइ, अनि त्योभन्दा अगाडिको राणाकाल खोइ, त्यो ती सारा कालहरूमा नेपालमा के विकास भएको थियो होला? त्यस कारण त्यो 35 वर्षमा बरु नेपालका नेपालमा जनताले हक अधिकार प्राप्त गर्न सके, पञ्चायती व्यवस्था जस्तो एउटा निरङ्कुश व्यवस्थालाई समाप्त गरियो, 62-63 अर्को जनक्रान्ति भयो, संविधान सभाबाट संविधान बनेको छ, जनताका हक अधिकार स्थापित भएका छन्, त्यसलाई सोच्नै छ यो सरकारले। त्यस कारण 35 वर्षभन्दा धेरै राम्रा कुराहरू चाहिँ कैयौँ विकासका कुराहरू भएका थिए।
4: 35 वर्षमा भ्रष्टाचार मौलायो, शासन भयो, धेरै अस्थिरता भयो, देशले विकासको त्यति राम्रो गति लिन सकेन भन्ने आरोपहरू छन् नि त होइन?
5: अब यस्तो कुरा हो, त्यसमा चाहिँ कतिपय कुराहरू जस्तो हिजोका पार्टीहरूले खास गरिकन वामपन्थी शक्तिहरूले यो देशमा 2/3 बहुमतसम्मको स्थिति प्राप्त गरिसकेपछि भूमि सुधार गर्न सक्नु पर्थ्यो, कृषि क्रान्ति गर्न सक्नु पर्थ्यो, र कृषिलाई आधुनिकीकरण यान्त्रिकीकरण गर्न सक्नु पर्थ्यो, देश व्यापी रूपमा चाहिँ औद्योगिकरणको एउटा लहर सिर्जना गर्न सक्नु पर्थ्यो। हिजो राजा महाराजाले त कतिपय उद्योग धन्दा बनाउन सक्थ्यो भने 2/3 बहुमत भएको वामपन्थी सरकारले बनाउन सक्दैन थियो, तर त्यो सरकार पनि असफल भएकै हो। उसले चाहिँ कमसेकम एउटा शिक्षा स्वास्थ्यमा मात्रै पनि सुधार गर्न सकेन, तर ती सबै कुराहरूका बावजुद त्यति बेला अरू केही पनि भएका होइनन्, कुनै विकास हुँदै भएन भन्ने होइन, जुन बाटोमा हिँडेर आजका यी मन्त्रीहरू हिँडिरहेका छन् त्यो बाटो कसले बनाएर, उनीहरूले बनाएको हो थोरै. अनि आज जुन प्रकारको सूचना संयन्त्रहरूको निर्माण भएको छ त्यो कसले बनाएको हो? उनीहरूले बनाएको हो. अहिले डिजिटलाइजेसनका गफहरू गरिरहेका छन्, त्यसको सुरुवात त धेरै अगाडिबाट भएको छ नि त. यस कारणले हिजो केही पनि भएन भनेर जनतालाई जुन ढङ्गको जुन एउटा झुट कुराहरू गर्न जुन भाष्य खडा गर्न कोसिस गरिरहेछ त्यो सर्वथा गलत कुरा हो. अब हिजोका पार्टीले गर्नै पर्ने गाँस बास तपास शिक्षा स्वास्थ्य रोजगारी सुरक्षा जस्ता समस्याहरूलाई समाधान गर्न उनीहरूले नसकेकै हो. वर्गीय दृष्टिकोणले हेर्न सकेनन् समाजलाई, देशका वर्गीय समस्याहरू राष्ट्रिय समस्याहरूलाई समाधान गर्न सकेनन्. तथापि मात्रात्मक रूपले केही कुराहरू उनीहरूको कार्यकालमा नै भएकै हुन्, यातायातको क्षेत्रमा संचारको क्षेत्रमा होइन अब अनि जुन प्रकारका यी निजी कम्पनीहरू इत्यादिहरू बने, तमाम शिक्षा स्वास्थ्यमा पनि केही प्रसार त भयो तर सबै निजीकरण मात्रै भयो. त्यसलाई चाहिँ सार्वजनिक ढङ्गले जनताको हितमा चाहिँ बनाउन सक्नु पर्थ्यो. के यो सरकारले सक्छ? एउटा भूमिहीन गरिब किसानको हित गर्न सक्छ यो सरकारले? आजसम्म एउटा रोजगारी क्षेत्रमा गर्न सकेको छ? आज यो देशका सारा युवाहरू चाहिँ बाहिर गइरहेका छन्, एकजनालाई रोक्न सकेको छ? वर्ष खुटानी गरेर हुँदैन देशका जनता
4: के गर्ने? 30 वर्षदेखि अल्झिएको जालोलाई तोड्न त जादुको छडी त चल्दैन त रातारात भन्छ क्या रासोपाले.
5: कति वर्ष लाग्छ त्यो जालो तोड्न?
4: त्यो कम्तीमा पनि 5 वर्ष दिनुहोस् भन्दैछ उहाँहरूको.
5: 5 वर्ष त जनताले दिइसकेको छ त, यो 5 महिनामै देखिसक्यो त उनीहरूको चाहिँ गतिमति.
4: 5 महिनामा
5: मर्निङ सो द डे भन्ने कुरा हुँदैन. पहिलो दिनदेखि गर्ने जवानले पहिलो दिन गर्छ. जस्तो म प्रधानमन्त्री हुँदा पहिलो मेरो मैले फाइल सही गरेकै त्यो सुरुङ्गार गएको, यत्रो समय लाग्यो त्यो.
4: के गर्ने प्रधानमन्त्रीज्यू, तपाईँले चाहिँ नागडुङ्गा सिस्नेरी सुरुङ मार्गको फाइलमा हस्ताक्षर गर्नुभयो, अहिलेका पूर्वाधार मन्त्री सुनिल लम्साल गरेर रिबन काट्नुभयो होइन? भनेपछि त्यतिखेरमै त्यो कन्सेप्ट सुरु भइसकेको थियो होइन गर्ने भनेर, सुरुङ मार्ग निर्माण गर्ने भनेर?
5: मैले सुरुवात नगरेको भए यो सरकारले के को रिबन काट्थ्यो अहिले? त्यसकारण 35 वर्ष केही भएन भन्न लाज लाग्दैन.
4: देशमा सुशासन ल्याउने कुरामा सरकार अलिकति एग्रेसिभली लागेको
5: हो. मैले त सुशासन होइन कुशासन देखिरहेको
4: छु. कसरी
5: केमा केमा कुशासन रहेको? सुशासन सुरुवात भयो भन्नुहोस् त.
4: अहिले त अब राजधानी घर घरमा जाने कुरा छ, ग्यासहरू अनलाइनमै बिस्तारै ल्याउने कुरा छ होइन, अब रोजगारी यो देशमै दिने कुरा छ, यी कल कारखाना पुराना बन्द भएकाहरू सबै सञ्चालन भइसक्यो.
5: पत्रकार हो तपाईँले सुन्नु नै भएको होला, संसदमा उठिरहेको छ सारा चाहिँ ग्यासका लाइन छन्, कहीँ कहीँ पनि हुन सकिरहेको छैन. यो देशका प्रधानमन्त्री र मन्त्रीहरूको घरमा चाहिँ ग्यास कसरी आउँछ भनेर राष्ट्रपतिकै सांसदहरूले संसद फर्काइरहेको अवस्था तपाईँले सुन्नुभएको छैन? अनि झुटकुया गरेर हुन्छ? पत्रकारले त साँचो कुरा पो गर्नुपर्छ.
4: अहिले लाइन त लागेको छ कि अब बिस्तारै यसलाई चाहिँ अनलाइन बनाउने भन्नुभएको छ क्या उहाँहरूले? अहिले त लाइन छ होइन,
5: यो हास्यास्पद कुराहरू गरेर के पनि हुनेवाला छैन. पहिला गरेर देखाउ, गर्ने मात्रै भनेर हुँदैन.
4: होइन, भौतिक पूर्वाधार मात्रैको
5: गरेर देखाउने र अनि हामीले यो गरेको भन्यो हो भने यसको एउटा अर्थ हुन्छ. तर 35 वर्षको शासनलाई धिक्कार गर्ने, आजकालाई चाहिँ भत्सर्ना गर्ने अनि केही पनि नगर्ने, यता गफ गर्ने, म यसो गर्छु उसो गर्छु भनेर गफ गर्ने, त्यसरी देश बन्दैन, त्यसरी समाजलाई रूपान्तरण गर्न पनि सकिन्न. र होसियारीपूर्वक अगाडि बढ्नु र खास गरी यो देशको राष्ट्रियतालाई जोगाउने कुराहरूमा लाग्नु पर्यो. म बालेन प्रधानमन्त्री बालेनलाई के भन्न चाहन्छु भने, उहाँले काठमाडौँको प्रमुख हुँदाखेरि जुन ढङ्गले त्यो ग्रेटर नेपालको नक्सा राखेर बस्नु भएको थियो, वास्तविक नेपाल त्यही हो. हामी त के अरे पूर्वमा टिस्टादेखि पश्चिममा सतलोसम्म पुगेकै हो, त्यो चाहिँ एकीकृत नेपाल हो. के बालेनसँग त्यो हुती छ त्यो एकीकृत नेपाललाई जोगाउन सक्ने? त्यति मात्र होइन,
4: ग्रेटर नेपाल देख्नु भएको थियो नि होइन तपाईँले पनि आफ्नो कार्यकालमा ग्रेटर नेपालको नक्सा?
5: म भनिरहेको छु सुन्नुहोस् न, अनि नेपालको नक्सा त्यहाँ राखेर मात्रै भएन नि, त्यति बेलाको नेपालको नक्सा जोगाउन सक्ने उकी छ कि छैन भनेर मैले सोधेको. अनि अङ्ग्रेजहरूले 1/3 भूमि हाम्रो चाहिँ कब्जा गरेका थिए, सारा दक्षिण एसिया छोडेर गयो अङ्ग्रेज, तर त्यो 1/3 भूमि अहिले भारतमा परेको छ के कारणले? के अधिकारको भएर, तर त्यो भूमि नेपालको हो भनेर भन्न सक्ने कुनै मान्छे छ त अहिले नेपालमा? यो राष्ट्रपालित्व गर्न सक्छ? त्यो नक्षत्र झुन्ड्याएर मात्रै त भएन नि त।
4: अहिले भारतले चाहिँ प्रधानमन्त्रीलाई किन निमन्त्रणा दिन खोजेको छैन, वा किन चाहिँ यो दुई देश बीचको सम्बन्धको विषयमा, हुन त हिजो उहाँले राजदूतसँग एक्लै एक्लै भेट्नुभयो, पहिला चाहिँ प्रोटोकल भनेर सबैले संयुक्त भेट्नु भएको थियो, उहाँहरूलाई भेटाइदिनु भएन विदेश मन्त्री आउने कुरा थियो, तर आजको दिनमा भारतले यो सरकारलाई हेर्ने नजरिया कस्तो छ?
5: यो सरकारले जे सुरुवात गर्न खोज्यो ती सबै फेल भयो, र राजदूतसँग चाहिँ म भेट्दिनँ आदि गर्दिनँ, सामूहिक रूपमा रूपले मात्रै हेर्छु भन्ने फुर्ती फाटी यो सरकारले गरेको थियो नि। त्यो फुर्ती फाटीका प्वाइन्ट अस्ति झरे, र हिजोबाट चाहिँ नि अब क्यारेसिनिया राजदूत इन्डियन राजदूतलाई प्रधानमन्त्रीले भेटे, अब आज अमेरिकनलाई भेट्दैछन्, सायद अब अरू पनि राजदूतलाई भेट्दै जाने होला। त हिजो गरेको कमिटमेन्ट त खेल खायो नि। वास्तवमा नेपालले नेपालको कुटनीति भनेको त्यसरी सामूहिक रूपले मात्रै होइन, कुनै कुनै समाज कुनै एउटा सेरेमोनी भएको बेलामा त्यसो गर्ने कुरा बेग्लै कुरा हो, तर प्रत्येक देशका राजदूतसँग अलग्गै नै भेट्नुपर्छ भेट्ने हो भने। त्यस कारण अलग भेट्ने उनीहरूको आफ्ना अलग कुराहरू हुन्छन्, अलग के अरे सम्भावनाहरू हुन्छन्, अलग इन्ट्रेस्टको कुराहरू पनि हुन्छन्। ती कुराहरूमा चाहिँ कूटनीतिक ढङ्गले एउटा मर्यादापूर्वक गर्नुपर्ने हुन्छ, र राष्ट्रिय सम्मानलाई उच्च बिन्दुमा राखेर कूटनीतिक अभ्यासहरू गर्नुपर्ने आवश्यकता हुन्छ। अब यो सरकार त भर्खर भर्खर पखारा पढ्दै गरेको सिक्दै गरेको देखिन्छ।
4: अब अहिले सरकारप्रति प्रतिपक्षीहरूको विपक्षीहरूको निकै ठुलो आक्रोश छ, होइन? उहाँले त अब देश फेसबुकको भ्युजले चल्दैन, सीमा र भूगोल बजारको विषय होइन, सरकारप्रति सत्तारूढ सांसदकै पनि आक्रोश देखिएको छ। संसदमा टी सर्ट निषेध गरियो, यो चस्मा लगाउन कालो चस्मा लगाएर टक्क चमेलीको तेल हालेर जाने सांसदहरूलाई गाह्रो भयो, होइन? धार्मिक संस्थाहरूलाई पनि कानुनी दायरामा ल्याउन राप्रपाले माग गरेको छ। अब ढल्केवर ट्रमा सेन्टर निर्माणका कुराहरूदेखि लिएर हरेक कुरामा चाहिँ जति पनि सरकारमाथि आक्षेपहरू र आरोपहरू लागिरहेका छन्, यो ढङ्ग नपुग्या भन्ने कि विपक्षीहरूको खालि आरोप मात्रै हो पूर्व प्रधानमन्त्रीज्यू?
5: यो अहिलेको सरकारको बिल्कुलै ढङ्ग नपुगेको, भिजन नभएको, अनि आफूले गर्नुपर्ने कामहरूको प्राथमिकता छान्न नसकेको, अनि अब अरू पोलिटिकल पार्टीहरू प्रतिपक्ष आदिसँगको सम्बन्धलाई निर्वाह गर्न नसकेको, कूटनैतिक मर्यादालाई पालन गर्न नसकेको, अनि देशमा के आवश्यकता छ आज आम जनताको आवश्यकतालाई आकाङ्क्षालाई बुझेर त्यस प्रकारका नीति र कार्यक्रम ल्याउन नसकेको, केही कुरा अगाडि सारे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको, कहाँ एकपछि अर्का विभिन्न खालका चाहिँ त्यो अन्तर्विरोधी धारणाहरू चाहिँ राखेको, त्यो कारणले गर्दाखेरि यी सब समस्याहरू आइरहेका छन्। अब संसदभित्र पनि धेरै कुराहरू सुधार गर्नुपर्ने आवश्यकता छन्। त्यसमध्ये कुनै पनि देशको प्रधानमन्त्री भनेको आम जनतालाई यो देशका नीतिको बारेमा, कार्यक्रमको बारेमा, त्यसका सम्बन्धहरूको बारेमा, जे जे भइरहेको छ त्यो कुराको बारेमा आम जनतालाई भन्ने, सुनाउने, व्याख्या गर्ने, विश्लेषण गर्ने, कन्भिन्स गर्ने मुख हो त्यो प्रधानमन्त्री भए, तर बोल्दै बोल्दै नबोल्ने प्रधानमन्त्रीले पनि देश हाँक्न सकिन्छ। त्यसो हुनाले मेरो चाहिँ प्रधानमन्त्री बालिनलाई ठिक छ, उहाँ यङ पनि हुनुहुन्छ, जवान पनि हुनुहुन्छ, उहाँसँग स्पिरिट पनि छ, अध्ययन गर्न सक्ने क्षमता पनि होला, उहाँ स्ट्रक्चरल इन्जिनियर हो, तर स्ट्रक्चरल इन्जिनियरले मात्र देश बन्दैन, राजनीतिक इन्जिनियर चाहिन्छ। राजनीतिक इन्जिनियरिङ चाहिँ पढेर सिकेर उहाँले यो आफ्नो कार्यकालमा चाहिँ देश निर्माण गर्ने, खास गरिकन राष्ट्रियतालाई बलियो बनाउनुहोस्, जनजीविकाका समस्याहरू हल गर्नुहोस्, देशको चाहिँ सामाजिक आर्थिक रूपान्तरण गर्ने काममा लाग्नुहोस्, भूमि सुधार, कृषि क्रान्ति, औद्योगिकरण जस्ता कामहरू गर्नुहोस्, देशमा नयाँ नयाँ उद्योग धन्दाहरू स्थापना गर्नु पर्यो, पुरानो यो गर्नै पर्यो, जस्तै हेटौँडा कपडा कारखाना पुनस्थापन गर्न सकिन्छ भने त्यो राम्रो कुरा हो, गर्नुहोस्। कागज कारखाना पुनस्थापित गर्नुहोस्, जुत्ता कारखाना पुनस्थापित गर्नुहोस्, गोरखाली उद्योग पुनस्थापना गर्नुहोस्। ती नेपालका राष्ट्रिय उद्योगहरू हुन्, जसले बनाए पनि ती राष्ट्रिय उद्योगहरू, त्यस कारण त्यस्ता उद्योग धन्दाहरू पुनस्थापना गर्ने अरू पनि थुप्रै आवश्यकताका उद्योगहरू छन्, ती उद्योगहरू बनाउने कुराहरूमा लाग्ने हो, देशमा रोजगारी सृजना गर्ने हो भने त्यो राम्रो काम हो। तर अहिलेसम्म त एउटा रोजगारी काहीँ सृजना भएको छ त।
4: अब अहिलेको अवस्थामा फेरि उतापट्टि सँगै स्वर्ग सँगै नर्क जाने कसम सुरु भइसकेछ, तपाईँ कतै छुट्नु भएको हो यतिखेर?
5: होइन, त्यो अब नेताहरूका अनेक खालका कसरत चलिरहन्छन्, त्यस्ता कसरत छ, मेरो त्यस्तो धेरै सरोकार केही पनि छैन, मसँग केही सरसल्लाह कसैले गरेको पनि छैन, को स्वर्गतिर लाग्दैछ को नर्कतिर लाग्दैछ, र देशलाई चाहिँ नर्क सर बनाइदिएको छ अहिले, त्यसलाई यो यसलाई सुधार गरेर जाने सरकार आउला भन्ने जनताको अपेक्षा पनि अब धमिलो भइसक्यो। त्यसले गर्दाखेरि देशमा नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ, नवयुवाहरू अगाडि बढ्नुपर्छ, नयाँ भिजनका साथ अगाडि बढ्नुपर्छ, यो देशको वास्तविकताको आधारमा जानुपर्छ, यो सबै विदेशीहरूको नक्कल गर्ने ढङ्गले होइन, हाम्रो आफ्नै देशको एउटा परम्पराको आधारमा चाहिँ नि हामीले अगाडि बढ्ने कामहरू गऱ्यौँ भने मात्रै देशलाई चाहिँ ठिक दिशामा अगाडि बढाएर लान सकिन्छ। लोकतन्त्र पनि हाम्रो देशको आधारमा, हाम्रो देशकै परम्परा अनुको लोकतन्त्र हुनुपर्छ, समाजवाद पनि हाम्रै देशको चाहिँ एउटा चाहिँ परम्परामाथि आधारित हुनुपर्दछ, राज्य व्यवस्था पनि हाम्रै देशको परम्परामाथि आधारित भएको हुनुपर्दछ। यस्तो ढङ्गले अगाडि बढ्यो भने मात्रै देशलाई चाहिँ समृद्धि
4: हुन्छ। स्वर्गको यात्रामा तपाईँ सहभागी हुनुहुन्न प्रभुराजी?
5: म त्यो अरूका यी गफहरूमा म सहभागी छैन। अब स्वर्ग भन्ने कुरा त खोइ कहाँ छ मलाई थाहा छैन, आजसम्मको मेरो अध्ययनले स्वर्ग भनेको त्यो गरुड पुराणमा पाइँदो रहेछ स्वर्ग भन्ने, अनि त्यो स्वर्गको सबै मैले अध्ययन गर्ने, अध्ययन गर्दा यो भ्याली जत्रो पनि रहेको छ त्यो स्वर्ग, भ्याली जत्रो पनि छैन। अब त्यसलाई त्यसैलाई स्वर्ग भनेर योगले चाहिँ सारा चाहिँ मान्छेहरूलाई ती कुरा मिक्स बनाउने काम गरेको छ गरुड पुराणले, पुराणले त्यो पक्षमा छैन।
4: स्वर्ग र नर्क राम्रो काम गर्यो भने भलो गर्यो भने यही देखिन्छ होइन, सबै कुराहरू पृथ्वीमै छ,
5: नेपालमै हो। स्वर्ग भनेको यही देश हो र यसमा व्यापक रूपले प्राकृतिक साधन स्रोत, मानवीय साधन स्रोत, सांस्कृतिक साधन स्रोतले भरिपूर्ण देश हो यो, यो आफैमा स्वर्ग हो। यसलाई साँच्चै नै एउटा विकसित र समृद्ध बनाउने नेतृत्वको अभाव रहेन।
4: यो स्वर्ग नर्कको यात्रा तय भइसकेपछि कतिलाई चाहिँ पानी थम्किनु पर्ने, कति बेहोसै हुने, हस्पिटलै भर्ना गराउनु पर्ने स्थिति सिर्जना गरिसकियो रे भनेर आइरहेछ समाचारमा होइन, यो फेरि लुसासुली त सुरु भयो नि त यो यात्राले?
5: अब यो त बहुदलीय व्यवस्था हो, बहुदलीय व्यवस्थामा बहुदलीय प्रतिस्पर्धा अनिवार्य हुन्छ, अनि यो सरकार अहिले बहुमत एका बहुमत ल्याएपछि त्यसैको एकाधिकार सदा सर्वदा चक्रवर्ती हुन्छु भन्ने सोचिया छ भने यसको भाग विचारले केही पनि हुनेवाला छैन। कम्पिटिसन गर्न तयार हुनुपर्छ, त्योका पार्टीहरू मरेका छैन, उनीहरूले खालि पराजित गरे मात्रै हो, त्यहाँ उनीहरू मरिसके अब हाम्रो मात्रै एक छत्र राज हुन्छ भनेर अहिलेको सरकारले सोचेको छ भने त्यो विधान त गलत कुरा हो, त्यो अर्को तानाशाही सत्रको कुरा मात्रै हो। त्यस कारण कम्पिटिसन गर्न तयार हुनुपर्छ, कम्पिटिसन भनेको देश जनता र राष्ट्रको सेवामा कम्पिटिसन, तर खालि सत्तामा पुग्ने कुर्सी ओगट्ने अनि त्यसलाई तानाशाही कुचक्रहरू चलाउने कुराको कम्पिटिसनले केही पनि काम गर्दैन, त्यो त केही महिना मात्रै हो, त्यसपछि त्यही गर्ने।
4: यहाँको महत्वपूर्ण समय र संवादका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: धन्यवाद।
4: हुनुहुन्थ्यो अपूर्व प्रधानमन्त्री झलनाथ खनाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: हाम्रो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी छौ
1: दर्शक
2: ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इंटरनेट

0: पाएनौ उहाँ नब्बेको आठ मेगाहर्ट्ज अनि हाम्रो अटुट पाएनौ
1: चैते धानमा नेक ब्लस्ट प्रश्न सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार। समय बिहान 11 बजे। स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई हट
3: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 10 AM

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
1: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: आमा, एक गिलास दही खाम्न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA

0: प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मायादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495। एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो रेडियो साइनो 89.8 MHz।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सागिनो समय सूचक अहिले बिहानको 11 बज्यो। इट्स 11 AM।
2: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
9: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
9: बाबा हाम्रै पश्चिम चितवनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
9: सम्पर्क नम्बर 9845082997
7: 9855010997
10: होइन ए दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
10: हे दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
11: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर 20 चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845509486
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज

0: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
3: चैते धानमा नेक ब्लास्टको समस्या,
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खाम्न, साह्रै गर्मी हो।
1: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसुक।
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना, चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू:
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
10: तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: Thank you.
1: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
5: हे दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850-52454 9845-20454 इमेल lok.logic2@gmail.com
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पुग्ने
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझेन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
10: सम्पर्क नम्बर 9845-82997
8: 9850-10997
6: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
11: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
6: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
11: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
6: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
11: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
6: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
11: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ।
6: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू:
9: पर्याप्त सुविधा सहित आफ्नै भवन,
8: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
9: पर्याप्त छात्रवृत्ति व्यवस्था,
8: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
9: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0656 90 959 98550 60 359 र 98550 67 359।
3: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
11: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
4: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो यो रोग।
0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
4: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: का सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन चैनल सुन्न सकिन्छ। सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग। सरकारी अभिलेख डिजिटल बनाउन सरकारको प्राथमिकता। ग्यास र मल अभाव बारे संसदमा सांसदहरूको भने सरकारसँग प्रश्नै प्रश्न।
1: सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन, यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ।
0: माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारको पहल। यातायात सेवामा नयाँ अनलाइन प्रणाली लागू। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको निर्देशन।
2: अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकारी गर्ने, अर्को दलले गर्ने, त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ।
0: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति। बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने। लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता, खोजी कार्य जारी।
3: नदीमा पनि केरे लगाएर पनि, बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ, सबै प्रयास त्यहाँ जारी।
0: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनोट। वेस्ट इण्डिजले छनोट खेल्नुपर्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी संस्थाका आआफ्ना संरचना भए पनि न्यूनतम पारिश्रमिकमा स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक छ। देशमा दक्ष चिकित्सक टिकाई राख्न राज्य मेडिकल कलेज र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
6: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने। गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलर अफिस खोल्न सहमति दिने। अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने। अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने। आजका मुख्य निर्णयहरू यी रहेका छन्।
5: यस्तै विद्युतबाट चल्ने एम्बुलेन्स र सब वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र भ्याट पूर्ण रूपमा छूट दिने निर्णय सरकारले गरेको छ। बैठकको वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। त्यस्तै नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ़ बनाउन पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि गरेको छ। यसै गरी एनसेलको शेयर खरिद बिक्री बारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। नेपाली कांग्रेसले सुनसरीको देवानगंज कप्तानगंज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र उच्च स्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले घटनाका पीड़ितसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। घटनामा निर्दोष नागरिकको मृत्यु, निजी सम्पत्तिमा आगजनी र तोड़फोड़बाट ठूलो क्षति भएको भन्दै कांग्रेसले पीड़ितलाई न्याय दिन माग गरेको छ। न्यायिक आयोग गठन र सम्झौता कार्यान्वयनको माग गर्दै 12 दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कांग्रेसले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको प्रवक्ता देवराज चालिसले बताउनुभयो।
7: सुनसरीको देवानगंज, सपानगंज, सिराहा लगायतका क्षेत्रमा जुन घटना घट्यो, दुःखद घटना घट्यो, त्यसपछिको तनावपूर्ण परिस्थिति भयो। नेपाली कंग्रेसले यो विषयमा त्यो घटनालाई लिएर स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, छानबिन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमी कमजोरी ल्याप्सेसलाई हेर्न सजिलोस् र सुधार गर्न सजिलोस् भन्ने हाम्रो माग रहिआएको हो।
5: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँड गर्दा प्रदेश सभाको सीट संख्यालाई मुख्य आधार बनाउन निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीन बुधे सहमति कार्यान्वयन गर्न संयुक्त रूपमा 5 बुधे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पाली पालो मन्त्रालय छुनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि त्यस्तो दलको सहयोग आवश्यक पर्ने प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएमसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जोशी,
8: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि संचार माध्यममा सुन्न पाइयो, खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बीचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा। अब अर्को चाहिँ यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसमा प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयताको सबलीकरण र सन्दर्भमा त्यो अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
5: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको छलफलमा वहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो। नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजु र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ।
9: आइसकेका छन्, त्यसलाई उत्खनन गर्ने, रुजु गर्ने, होइन त्योबाट चाहिँ भेरिफाई गर्ने, सो प्राइमरी डेटा नष्ट भयो, सेकेन्डरी डेटाबाट यसलाई चाहिँ सकेसम्म कम्पेन्सेट गरौं भन्ने यो नै एउटा वैज्ञानिक र स्वाभाविक बाटो। दोस्रो कहीँ अनियमितता, दुरूपयोग का आशंकाहरू हुन सक्छन् भने त्यहाँनिर समितिको भूमिका छँदैछ, निगरानी गर्ने, अनुगमन गर्ने, अनि ठूलो क्षति भएका ठाउँहरू भूगोल कार्यालयहरूमा स्पट चेक पनि गर्न सकियो, त्यसलाई विशेष निगरानीमा राखेर समितिले आफ्नो दायित्व निभाउन सक्छ जस्तो मलाई लाग्छ।
5: अर्थमन्त्री वाग्लेले सरकारी अभिलेख जलेर नष्ट हुँदा झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी दिनुभयो। यता सांसदहरूले भने बजारमा ग्यासको अभाव बढ़ेर उपभोक्ता घण्टौं लाइनमा बस्नु परेपछि सरकारको ध्यान आकर्षण गराएका छन्। सत्तारूढ़ रासोपाका सांसदहरूले ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्। सांसद कुसुम महर्जनले ग्यास कम्पनीका डिपोमा रहेको मौजात र वितरणको विवरण सार्वजनिक गर्न माग गर्नुभयो। रासोपाकी सांसद अप्सना बानुले भने ग्यासको माग अचानक बढ़दा पनि बजारमा दबाव परेको बताउँदै प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभयो। कांग्रेसकी सांसद गीता गुरूङले सरकार ग्यास पर्याप्त रहेको दावी गरे पनि नागरिक घण्टौं लाइनमा बस्न बाध्य भएको बताउनुभयो। राप्रपाकी सांसद खुशबू ओलीले पनि मन्त्रीले ग्यास बाँडेर होइन वितरण प्रणाली समस्या समाधान गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले किसानले भोगिरहेको मल अभाव बारे पनि प्रश्न गर्नुभयो।
1: किसानलाई कति बिक्री वितरण भयो, यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय, किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु, सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन? यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ र म आग्रह मात्रै होइन जवाफै माग्न चाहन्छु। मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो?
5: रौतहटको देवानी गोनाही नगरपालिका दुई स्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बाल बालिका अझै फेला पार्न सकेका छैनन्। आज दिउँसो करिब दुई बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय करिब 10 वर्षका मोहम्मद रमतुल्लाह, रौशन खातुन र सबनाम खातुन रहेको वडा अध्यक्ष अतिकुल रहमानले सीआईएमसँग बताउनुभयो।
3: त्यो लाल बकैयातिर खर काट्नको लागि बच्चा 10-11 वर्षतिर एउटा केटी एउटा केटा तीनजना एकाएक त्यहाँ पानी आयो हगायो। पनि त भइरहेको छ अहिले, डेङ्गी राति त्यो डेङ्गी पनि आयो त्यहाँ नदीमा पनि के अरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
5: बेपत्ता पारेका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ। बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुन साथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव दुर्ग कुमार चौहानले पीड़ित र पीड़ित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। साझा खबरमा अब खेल खबर। अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुई पटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इण्डिजले भारतसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष 8 उक्लिने सम्भावना छैन।
0: धानमा मल हाल्ने बेला सर्लाहीका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै,
10: अगर यहाँ मिल्ती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी नदी से मिलती। अब जहाँ 5 बोरा काम है एक बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
0: अनुदानको मल डिलरमा छैन, कालो बजारीमा खुलेआम बिक्री। रिपोर्टसँगै 1.5 महिनामा 9 जनाको मृत्यु भएको जापानिज इन्सेफ्लाइटिसबाट कसरी जोगिने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
12: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
13: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
11: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
12: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
14: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
15: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
14: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
15: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। फोकस नेपालद्वारा संचालित सामुदायिक रेडियो अमरगढ़ी एफएमले आफ्नो 17 वार्षिक उत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ। वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। रेडियो अमरगढ़ीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन्। पर्याप्त वर्षा भएर बेलैमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन्। धानमा हाल्न यूरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्।
16: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्याप छ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका 7 सिरसियाका ब्रह्मदेव यादव
17: नमिलेपछि खाद त कति कति होइन अब आशा गरेपछि बिहान नअलि त कति कति किसान त कति पर्ने
16: डिलरले के भन्छ
17: डिलर कहिले आइ अन्त दैछ 3500 के मटिया अरिया दैछ 2500
16: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र यूरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्ग नगरपालिका 1 ढेरियाहीका जय शंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा यूरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
18: इन्डियामा गएर ल्याए 350 बोरा सुन आएसी अनि त्यहाँबाट ल्याउन पनि एकदमै झ्याउ छ ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि अनि बटैया गर्छ भनेर अब आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट 4 चोटीमा।
16: मलङ्गा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कडाई गरेको बताउनुभयो।
19: इन्डिया से त पहिले मिलिद्रालय यी बालन सरकारका कडाई गर्दैले चल्दै मतलब बला दिक्कत इन्डियो से लागे में इन्डिया वाला छोड़ियो दे नेपाल के 17 सिंगे ले जनता तक हम जलने रह गए। हम सरकार के कथी कह सरकार सब जनते बनाइले तो हम इन के कहला से कथी होती सरकार किछो न होते।
16: भारत में मल लिन जाँदा त्यहाँ को प्रहरी ले पकड़ाऊ गरेर थुन्दा सर्लाही को बलरा नगरपालिका 5 अर्नाहा गांव का नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजू भाई 38 दिनसम्म प्रहरी हिरासत में बस्नु पर्यो। पकड़ाऊ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
20: खाद लिखे आ नेपाल आवे रहे तो रास्ता में जो घूम आवे ऐसे छुटे वो हमरा पकड़ ले 35 दिन पर वहां से रिहा भेली तेज चलबे करते महीना दिन पर तारीख देते अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति अब यहाँ 5 बोरा काम हुई 1 बोरा से तो न पुगते तो वो किसान मजबूरन वहां जाना पड़ता है इंडिया में।
16: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को ठेकी न सक्नु भीड़ लगने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नीलविक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
21: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि
2: गर्दाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
16: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
21: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने अनि यहाँबाट हुने कार्यवाहीको लागि सिफारिस गर्न सक्नुहुन्छ।
16: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढ़ेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा।
22: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दा खोपले नै बचाउँछ।
0: जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला? संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विस्तृत श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
26: जापानिज इन्सेफ्लाइटिसबाट बस्न के गर्ने? यसबाट बस्नका लागि उत्तम उपाय के होला? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खाको समयमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पनि बढ़दो छ। पछिल्लो डेढ़ महिनाको अवधिमा सो संक्रमणबाट देशभर 9 जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा कसरी बस्ने? यसबाट बस्ने उत्तम उपाय के होला? आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं।
27: के बसेता फेरि जापानिज इन्सेफ्लाइटिसको चाहिँ संक्रमणको कारणले मृत्यु हुनेको संख्या विस्तारै बढ्दै गइरहेको देखिन्छ र अहिले सम्भवत यस्तो होला, मैले मेरो आफ्नो विश्लेषण अनुसार चाहिँ खोप लगाइरहेको अवस्था चाहिँ देख्दिनँ म। यही रोगको कारणले हप्तौंदेखि उपचार गराइरहँदै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको
28: थाहा
27: नभएको हुनाले सायद त्यो कारण एउटा होला, त्यो प्रश्न देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भन्यो भने पनि अब एउटा जुन मैले भनिहालेँ 2.5 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म। त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक, त्यो प्रश्न गरिरहनु भएको म देख्छु र त्यसको लागि सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
28: यहाँले बालबालिकालाई त्यति जोखिम हुँदैन भन्ने कुरा गर्दै गर्दाखेरि बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन?
27: ठिक भन्नुभयो, वास्तवमा हामीले लिटरेचरहरू पढ्ने हो भने 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन, धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन। तर मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ, जस्तै भनौँ 5 वर्षभित्र मात्र लगाइरहेको हुन्छ, त्यसपछि अरू कति वर्षले काम गर्छ, त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। किन भन्दाखेरि त्यसको बुस्टर लाउनु पर्ने भयो, अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो। खोप नलगाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन्। अझ भन्नुपर्दा, अझ प्रश्नसँग भन्नुपर्दा, कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
28: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो,
27: त्यो चाहिँ सम्भावना बढी छ। मैले भनिहालेँ यो लामखुट्टेको अब आनी बानी बसाइ सराईको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। त्यही कारणले गर्दा तपाईँको प्रश्न सायद त्योसँग एकदमै सान्दर्भिक देखिन्छ र पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर अवश्य पंक्षी, त्यही कारण अहिले मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो।
28: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो, यी दुई रोगमा फरक चाहिँ के छ भिन्नता?
27: यो दुईमा के भिन्नता छ? दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ भने 30% हाराहारीमा, र बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो, त्यो सबैभन्दा खराब देख्छु मैले। तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जीव दुख्ने, अब खान मन नलाग्ने, झन्डै चाहिँ 8-10 दिन चाहिँ यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ, तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ। अर्को फरक भनेको चाहिँ डेङ्गीको अहिलेसम्म बजारमा सहज छैन, त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ।
28: औषधि पनि छैन,
27: औषधि त डुबेको छैन, त्यो लक्षणमा आधारित हुन्छ उपचार, खोपलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजै नियन्त्रण प्राप्त गर्न सक्छौँ। तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन, हामीले लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो। त्यसको फरक भनेको लामखुट्टेको प्रजाति फरक छ, लामखुट्टे लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गु फैलाउने, यो चाहिँ क्युलेस जातको लामखुट्टे हो, यो दुईटा चाहिँ अलिकति प्रजातिको फरक छ। लामखुट्टे सामान्यत चिन्न चाहिँ लामखुट्टे नै हो होइन, सबैले झलक हेर्दा त्यही देख्छ, तर डेङ्गुको चाहिँ अलिकति छुट्टै त्यसको युनिकता छ, त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिरबिरे कलरको हुन्छ। अर्को चाहिँ अब तपाईँ हामीले देखेको लामखुट्टे, अब लामो खुट्टा भएको पनि भयो त्यसको ट्याक्कै यही भनेर छुट्टाउन अलिक गाह्रो छ क्युलेस जातको, तसर्थ लामखुट्टे फरक खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामीले विगतमा पनि यसको पाठ सिकिसकेका छौँ, यसलाई नियन्त्रण गर्ने हामीसँग आधार छ होइन। त्यस्तै अब डेङ्गीले चाहिँ दुःख एकदमै दिन्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै संक्रमित भएकाहरू कडा त हुँदैन, यसरी बुझ्नु कि 250 जनामा एकजनाको कडा हुन्छ।
28: अन्त्यमा अब जापानिज इन्सेफ्लाइटिसबाट बच्नको लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ, छोटोमा यहाँको सन्देश के छ?
27: सबैभन्दा राम्रो पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ, खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध।
26: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
0: सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा गरिएको छ। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ। सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ। ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन्। माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारले पहल गरेको छ। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, वेस्ट इण्डिजले भने छनौट खेल्नुपर्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो
1: साहिनो समय सूचक। अहिले रातिको 8 बज्यो, इट्स 8 पीएम।
2: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 सिट 1, सम्पर्क नम्बर 056493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056490959, 98550603359 र 98550607359।

0: अब चलाउनुहोस् इन्टरनेट टिभीसँग युट्युब एकैसाथ सजिलैसँग फ्लिपकार्ट क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने,
2: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: लौ चटाइङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
9: भरतपुर 10 सिंचाई रोडमा रहेको डेली मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेली मार्ट, शुद्धताको अर्को नाम। भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 मेगाहर्ज।
10: प्रभासको मजेरीबाट हामी आएका छौँ घटना परिवेश र विचारको मन्थन गर्न, कार्यक्रम तपाईँको विचार विनयसँग।
11: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज.com मा।
12: हामीलाई
13: कार्यक्रम तपाईँको विचार दिनेसँग हरेक सोमबार अमेरिकी समय साँझ 7:15 बजे नेपाली समय मंगलबार बिहान 7 बजे इनेपाली .com को फेसबुक पेजमा आएर मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 MHz र साइनो न्युज .com मा।
14: नमस्कार, आदरणीय महानुभाव र कार्यक्रममा तपाईँको विचार विनयसँगको आजको यो अर्को एउटा श्रृङ्खलामा यहाँ हार्दिक स्वागत गर्दछु। सधैँ जस्तै यहाँहरूले आज पनि हामीहरूलाई elefnews.com, खबरमाला.com र साइबर हेडलाइन.com संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 MHz रेडियो साइनमा पनि आज हामीलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा यहाँहरूले हेर्नुहुनेछ भने साइनोन्युज.com र कार्यक्रम तपाईँको विचार विनयको विनयसँग युट्युब च्यानलमा सुन्न र हेर्न सक्नुहुन्छ। त दर्शक श्रोता महानुभावहरू, सधैँ जस्तै एकजना अतिथि र आजसँग सम्बन्धित विषयवस्तुमै कुराकानीको लागि उपस्थित भएको छु र आज पनि मसँग एकजना अतिथि हुनुहुन्छ जो नियमित अतिथि हुनुहुन्छ र हामीले विगत केही श्रृङ्खलादेखि नियमित रूपमा नेपाल हिन्दू धर्ममा 18 पुराणहरूको महत्व र सारका बारेमा यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। आज धार्मिक क्षेत्र अन्तर्गत त्यही योभन्दा अघिल्लो एपिसोडमा हामीले मार्कण्ड पुराणको बारेमा कथा शुरूआत गरेका थियौँ र आज हामी त्यही मार्कण्ड पुराणको दोस्रो र बाँकी भाग लिएर उपस्थित भइसकेका छौँ। मसँग अतिथि जोडिसक्नु भएको छ काठमाडौँबाट व्यासाचार्य भुवन गुरु मसँग जोडिसक्नु भएको छ। गुरु, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। गुरु, राधे राधे।
15: राधे राधे विनयजी, यहाँलाई तमाम हजारौं भक्त श्रोताहरूलाई पनि धेरै धेरै मेरो हृदयबाट राधे राधे प्रणाम। राम्रो छ विनयजी, हजुर
14: ठिक छ। गुरु, सधैँ जस्तै आफ्ना 8 वटा कुरा गर्नका लागि लागि पर्नु भएको छ, यहाँ उपस्थित भइसक्नु भएको छ। गुरुलाई हार्दिक नमन गर्दै अब हामी आजको यो श्रृङ्खलातिर प्रवेश गर्न चाहन्छौँ। सधैँ जस्तै हाम्रो कार्यक्रमको शुरूआत एउटा सिग्नेचर जस्तै बनिसकेको छ, गुरुको मिजो मिठो भजन नसुनिकन हामी कार्यक्रम शुरूआत गर्न सक्दैनौँ, हामी अभ्यस्त भइसकेका छौँ। एउटा मिठो भजनबाट आजको कार्यक्रमको शुरूआतको लागि गुरुलाई अनुरोध।

0: कति राम्रो यो सबै जस्तै आज गुरुको यो सुमधुर वाणीबाट हामीले सुरु गरौँ भजन, मिठो भजनबाट हामी अभ्यस्त भइसकेका छौँ कि गुरुको यो भजन सुन्नका लागि. अब हामी आजको नियमित प्रसङ्गतिर प्रवेश गर्न चाहन्छौँ कि हामीले योभन्दा अगाडि मार्कण्डेय पुराणको बारेमा सुरुवात गर्नुभएको थियो. गुरुले मार्कण्डेय ऋषि को हुनुहुन्थ्यो, मार्कण्डेय ऋषिले कसरी भगवान शिवको आराधना गर्नुभयो, शिवजीलाई प्रसन्न पार्नलाई, ब्रह्म प्रश्न प्रसन्न पार्नलाई उहाँले आराधना गर्नुभयो, तल्लीन हुनुभयो, र बाबामा प्रसन्न पार्नलाई उहाँले कस्ता अभियान चलाउनु भयो, कसरी लागि पर्नुभयो भन्ने बारेमा यो कथाको सारमा यहाँले भनिसक्नु भएको छ. अब आज हामी त्यहाँबाट बाँकी यो मार्कण्डेय पुराणभित्र रहेर बाँकी कुराहरू के छन् गुरु, अब यहाँबाट हामी सुरु गर्छौँ. अब गुरुलाई मैले अनुरोध गरेँ सुरु गर्नलाई.
1: अवश्य क्षयमा पृथ्वी तुल्यो गाम्भीर्य सागरोपमः, पिता मह समः सम्य प्रसाद ग्रीषो समः भनेर बताइएको छ. अब यो मार्कण्डेय पुराणले विशेष गरेर मानव जीवनमा गर्नुपर्ने के रहेछ त भन्ने कुराको एउटा ठूलो शिक्षा प्रदान गरिरहेका छन्. मानिसले जबसम्म सुन्दैन नसुनिकन बुझ्न सक्दैन, त्यस कारणले गर्दा कुनै पनि विषय प्रसङ्ग अथवा जीवनको दर्शनको बारेमा जान्नको लागि शास्त्र अथवा मार्कण्डेय पुराण श्रवण गर्न पर्दछ. 18 पुराणका हरेक पुराणहरूका आआफ्ना विशेषता छन्. जसरी बजारमा पाइने चकलेटहरूका भिन्न भिन्न स्वाद हुन्छ, त्यस्तै प्रकारले फ्लेभर जस्तै अब यो शास्त्र पनि त्यस्तै खालका छन्. हेर्नुहोलाई यहाँ रसै रसले भरिएको छ, सबैका आफ्ना स्वाद छन्, सुगन्ध छन्. त्यस्तै प्रकारले मार्कण्डेय पुराण पनि रहेको छ. र मार्कण्डेय पुराणमा अब हामीले मार्कण्डेय पुराणमा मार्कण्डेय ऋषिको जुन प्रसङ्ग सुनिरहेका छौँ, मार्कण्डेय ऋषिले भन्नुहुन्छ कि आफ्ना अनुयायीहरूलाई, हे बाबु, अब यो शास्त्र मान्छेले श्रवण गरेर विशेष गरेर देवत्व प्राप्त गर्न सक्दछ. देवत्व ग्रहण गर्नको निम्ति शास्त्र चाहिन्छ, शास्त्रको आवश्यकता पर्दछ. जैमिनीलाई भन्नुहुन्छ, हे जैमिनी, सहनशीलतामा मानिसहरूको स्वभाव पृथ्वीको जस्तो हुनुपर्छ. पृथ्वीलाई जति दुःख परे पनि, आपद विपद परे पनि यी कसरी सहेर बसेकी छन्, त्यस्तै प्रकारले मानव जीवनमा पनि दुःख सुख यस्ता खालका उतार चढावहरू आइपर्दछन्. पुरुषार्थ बिनाको जीवन वास्तवमा पशु समान हुन्छ. उहाँले पुरुषार्थ नगरिकन बसेको भए, अथवा मैले पुरुषार्थ नगरेर, मैले दृढ संकल्प नगरेर भगवान शिवको आराधना गर्छु, शिवलाई प्रसन्न बनाउँछु, शिवजीले चाहनुभयो भने मानिसले अल्पायुमा मरेकालाई पनि बिउजाइदिन सक्नुहुन्छ, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो बनाइदिन सक्नुहुन्छ भने, यस्ता भगवानको शरणमा म जान्छु भनेर दृढ संकल्प गरेर नै मैले यो तत्त्व प्राप्त गर्न सकेँ. अल्छी गरेर बसेको भए म कहाँ यहाँ पुग्न सक्थेँ. र त्यस कारणले गर्दा मानवले आफ्नो भाग्यलाई वृद्धि गर्न छ, आयुलाई वृद्धि गर्नु छ भने अल्छीबाट मुक्त हुनुपर्दछ, अल्छीलाई बिस्तारै बिस्तारै नाश गर्दै जानुपर्छ. त्यस कारण सहनशीलतामा पृथ्वी जस्तो हुनु पर्यो, गाम्भीर्य सागरोपमः, गम्भीरतामा सागर जस्तो हुनु पर्यो, समुद्र जस्तो हुनु पर्यो. कति आफ्नो अस्तित्वबाट विचलित हुँदैन समुद्र, मानव जीवनमा पनि आफ्नो

0: स्वरूपबाट विचलित हुनु भएन, कर्तव्यबाट विचलित बन्न भएन। त्यस कारणले गर्दा समुद्रमा जस्तो गाम्भीर्य सागरो पमह, सागरको जस्तो गाम्भीर्यता हुनुपर्छ मानव भइसके पछाडि। पितामह समह सम्य, अब समानतामा ब्रह्माजी जस्तो हुनु पर्यो अरे। अब ब्रह्माजी कस्तो हुनुहुन्छ त, असुरले गएर तपस्या गरे पनि वरदान दिने, देवताले तपस्या गरेर पनि वरदानै दिने, यसलाई म वरदान दिँदैन भन्ने भाव नहुने ब्रह्माजीमा, सबैलाई समानता दृष्टिले हेर्ने, जस्तै हाम्रो दृष्टि पनि त्यस्तै खालको हुनु पर्यो। अनि प्रसादी ग्रीसो पमह, मानिसहरू प्रसन्नता पनि हुनुपर्छ, प्रसन्नता भएन भने त्यो स्वरूप झल्कँदैन। मानिसको यथार्थ रूप, भित्रको रूप जान्नको लागि पनि बाहिरको आभ्यन्तर र बाह्य दुई प्रकारका रूप जान्नको लागि मान्छेमा प्रसन्नता हुनुपर्दछ। त्यो प्रसन्नतामा कोमा छ त भन्दा महादेवजीमा छ, भगवान श्रीकृष्णमा छ, भगवान विष्णुमा छ, स्वयं ब्रह्माजीमा छ। हो त्यस्तै प्रकारले गएर मानिसहरूमा पनि जहिले पनि प्रसन्नता हुनै पर्दछ। दुःख सुख जे जस्तो भए पनि, जस्तो सुकै कठिन अवस्थामा पनि मान्छे प्रसन्न मुद्रा भयो भने त्यो व्यक्ति पनि काम लाग्दो बन्न सक्दछ भनेर यहाँ मार्कण्ड ऋषिले जैमिनीलाई भन्नुहुन्छ। चन्द्रशेखरम आश्रय मम किम करिष्यति वै यमः, यमराजले पनि आएर पासा फालेका गरेला, हेर्नुहोस् है, त्यो कालको पासो फालेका पनि त्यस्तो अवस्थाबाट पनि भगवान शिवजीले बचाउनु भयो, अथवा शिव नामले बचाउन सक्यो। त्यस कारणले गर्दा जसले भगवान शंकरको आश्रय लिन्छ, मृत्युलाई, मृत्युले पनि केही गर्न सक्दैन, मृत्युलाई पनि जित्न सकिन्छ। मान्छेले जीवन छोटो छ भन्छ नि, जीवन सबैको लामो छ, हेर्नुहोस् छोटो छैन। एक घण्टा पनि कसैको आयु छ भने, कोही बाँच्दछ भने त्यो पनि लामो हो। कसरी, यदि लक्ष्य भयो भने, मेरो उद्देश्य परमात्मालाई प्राप्त गर्नु हो भनेर यदि लक्ष्य सहित भएर कर्म गर्यो भने एक घण्टाको आयु पनि उसको लागि लामो हुन्छ। जीवन लामो कसरी लाग्यो त भन्दाखेरि, लक्ष्य नभएर गन्तव्यको यकिन गर्न सकेन भने मान्छेले त्यही एक घण्टा पनि बहुत लामो जस्तो लाग्दछ। त्यही भएर लक्ष्य सहितको जीवन हुनुपर्दछ। भगवान प्रतिको श्रद्धाले मृत्युको पनि हार हुन्छ अरे। मार्कण्डेले अमर शरीरले प्राप्त गर्नु भएन, ज्ञानले प्राप्त गर्नुभयो। मान्छे अमर ज्ञानले बन्दो रहेछ, आयुले हुँदैन, ज्ञान भयो भने त्यो मान्छे अमर हुन्छ। त्यही भएर ज्ञान सहितका कर्म हुनु पर्यो, जुनसुकै कर्म पनि, चाहे सांसारिक कर्म होस् या परमार्थिक कर्म होस्। संसारका कर्म गर्दा पनि ज्ञान नै चाहियो, ज्ञानले नै गर्नु पर्यो। दुई प्रकारका कर्म हुन्छ नि त मान्छे, एउटा सांसारिक कर्म हुन्छ, एउटा परमार्थिक कर्म हुन्छ। हो त्यो दुवै कर्मलाई सबल बनाउनको लागि ज्ञानको आवश्यकता पर्दछ। त्यही भएर ज्ञानी व्यक्तिको विचार र भाव कस्तो हुन्छ त भन्दा, सबैलाई सुख प्राप्त होस् भन्ने ज्ञानीको मनमा आउँछ। जसले यो जगतमा सब अरूले पनि सुख पाओस् भन्ने भावना आयो भने, ल मानुस त्यो दिन म ज्ञानी भएँ, ममा पूर्ण ज्ञानको प्रादुर्भाव भएको छ, भगवत कृपा भएको छ भन्ने जान्नु। उपनिषदले पनि के बताएको छ त भन्दा, मान्छे ज्ञानी भयो भने असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्युमा अमृतम गमय भन्ने भाव आउँछ। असत्यबाट सत्यतर्फ सबैजना लागुन्, अज्ञानबाट ज्ञानतर्फ लागुन्, मृत्युबाट अमरतर्फ लागुन्, सबैजना अमर बनुन् भन्ने खालको भावना आउँदछ। यो जगत सपना जस्तै छ, जसरी धागोबाट कपडा बुनिन्छ, त्यो कपडामा धागो परिणत भएपछि धागो हराएर जान्छ, अथवा धागोको नाम निशान हटेर जान्छ। बनेको छ धागैबाट, तर त्यो कपडालाई हामीले कपडै भन्दछौँ, धागो भन्दैनौ। त्यस्तै प्रकारले गरेर अनित्यम मसुकम लोकम मिमम प्राप्य भजसुमाम, यो अनित्य रूपी देह अथवा यो संसारबाट पनि हामीले नित्य परमात्मालाई सम्झ्यौं, उहाँको स्मरण गर्यौं भने अनित्य संसारमा पनि सुखको अनुभूति प्राप्त हुन्छ। प्राप्य भजसुमाम, जस्तो सुकै परिस्थितिमा पनि मलाई भज्नु भनेर भगवानले भन्नुभए जस्तै, धन जान्छ जीवनमा, शरीर जान्छ, सम्बन्ध छुट्छ, तर आफूसँग जाने भनेको के हो त भन्दा, त्यो धर्म हो। हाम्रो जीवनको कमाई भनेको एउटै हो, त्यसको नाम हो धर्म। अरू सब चिज छोडेर जाने हो यहाँ, केही चिज कसैले लान सक्दैन। त्यस कारणले गर्दाखेरिमा हे जयमिनी, मैले जीवनमा यो वेदान्त ज्ञान प्राप्त गरेँ, आत्माको विषयमा मैले ज्ञान प्राप्त गरेँ, न जायते मृत्ये वा कदाचित। यो आत्मा कस्तो छ त भन्दा सूर्यको प्रकाश जस्तो छ। जसरी सूर्यले जगतमा प्रकाश छर्नुहुन्छ, तर त्यो प्रकाशको आवश्यकता फेरि उहाँलाई पर्दैन। भगवानले पनि अथवा ब्रह्मले पनि यो जगतमा आफ्नै तेज जस्तै तेज स्वरूपको रूपमा नै प्रकार आत्मालाई विस्थापित गर्नु यहाँ चाहिँ सबैतिर प्रदान गर्नुभएको छ, आत्मा प्रविष्ट गराउनु भएको छ जगतभरि। त्यस कारणले गर्दा हाम्रो हृदयभित्र हाम्रो शरीरभित्र रहेको जुन आत्मा तत्त्व छ देख्न सकिँदैन, तर छ। हो त्यो आत्मतत्व को त भन्दा चाहिँ परमात्मा तत्त्व हुनुहुन्छ, छ र त छ, तर यो आत्माको आवश्यकता उहाँलाई पर्दैन फेरि, किनभने आफै पूर्ण हुनुहुन्छ। हाम्रो आवश्यकता भगवान्लाई होइन, भगवान्को आवश्यकता हामीलाई हो, किनभने पूर्ण मत पूर्ण मिलन पूर्ण पूर्ण हुँदैछ त्यो भगवान। सूर्यलाई बत्तीको आवश्यकता पर्छ र पर्दैन नि, उज्यालोको प्रकाशको आवश्यकता पर्छ पर्दैन, किनभने स्वयं आफै प्रकाशित हुनुहुन्छ। प्रकाशमय जगत अथवा प्रकाश स्वरूप भएको कारणले गर्दा यस्तै प्रकारले गर्दा हामीभित्र पनि यो सबै तत्त्वभित्र रहेका आत्मतत्व छन्, र आत्मतत्वलाई जागृत गराउनको लागि ज्ञानको आवश्यकता पर्दछ। जति हामी आत्मालाई जगाउन सक्दछौँ अथवा ज्ञानद्वारा त्यसलाई प्रतिबिम्बित गराउन सक्दछौँ, हाम्रो जीवनमा पनि जति आयु छ त्यो आयु सुखमय बन्दछ, सुखी जीवन जिउन सकिन्छ।
1: मान्छेले आज
0: पाइएन सुख भएन भन्छ नि, सुख नभएको कारण यति मात्र यो आत्मा जागृत नहुनु। त्यो आत्मा जागृत केले हुन्छ त? शास्त्रले हुन्छ, मार्कण्डेय पुराणले हुन्छ। जबसम्म जीवहरू मनुष्यले त्यो मार्कण्डेय पुराण सुन्न सक्दैन अथवा सुन्दैन, तबसम्म उसको आत्मा जागृत हुँदैन। आत्मा त छ तर अँधेरो जस्तो भएर बसेको छ। हो त्यस कारणले गर्दा यहाँ मार्कण्डेय पुराणमा पनि यिनै विषयहरू उहाँले बताउने गर्नुभएको छ। अब यहाँ महिषासुरका वधहरू पनि छ, यहाँभित्र भगवती देवीको शक्तिको पनि वर्णन गरिएको छ। अब यो महिषासुर भनेको को त भन्दा, महिषासुर भनेको अहंकार हो। हामीभित्र पनि अहंकार रूपी महिषासुर रह्यो भने धेरै दुःख पाइन्छ। अब त्यो अहंकार रूपी महिषासुरको वध गर्नको लागि ज्ञान रूपी देवीको आवश्यकता पर्छ, शक्तिको आवश्यकता पर्दछ, ती पराशक्ति भगवतीको आवश्यकता पर्दछ। अब यदि भगवती देवी जाग्नुभयो, देवीलाई हामीले हृदयभित्र जगाउन सक्यो, त्यो शिव शक्ति स्वरूपलाई हामीले चाहिँ धारण गर्न सक्यो भने हाम्रा हृदयभित्र हामीभित्र रहेका पाँचवटा तत्त्वहरू नष्ट भएर जान्छ, काम क्रोध लोभ मोह मद, यस्ता यस्ता प्रकारका चाहिँ हजुरका चाहिँ हाम्रा यी चाहिँ नष्ट भएर जान्छन्, अनि अन्त्य अन्त्य मात्सर्य पनि नष्ट भएर जान्छ, अनि त्यो छैटौँमा रहेको मात्सर्य नष्ट भए पछाडि हामी स्वयं शिव बन्न सक्दछौँ। त्यसले गर्दाखेरिमा वेदमा पनि अहम ब्रह्मास्मि अहम शिवास्मि भनेको छ। हामीले अहम शिवास्मि भन्न भनेको किन हो त भन्दा, यो देहको परिचय छैन नि वास्तवमा। कसैले यो देहको परिचय सोध्यो अथवा देहको परिचय माग्यो भने के भनेर भने, म आँखा हुँ भन्यो भने त्यो आँखाबाट पनि त्यो ज्योति निस्केर गए पछाडि आँखा चिमिकै हुन्छ, त्यसले गर्दा आँखाको पनि परिचय रहेन यहाँ त। म कान हुँ भन्यो भने यो कानले पनि काम गर्न छोड्दादिन अनि यसको पनि परिचय समाप्त भएर जान्छ। अब मेरो हात पाखुरा हो मेरो परिचय भनेर यसको परिचय दियो भने पनि बल नष्ट भएर जान्छ। भने पछाडि त यो देहको वास्तविक परिचय त रहेनछ नि, देह भनेको शून्य रहेछ। हाम्रा जति पनि नाम यी विशेषण जोडिएका छन् यी वास्तवमा लौकिक हो नि, लोकलाई जान्नको लागि मात्रै हो, तर परमात्माले हाम्रा यो देहका नामलाई चिन्नुहुन्न उहाँले। मेरो नाम भुवन हो, भुवनबाट भगवान्ले चिन्नुहुन्न, भुवन भनेको को हो परमात्मालाई थाहा छैन। अब मैले ब्रह्मस्मि अथवा मेरो परिचय ब्रह्म हो भनेर भगवानको अगाडि परिचय दिन पर्यो भने मेरो नाम भुवन गुरु हो हे भगवान भनेर भने त्यो परिचय भएन परमात्माको अगाडि। फेरि संसारलाई चिन्नको लागि संसारले जान्नको लागि त चाहियो नि फेरि त्यहाँनिर नाम। हो। ब्रह्मको अगाडि परिचित बन्नको लागि अहम् ब्रह्मस्मि, अहम् शिवस्मि, म नै शिव हौ अथवा हजुर नै म हौ भनी भावले जान पर्यो परमात्माको अगाडि। यो बुद्धि कहाँबाट आउँछ त भन्दा मार्कण्डे पुराणबाट आउँछ हो। त्यो आत्माको परिचय हो, भगवान्ले जाने पनि त्यही हो र भगवान्ले लिएर जाने पनि त्यही तत्त्वलाई नै हो। फेरि आफ्नो आफूसँग लिएर जाने भनेको पनि त्यही तत्त्वलाई, त्यही शिव तत्त्वलाई, किनभने त्यही ब्रह्म तत्त्व अथवा त्यही शिव तत्त्व हामीभित्र छ। अब त्यसलाई जति जगाउन सक्यो, जति प्रकाशित बनाउन सक्यो, जति प्रकाशमय भयो अनि परमात्माको पनि हामीप्रति दृष्टि बढ्दै जान्छ र अन्त्यमा गएर बिस्तारै बिस्तारै आफूमा समाहित गरेर लिएर जानुहुन्छ। अब यहाँ पनि त्यही शिव शक्तिको वर्णन गर्नुभयो, दुःख केमा छ त भनेर जयमिनले सोध्नुभयो। दुःख केमा छ त भनेर भन्दा दुःख आसक्तिमा छ। आशा हि परमम दुःखम, भागवतमा पनि त्यही बताइएको छ, फेरि वेदान्तले पनि त्यही भन्छ, मार्कण्डेय पुराणमा पनि त्यही बताइएको छ, आशा त्यही नै हो। किनभने आसक्तपनले मानिसलाई के गराउँछ त भन्दा दुःख पैदा गराउँदछ। बरु आसक्ति नभइकन, इच्छा नराखिकन, अपेक्षा नगरिकन बसियो भने अनपेक्षित वस्तु प्राप्त हुँदा अथवा लाभ मिल्दाखेरि पनि त्यो समुद्र जस्तै बन्न सक्छ, समुद्र जस्तै बन्न सक्दछ। अब आश गरियो, थोरै आश गरे पनि, थोरै आश त गरिन्छ तर कहिलेकाहीँ अपेक्षा गरे भन्दा पनि बढी भयो भने फेरि त्यो खोल्टा खाल्टा खाल्टीको त्यो खरे खोला जस्तै भइन्छ गरे। फेरि झ्याप पाइयो, ब्रुको उफ्रियो, झडम झुडम गर्यो, अब नपाउँदा फेरि ललाकलु भइयो हो। त्यसले गर्दाखेरि अब भाव कस्तो हुनु पर्यो त भन्दा अनासक्त भाव हुनु पर्यो। आश गर्दै नगर्ने त आसक्त बन्दैन भने हामी विदेशमा रहौँ चाहे देशमा रहौँ, जहाँसुकै हामी पुरुषार्थ गरौँ, काम गरौँ, आसक्त रहित भएर गर्नु, चाहे घरको काम होस् या समाजको काम होस् अथवा आफ्ना जागिर व्यवसायका काम हुन्, बिना आसक्त भएर गरियो भने त्यहाँबाट सुख मिल्दछ। अपेक्षा नै भएन मान्छेलाई दुःख दिने भनेको त अपेक्षाले, अपेक्षा अनुसारको मान्छेलाई दुःख प्राप्ति हुन्छ। त्यस कारणले गर्दा अब यो संसार कस्तो छ त भन्दा मायामय छ। यो सारा दुनियाँ, यो जगत माया माया हो। यो जुन देखिन्छ देखिने पनि माया हो। यो वस्तुहरू पदार्थहरू सबै, भौतिक वस्तुहरू पदार्थहरू सबै मायामय छन्। यी पनि नाश भएर जाने हुन्। दैवी झोसा गुणमयी मम माया दुरत्यया, दुरत्यया भनेको मम माया, यो जति पनि जगत छ त्यो मेरो माया हो भन्नुभयो भगवान्ले त यहाँ पनि। यो देह पनि माया हो। यसो जवान छँदाखेरि आफ्नो शरीर हेर्दा, रूप हेर्दा, ओहो म त कस्तो सुन्दर रहेछु, म त कति ह्यान्डसम भएको रहेछु, मेरो चाहिँ फिगर पनि बडो गजबको छ, मेरो पर्सनालिटी पनि बहुत गजबको छ भन्ने हामीलाई लाग्दछ। अब यो लाग्नु भनेको के हो त भन्दा त्यही माया हो अरे। फेरि हेर्नुहोस् है, यो शरीर पनि माया रहेछ। किनभने गुणमयी मम माया भन्नुभएको छ, गुणहरू पनि जति छ, गुण दोष पदार्थ यो सबै मायामय नै रहेछ। अब यो मायाले गर्दाखेरि नै कहिलेकाहीँ यसो अलिअलि जुनेली रात लाग्न पर्दछ। बाटा हिँड्दाखेरिमा बाटा तिर्सिएको रसरी देखियो भने पनि त्यसलाई सर्प मान्दछ मनले, सर्व भनेर तर्सिन थाल्दछ। हो रसी, तर त्यो रसीलाई पनि हामीले डोरीलाई पनि सर्प माने जस्तै यो संसार पनि त्यही डोरी जस्तै हो। अनि त्यो मायामा फसेको कारणले गर्दा यो संसार नै सबै थोक हो भनी हामीले सम्झन्छौँ। यी सर्प सम्झे जस्तै यो संसारमा सबै कुरा छ, संसारबाटै प्राप्ति हुन्छ, संसारबाट प्राप्त भएको वस्तु अथवा यो भोग नै सुख हो। यहाँ हामीले यही सुखको निम्ति धन कमाउँदछौ, दुःख गर्दछौ, अनेक प्रकारका रुन्छौं, कराउँछौं, हाँस्छौं, यावत् यी विषयहरू जति पनि हामीले भोगेका छौं, गरेका छौं, यही माया रूपी संसारमा उही सुथरीलाई र सर्प देखे जस्तै यो संसारलाई यही माया देखेर हामीले मायामा नै यही हो सबै थोक भनी लाग्दछ। तर वास्तवमा यो माया संसारमा देखेको जुन पदार्थ यो सबै थोक होइन, यसमा पूर्णता छैन। हेर्नुहोस् यो मार्कण्डेय पुराणले दिएको शिक्षा, यो अपूर्ण छ। संसार भनेको के हो त भन्दा अपूर्ण हो। पूर्ण कहाँ छ त भन्दा वेदान्तीमा छ। वेदान्त कहाँ छ त भन्दा अध्यात्ममा छ। त्यो अध्यात्म कहाँ छ त भन्दाखेरिमा ती परमात्माभित्र छ, त्यही शास्त्रभित्र छ, यही मार्कण्डेय पुराणभित्र छ त्यो अध्यात्म। फेरि मार्कण्डेय पुराण नसुनिकन व्यक्तिले म आध्यात्मिक बने त्यो चिनी बिनाको सर्वत जस्तो हुन्छ यदि त्यो विचार भाव आयो भने। फेरि त्यसैले गर्दाखेरिमा उपनिषदमा पनि के बतायो त भन्दा सर्वम खलिविदहम ब्रह्म, अथवा यो सारा जगत हेर्दाखेरिमा माया छ, तर यो माया रूपी जगतभित्र पनि परमात्मा हुनुहुन्छ। फेरि परमात्मा हुनुहुन्छ, फेरि यही जगतमै हुनुहुन्छ, यो जगतभन्दा बाहिर हुनुहुन्न। फेरि अब त्यो परमात्मा रहेको जगत कति परसम्म फैलिएको छ त भन्दा यहाँको मत अनुसार 50 करोड योजनमा गरे यो सारा जगत। यही 50 करोड योजनभित्र हामी पनि छौं, चराचुरुङ्गी पनि यहीँभित्र छ, पशु पक्षी पनि यहीँभित्र छ, समुद्र पनि यहीँभित्र छ, आकाश पनि यहीँभित्र छ, अन्तरिक्ष पनि यहीँभित्र छ, नवग्रह पनि यहीँभित्र छन्, परमात्मा पनि यहीँभित्र हुनुहुन्छ, सबै कुराहरू यहीँभित्र छ। यसको राजा भनेको सर्वम खलिमिदहम ब्रह्म, यो सारा ब्रह्माण्डको राजा यसलाई कसले चलाएको छ त भन्दा त्यही ब्रह्म तत्त्वले चलाइराख्नु भएको छ। धर्मको वर्णन गर्नुभयो यहाँ ऋषि मार्कण्डेयले जैमिनीलाई भन्नुहुन्छ, धर्मका विशेष गरेर 4 पाउ हुन्छन्, जसरी एउटा खाटका 4 खुट्टा भए जस्तै धर्मका पनि 4 खुट्टा छन्। एउटा खुट्टाको नाम सत्य, अर्कोको दया, त्यसपछि शौच अनि तप, यी 4 प्रकारका खुट्टा धर्मका छन्। यदि एउटा खुट्टा पनि कमजोर भयो भने फेरि के हुन्छ त भन्दा डिसब्यालेन्स हुन्छ, त्यहाँ ब्यालेन्स हुँदैन। यो पृथ्वी अड्डिनको लागि पनि 4 कुराको आवश्यकता पर्दछ, सबै बाँच्नको लागि, सत्य, दया, शौच र तप। सत्य भनेको सत्यम भनेको मान्छेहरू सत बोल्नु, सत कर्म गर्नु, सदाचारभित्र रहनु। दया भनेको के छ भन्दा दया सर्वत्र कर्तव्य, हाम्रो कर्तव्य के हो त भन्दा सबैप्रति दया गर्नु। अझै यहाँ त शास्त्रको दृष्टिबाट हेर्ने हो, वेदान्त दृष्टिबाट हेर्ने हो, ब्रह्म दृष्टिबाट हेर्ने भने त शत्रुलाई पनि दया राख्नु गरेर हेर्नुहोस् है, शत्रुलाई पनि। अब त्यो लेभलमा पुग्नको लागि कति मेहनत गर्न पर्ला, कति कठिनाई भोग्न पर्ला हेर्नुहोस् त। अनि अर्को भनेको त शौच, यो शौच भनेको के हो त भन्दा सुतेदेखि उठेसम्मका कर्मको यसभित्र पर्दछन्। शौचभित्र कति बजे सुत्ने, कति बजे उठ्ने, कति बजे खाने, कति बेला कुन कर्म गर्ने, यो सबै नियमहरू शौचभित्र पर्दछ। शौच भनेको संस्कार, नियम। अनि अर्को भनेको तप, तप भनेको के हो त भन्दाखेरिमा तापरहित रहनु, तापरहित हुनु। ताप भनेको के हो त भन्दा कल्मसहरू, यो कल्मसबाट सकेसम्म विहीन हुनु। गुरुर न सस्यात् सोजनो न सस्यात् भनेर बताएको छ। यदि सही कर्म गर्ने व्यक्तिलाई, शास्त्रीय कर्म गर्ने व्यक्तिलाई भगवानबाट विहीन बनाउँदछ भने त्यो व्यक्ति चाहे गुरु होस्, चाहे बाउ होस्, चाहे आमा होस्, चाहे स्वजन होस्, आफन्ती बन्धु बान्धव जोसुकै, पति पत्नी जोसुकै होस्, भगवानबाट विहीन यदि बनाउँदछ भने त्यो शत्रु हो। स्वजन हो न साक्षात् त्यस्ताबाट बिस्तारै बिस्तारै बस्नु गरे, बस्ने प्रयत्न गर्नु। भनेपछि धर्मका 4 कुरा खुट्टा हुँदारी छन्, यी 4 खुट्टा कमजोर भयो भने सारा समाज ढल्दै जान्छ, समाज कमजोर हुन्छ। आज यो दुनियाँ कमजोर भएको कारण के हो त भन्दा यही 4 कुराको कमजोरी भएको कारणले गर्दा, 4 खुट्टा मध्येमा एउटा 2 खुट्टा पनि कमजोर बन्दै गए, यी 4 खुट्टाहरूको अभावको कारणले गर्दा आज यो दुनियाँ के भएको छ, ढल्दै गइरहेको छ। सदाचार ढल्दै गयो, सत्य ढल्दै गयो, दया ढल्दै गयो, प्रेम ढल्दै गयो, सद्भाव ढल्दै गयो। अब यो कारण के हो त, यो पशुमय जीवन हुनेको कारण के हो त, सारा जगत द्वन्द्वमय बन्नुको कारण के हो त भन्दा यी 4 कुराको अभावले हो। त्यही भएर सारा जगत बलियो बन्नको लागि, ब्रह्माण्डलाई चलायमान बनाउनको लागि, ब्रह्माण्डलाई ऊर्जाशील बनाउनको लागि यो 4 कुरा जहिले पनि पालना गर्नुपर्दछ। अब मार्कण्डे ऋषिले यहाँ के भन्नुहुन्छ भने, अब कलियुग छ, कलियुगमा बस्ने भनेको विशेष गरेर 5 कुराहरू, कलियुगका दोषबाट बच्नको लागि मान्छेले यी कुराहरू अपनाउनु पर्दछ। एउटा हो नाम स्मरण। नाम स्मरण गर्न पनि साह्रै कठिन छ कि कलियुगमा। हेर्दाखेरि त भन्दा सुन्दा सजिलो लाग्छ, नाम स्मरण गर्ने अथवा स्मरणको सम्झे त भइहाल्यो नि, तर सम्झिन पनि कहाँ भ्याइन्छ नि, फेरि फुर्सदै हुँदैन त्यही सम्झना भए पनि। फुर्सन त्यो सम्झिने समय पनि छैन फेरि, यहाँ त यति बर्बाद छ यो युग फेरि। केमा व्यस्त केमा व्यस्त केमा व्यस्त, हाम्रो मन बुद्धि चित्त अहंकार कता लाग्दछ कता लाग्दछ। अब हामीलाई सम्झिने बेलामा अब सम्झन त सम्झन्छौँ, अरू अरू विषय सम्झन्छौँ, व्यवहारिकता सम्झन्छौँ, घर परिवार सम्झन्छौँ, सांसारिक विषय वस्तुहरू सम्झन्छौँ, यावत कुराहरू सम्झना गर्दा गर्दा गर्दा परमात्मालाई सम्झने समय पनि हुँदैन। तर कलियुगको दोषबाट बच्नको लागि त नाम स्मरण पहिलो पाउ हो, र दोस्रो सत्सङ्ग। सतम प्रसङ्गा मम वृद्ध संविदु, सत्सङ्ग पनि आवश्यकता पर्दछ कलियुगको दोषबाट बच्नको लागि। यदि सत्सङ्ग भएन भने पनि कमजोर बन्दछ हामी। अनि अर्को सेवा, सेवा भाव, सेवा गर्नु। सेवा भनेको के हो त भन्दाखेरिमा दिएको वस्तुप्रति अहंकार नगर्नु, अर्पण गरेको चिजप्रति अभिमान नराख्नु, मैले दिएँ मैले यो गरेँ मैले त्यो गरेँ मैले सेवा गरेँ मैले त्यो दान दिएँ भनेर यदि चाहिँ त्यसलाई देखाइयो भने फेरि त्यहाँ अभिमान भयो। त्यसले गर्दा सेवा भनेको कस्तो भन्दा निस्वार्थ हुनु पर्यो। जसरी माता यशोदाजीले भगवान कृष्णको सेवा गर्नुभयो, यसले हेर्नुहोस् त कुनै स्वार्थ थिएन बिचरा। गोपिनीहरूले पनि भगवान कृष्णको त्यस्तै प्रकारले सेवा गरे, कुनै स्वार्थ थिएन। उद्धवजीले सेवा गर्नुभयो, कुनै स्वार्थ थिएन, निस्वार्थ भावले मलाई धर्म हुन्छ क्या अरे भनेर पनि सेवा गर्नु भएन भगवानको। भगवानको सेवालाई कर्तव्य ठान्न पर्यो। त्यसले गर्दा अर्को भनेको चारौँ भनेको दान। दान पनि बहुत महत्वपूर्ण कुरा छ। दान भनेको के हो त भन्दा अर्थ मात्र होइन, धन मात्र होइन, धन भएकाले धन, ज्ञान भएकाले ज्ञान, तन भएकाले तन, शरीरले पनि सेवा गरियो भने त्यो पनि दान नै हुन्छ। र पाँचौँ नम्बरमा देवी देवताहरूको भक्ति। मैले अघि नै पनि बताएको थिएँ, देवै देवताहरूको भक्ति बिनाको कर्म अथवा भक्ति बिनाको शक्ति कहिले पनि लाभदायक हुन सक्दैन। शक्ति छ, शक्ति त छ, देशको समृद्धशाली भइएको छ, देशको बडे शासक भइएको छ, सबैलाई आफ्नो अधीनमा बसमा पार्ने प्रयत्न गरिएको छ, तर त्यहाँ भक्ति भएन भने त्यो शक्तिको पनि कुनै काम लागेन। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज भनेर भगवानले भन्नुभए जस्तै यो सारा जगतलाई शून्य ठानेर अन्त्यमा गएर कम से कम मेरो शरणमा आयो भने पनि त्यो जीवले ज्ञान प्राप्त गर्न सक्दछ। र मार्कण्डेय पुराणको निष्कर्ष पनि यही हो। विशेष गरेर तीनटा भक्ति, तीन देवताप्रति कहिले पनि विभेद नराख्नु, शिव भक्ति, विष्णु भक्ति र देवी भक्ति। शिव भक्ति, विष्णु भक्ति, देवी भक्ति। अब शिव भक्ति गरियो भने भगवान गणेशको पनि भक्ति भयो त्यहाँभित्र। ल हेर्नुहोस् है, गणेशको भक्ति पनि शिव भक्तिभित्र पर्यो, प्रकृति पूजनको पनि त्यही शिव भक्तिभित्र पर्यो, अनि विष्णुको भक्ति के भयो त विष्णुको भक्ति गरियो भने कृष्णको पनि भक्ति त्यहीँभित्र पर्यो, र उहाँका 24 अवतार पनि त्यही भित्र पर्यो, विष्णुभित्र नै। यो जगतको पूजा पनि विष्णु भक्तिभित्रै पर्यो, र मानव मानव बीचको सद्भाव पनि विष्णु भक्तिभित्रै पर्यो। यदि विष्णु भक्ति गरियो भने सबैप्रति सद्भाव बढ्दछ, वसुधैव कुटुम्बकम् भन्ने भाव जागृत हुन्छ। यदि त्यो भक्ति भएन भने फेरि के हुन्छ, सबैलाई शत्रु देख्न थालिन्छ, अनि सबैलाई शत्रु देखियो भने के हुन्छ, क्रोध उत्पत्ति हुन्छ, उत्पन्न हुन्छ, एकले अर्काले गरेको कामलाई स्वीकार गर्न सक्दैन, चित्त बुझ्दैन, अनि त्यहाँ द्वन्द्व हुन्छ। द्वन्द्व भए के हुँदा भन्दा जगत पशुमय भएर मर्न पर्दछ। र तेस्रो भक्ति भनेको देवी भक्ति। देवी भक्ति भनेको के हो त भन्दा देवी भनेको अब शक्तिहरूको भक्ति हो, कुनै प्रति भने भेदभाव भएन, दुर्गा लक्ष्मी महाकाली महालक्ष्मी महासरस्वती यी सबै देवीहरूको एउटै प्रकारका भाव वृद्धि हुन्छ। त्यसले गर्दा मार्कण्डेय पुराणमा यस्ता यस्ता किसिमका चाहिँ चरित्रहरू बताइएको छ। या देवी सर्वभूतेषु बुद्धि रूपेण संस्थिता,
1: नमस्तस्य नमस्तस्य नमस्तस्य नमो नमः। हे भगवती हे देवीमा, यो सारा जगत देवीमय छ, ब्रह्ममय छ, दुर्गामय छ, हजुर सारा जगतभरि व्याप्त हुनुहुन्छ। मैले यो जगतको पदार्थभित्र, वस्तुभित्र, भौतिकताभित्र पनि हजुरको रूप देख्न सकौँ, किनभने यादि सर्वभूतेषु तपाईँ जताततै हुनुहुन्छ, हो त्यो देख्न सक्ने बुद्धि मलाई प्रदान गर्नुहोस्। हेर्नुहोस् त, यस्ता यस्ता प्रसङ्गहरू त्यो मार्कण्डेय पुराणभित्र पनि बताइएको छ। त्यस कारणले गर्दा गृहस्थीहरूको धर्मको बारेमा पनि यहाँ संक्षिप्तमा बताउनु छ।

0: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
5: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ BBC नेपाली सेवाको समाचार।

0: सहित रूस भागेका थिए। उनलाई पूर्व नियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई, विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्यूडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौं भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अबेलार्डो डेला एस्पिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ़दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 भन्दा बढ़ी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कंगोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ दलका सांसदहरूले सरकार जवाफ दिनुभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिंगो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
2: देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन हेमेग उसैको हुन्छ घर घर जस्तो नहोस्।
1: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
3: प्रधानमन्त्रीज्यूले एक्सप्रेस हो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढ़िराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढ़िसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली पाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ। जनता मारमा छ, महँगीले ढाड सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौं?
1: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी तोडफोड धार्मिक विवादका घटना बढ़ेको दावी गरे। तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
4: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पनि जनताको विश्वास जगाउनेमा केन्द्रित देखिन्छ। बालेर सरकारले आश्वासन पार्ने होइन, बन्द उद्योग खोल्नलाई चलाउनलाई जनतालाई परिणाम दिन काम गरिरहेको छ।
1: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
5: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला।
1: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए। अर्को विषय, नेपाली कांग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरूराज घिमिरेलाई पत्र पाउनुभयो भनेर सोधेका छन्।
6: शशांक कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले संचार माध्यममा सुनेका छौँ।
1: भनेको तपाईँहरूको हात परिसकेका छैन?
6: त्यही त, हामीले संचार माध्यममा पत्र पठाउनुभयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
1: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे
6: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बीपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कंग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कंग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
1: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भन्या हुनाले हो?
6: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
1: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले। किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
6: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कंग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषय लाई असत्य हो भन्न अहिले मिल्दैन। र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन, त्यो कुरा नै अगाडि बढ्छ।
1: त्यो एउटा कानूनी पक्ष भयो तपाईँले भनेको। अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कंग्रेसको अवस्था भन्ने छ। त्यसमा बहस होला, कानूनी पक्षहरू होला, धारणा होला। यदि सहमति खोज्ने हो, कांग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
6: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बीचमा समझदारी भएर नेताहरूका बीचमा चाहिँ संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो, अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण, पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा, अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु, लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने, यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौ।
1: तर होइन, तपाईँहरूले पनि
7: अहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नु भयो, त्यो यदि समितिको मेन बिन्दु हुन सक्छ भने त्यो सम्भावना छ भने त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्नु खोजेको मैले?
6: होइन, विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो, हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन। 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौ भनेका छौँ, हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ। तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने, अघि पनि मैले संकेत गरे, नेताहरूको बीचमा बसेर समझदारी भयो भने सबभन्दा ठूलो विधान त्यही हो, सबभन्दा ठूलो कानून त्यही हो। तर नेताहरूको बीचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
1: नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साझापखमा एउटा विषय संक्षेपमा, सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका तीनजना र सिराहाका एकजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एमसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृह युद्धका बेला युद्ध अपराध र मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रूसको राजधानी मस्को भागेका थिए। त्योसँगै उनको परिवारले 5 दशकसम्म सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
0: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख अतिफ नाजीवलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरूद्धको विद्रोह शुरू भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्ता लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा शहरमा विरोध प्रदर्शन शुरू भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृह युद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृह युद्धमा लाखौं मानिस मारिएका थिए। 50 वर्षभन्दा बढ़ी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको शुरूदेखि मुद्दा चलाउन थालेको हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: विक्रम सम्वत 2083 साल साउन 27 गते बुधबार श्रावण कृष्ण औंसी 12 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधि अभाव। पछिल्लो छ वर्षमा 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब। देश युवामय भए पनि नीति र व्यवहारमा पुरानै ढर्रा। महाधिवेशन सम्बन्धी गतिविधि अगाडि नबढ़ाउन कंग्रेसको असन्तुष्ट पक्षको पत्राचार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको सफ्टवेयरबाटै स्वास्थ्य संस्था अनुगमन शीर्षकको शुभ समाचार।
0: सूर्योदय नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधार गरी स्थानीयलाई घर गाउँमै प्रभावकारी सेवा दिने उद्देश्यले भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र डिजिटल अनलाइन प्रणालीलाई प्राथमिकता दिएको छ। नगरले कार्यालयमै बसेर नगरभरिका सबै स्वास्थ्य संस्था, औषधि लगायत अनुगमन गर्ने व्यवस्था समेत गरेको छ। नगरले स्वास्थ्य शाखामै बसेर नगरभरिका स्वास्थ्य संस्थामा औषधिको पर्याप्तता, बिरामीको अभिलेख अनुगमन गर्ने गरी अनलाइन प्रणाली विकास गरेको छ। त्यही सफ्टवेयर मार्फत नगरभरिका स्वास्थ्य संस्थामा उपचार सेवा लिनेको दैनिक विवरण समेत शाखामा आउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य सेवालाई सकेसम्म प्रविधि मैत्री बनाउने र छिटो छरितो बनाउने प्रयास गरिएको छ। उनले भने अहिले नगरको शाखामै बसेर कुन स्वास्थ्य संस्थामा औषधिको अवस्था कस्तो छ भन्ने बारे अनुगमन गर्न सकिन्छ। नगरले नसर्ने रोग खोज पड़ताल गरी नसर्ने रोगका 25,000 बिरामीको नियमित उपचार सेवाको व्यवस्था समेत मिलाएको छ। तराईका ठूला र सुविधा सम्पन्न अस्पताल नजिकै भए पनि सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल स्थित सूर्योदय नगर अस्पतालमा बिरामीको भीड़ लाग्ने गरेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोर छोरीका लागि रक्त अल्पता कम गर्न दिने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिस विरूद्धको खोप गत साताको अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानी इन्सेफ्लाइटिसको संक्रमण बढ़दो छ। जापानी इन्सेफ्लाइटिसबाट एक महिनाको अवधिमा 9 जनाको ज्यान गइसकेको छ भने अन्य 37 जना संक्रमित रहेका छन्। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधि अभाव, आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
0: 5.5 लाख विद्यार्थी सँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशी नै विद्यार्थीको संख्या पछिल्ला 6 वर्षमा तीव्र रूपमा बढ़ेको छ। कोरोना महामारीका बेला केही वर्ष बढ़े पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशी नै क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एनओसीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 5,48,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कार्यको अवसरका लागि पनि विदेशी नै लहर बढ़दै गएको देखाउँछ। तथ्याङ्कले आर्थिक वर्ष 2078-79 पछि विदेशी नैको संख्या बढ़न थालेको देखाउँछ। आर्थिक वर्ष 2077-78 27,211 जनाले एनओसी लिएकोमा 2078-79 यो संख्या एकैपटक बढ़ेर 91,221 पुगेको थियो। त्यसपछि हरेक वर्ष 1 लाख भन्दा बढ़ी विद्यार्थीले एनओसी लिँदै आएका छन्। यससँगै युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती उपशीर्षकमा नागरिक दैनिकमै खबर छ। संयुक्त राष्ट्रसंघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारासहित बुधबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालमा गत भदौमा जेनजी युवाको सहभागितामा आन्दोलन भयो। त्यसपछि फागुनमा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी युवा पुस्तामा पुर्याएको छ। नेता बन्नु र नेतृत्वमा पुग्नु ठूलो कुरा होइन, तर युवाको आकांक्षा, विभिन्न क्षेत्रमा सहभागिता, क्षमता विकास र अवसरको समान वितरणलाई व्यवहारमा उतार्नु वर्तमान सरकार र प्रधानमन्त्रीको मुख्य चुनौती बनेको छ। 36 वर्षीय बालेन्द्र शाह प्रधानमन्त्री छन्। उनीबाट नयाँ पुस्ताले सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण, प्रविधि मैत्री शासन, अवसरको समान वितरण जस्ता विषय कार्यान्वयन तहमा आउने अपेक्षा गरेको छ। युवाले अत्यन्त नजिकबाट सरकारका गतिविधिहरूलाई हेरिरहेको छ।
2: युवामय देश नीति र व्यवहारमा पुरानी धरा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सिंहदरबारको शासन सत्ताको नेतृत्व 36 वर्षीय युवा नेता बालेन्द्र शाह बालेनले गरेका छन्। 3 दशक भन्दा बढ़ी पुरानो पुस्ताको नियन्त्रणमा रहेको राज्य सत्ता अघिल्लो वर्ष भदौ 23-24 को जेएनजी आन्दोलनबाट ढलेसँगै सत्ता संरचनाको चाबी युवाको हातमा आइपुगेको हो। फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसदमा युवाहरूको शानदार सहभागिताले सरकारमा पनि युवा पुस्ताकै वर्चस्व स्थापित हुन पुग्यो। जेएनजी आन्दोलनको जगमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा समेत वैकल्पिक राजनैतिक शक्तिका रूपमा उदायो। निर्वाचन मार्फत करिब 2/3 बहुमत पाएको राष्ट्रपा र सरकार हाँकिरहेका सोही दलका वरिष्ठ नेता बालेन शाहप्रति युवा आकर्षण अझै लोभलाग्दो छ। राष्ट्रिय युवा परिषद ऐनले 16-40 वर्ष उमेर समूहलाई युवाको परिभाषामा समेटेको छ। 75 सदस्यीय प्रतिनिधि सभामा 40 वर्ष मुनिका 102 जना सांसद छन्। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट 61 जना र समानुपातिकबाट 41 जना युवा सदनमा पुगेका छन्। तीमध्ये अधिकांश राष्ट्रपा सांसदकै छन्। यी सांसद र मन्त्रीसँग युवा आकर्षणसँगै अपेक्षा समेत जोड़िएको छ। यद्यपि राज्यको नेतृत्व तहमा युवाको उपस्थिति भए पनि युवा मैत्री कानून निर्माण र समृद्धि समृद्धि युवा शक्तिको परिचालनमा अपेक्षित उपलब्धि भने भएको देखिँदैन। 36 वर्षका प्रधानमन्त्री बालन नेतृत्वको सरकारमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, अर्थमन्त्री स्वर्णिम वाग्ले र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ बाहेक अधिकांश मन्त्री 40 वर्ष मुनिकै छन्। सुशासन, रोजगारी, देश विकासका पक्षमा प्रश्न गर्ने युवा आफै सत्ता सम्हाल्ने ठाउँमा पुगेपछि युवा पुस्तामा बढ़ेको उत्साह र सरकारप्रतिको जनविश्वास चार महिनामै ओह्रालो लागेको ज्ञहरू बताउँछन्। कुल जनसंख्याको 42% युवा रहेको देशको शासन सत्ता युवाकै हातमा रहे पनि कता कता तालमेल नमिलेको नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले बताउनुहुन्छ।
0: नेपाली कंग्रेसमा जारी आन्तरिक विवाद झनझन गहिरिँदै गएको छ। गत पुषमा भएको विशेष महाधिवेशनबाट शुरू भएको कंग्रेसको आन्तरिक किचलो विभाजनको संघारमा पुगेको छ। गत बिहिबार सर्वोच्च अदालतले आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकनको लागि अनुमति दिएसँगै संस्थापन र इतर समूह थप आम्ने सामने भएका छन्। इतर समूहले यसअघि तय गरेको राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। संस्थापन पक्षले पनि पार्टीको 15 महाधिवेशनको तयारी अघि बढ़ाएको छ। सर्वोच्च अदालतले 21 साउनमा कंग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेसँगै संस्थापन इतर समूहले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ। इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गर्नुभएको हो। इतर समूहका नेता दीपक खड्काले सर्वोच्च अदालतको निश्चयलाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न दुवै निकायलाई पत्राचार गरिएको जानकारी दिँदै भन्नुभयो, अदालतको निश्चयलाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्नलाई आयोग र पार्टी कार्यालयलाई अनुरोध गरेर डाक्टर शशांकले चिठी पठाउनु भएको हो। इतर समूहले पठाएको पत्रमा निर्णयहरू रोका गर्न, दूरगामी निर्णयहरू नगर्न र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ। डाक्टर शेखर समूह पनि राष्ट्रिय भेलामा सहभागी हुने। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइराला साउन 29 गतेबाट काठमाडौँमा शुरू हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने हुनुभएको छ। राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डाक्टर कोइराला सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो। संस्थापन इतर फेरि सर्वोच्च जाने तयारी। आधिकारिकता दावी गर्दै दोस्रो पटक सर्वोच्च अदालत पुगेको नेपाली कंग्रेसको संस्थापन इतर पक्षले फेरि अदालत जाने तयारी गरेको छ। गत पुष अन्तिममा भएको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन माग गर्दै इतर समूह दोस्रो पटक सर्वोच्च पुगेको थियो। प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले 21 साउनमा पुनरावलोकन अनुमतिका लागि निशा प्रदान गरेको छ। कंग्रेस विवाद महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन आयोग र पार्टीलाई पत्र शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: काठमाडौँका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई सरकारले गृह जिल्ला पठाउने तयारी गरेको छ। भूमि समस्या समाधान समितिले 58 जना विस्थापित परिवारलाई नागरिकता लिएको जिल्ला पठाउने तयारी थालेको हो। उपत्यका नदी किनारमा बसोबास गरी विस्थापित भएका परिवारहरूको सम्बन्धमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा गृह जिल्ला पठाउने प्रक्रिया थालेको समितिले जनाएको छ। सुकुम्बासी व्यवस्थापनको बिमारी लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार 2608 सुकुम्बासीले लगत संकलन गरेको गरिएको थियो। त्यसमध्ये 2220 होल्डिङ सेन्टर बाहिरै छन्। तर समितिले पटक पटक सूचना जारी गर्दा पनि होल्डिङ सेन्टर नछाडेका 388 जना मध्ये 58 जनालाई गृह जिल्ला पठाउनका लागि सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन भन्दै फाइल पठाइसकिएको छ। विस्थापित परिवारका लागि काठमाण्डुमा खाली जग्गा नभएपछि गृह जिल्ला पठाउन लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले बताउनु भएको छ। यता उपत्यका नदी किनारबाट हटाइएका भूमिहीन सुकुम्बासीले भने कुनै स्पष्ट पुनर्स्थापना योजना र सहमति बिना जबरजस्ती सम्बन्धित जिल्लामा फर्काउन लागि भन्दै आपत्ति जनाएका छन्। दशकौंदेखि काठमाण्डुमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारको रोजगारी, बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक सम्बन्ध यही जोड़िएकाले बिना योजना जिल्ला फर्काउनु पुनः विस्थापन मात्र हुने सुकुम्बासी अधिकार कर्मीहरूको तर्क रहेको छ। सुकुम्बासीलाई फर्काइँदै गाउँ काठमाण्डुमा छैन ठाउँ। मध्याह राष्ट्रिय दैनिकले यो खबर छापेको छ।